शुभ प्रभात। एफएम 103.5 मेगाहर्जमा यो बिहानी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। हाम्रो प्रसारण श्रोताहरूलाई मोबाइल एप न्युज अन एआर लगायत पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 103.5 मेगाहर्ज पनि उपलब्ध हुने गर्दछ। अहिले समय भइरहेको छ बिहानीको 6:25 अनि 42 सेकेन्ड। र अब परिचित बनाऊ आजको दिनसँग पनि। आज हो विक्रम सम्बत 2083 सालको ज्येष्ठ महिनाको 14 गति। तदनुसार अङ्ग्रेजी क्यालेन्डर मुताबिक चाहिँ आज हो सन् 2026 सालको मई महिनाको 28 तारिक बिहिबार। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूमा आजको हाम्रो यो प्रभातकालीन अधिवेशनबाट हाम्रो प्राविधिक मित्र सचिन लोहागन लगायत प्रसारण सहयोगी नीता राणासँगै सहयात्री म बिरेनको स्वागत अभिवादन साथसाथै आजको यो पावन पर्व बकरिदको पनि सबैमा हार्दिक शुभकामना।

तिमी आफ्नो जीवन सरल बनाऊ अनि आफ्नो विचारलाई ब्रह्माण्ड बनाऊ। स्वामी विवेकानन्दको यस महान वाणीलाई शिरोपर गर्दै आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ सकुल खवास्यु र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ बोलीमा नम्रता अनि नियन्त्रण। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: आजको यस शुभ बिहानमा आकाशवाणी खरसाङको अर्चना कार्यक्रम सुनेर बसिरहनु भएका मेरा तमाम श्रोता वृन्दमा म सकुल खवासको तर्फबाट शुभ प्रभात नमस्कार सबै सबैमा। सदा झैँ आज हामी एउटा विषयमाथि चर्चा गर्न अघि आइरहेका छौँ। आजको चर्चाको मेरो विषय छ बोलीमा नम्रता अनि नियन्त्रण। बोली वचन नै मानिसको परिचय हो, मानिसलाई बोली वचनले नै चिनिन्छ, होइन त? खरो बोली गर्नेहरूलाई कस्तो भकिम्लोको काठ भाँचे जस्तो बोलेको भन्छन् मानिसहरू। भकिम्लो एक प्रकारको फल नै रुख हुन्छ, फल भने अमिलो हुन्छ, अचार बनाएर खान्छन् कतिले, जङ्गली भालुले त्यसको खेदो गर्छ, काठ कमलो हुन्छ अनि ठ्याक्क आवाज गरेर भाँचिन्छ। त्यसरी रुखो बोली भकिम्लोको काठ भाँचे जस्तो भनेको होला, होइन? बोली नै मानिसको भाव पोख्ने माध्यम हो, यसर्थ कसैको बोलीद्वारा उसको व्यक्तित्व प्रकट हुन्छ। आफू जस्तै बोल्ने भए तापनि मानिसले आफूलाई अरूले नम्र भएर बोलोस् भन्ने चाहन्छन्, कसैले पनि आफूलाई खरो शब्दहरूले सम्बोधन गरोस् भन्ने चाहँदैनन्। यसर्थ बोली वचन नि मानिसको व्यक्तित्वको ठूलो अंश हो। मान्छे त राम्रै हो कि, तर बोली नै खराब भनेर असल मानिसलाई पनि उसको वास्तविक स्थानबाट तल झार्ने काम गर्छन् मानिसहरू। कोइली र काग दुवै कालो हुन्छ नि, तर कोइलीको मिठो धुनमा सबै लठ्ठ पर्छन् भने काग कराएको कसले मन पराउँछ? कोइलीको मिठो बोलीमाथि धेरै कविता र गीतहरू लेखिएका छन्। एउटा प्रसिद्ध गीतमा यसरी लेखिन्छ, कोयल मिठा बोलसु सबने लेत रिझाए, पण कागा ने देख्ता सब कोही देत उडाए। गीतकार पुरन गिरीज्यू लेख्नुहुन्छ एउटा राम्रो गीत, प्रसिद्ध गायक उदय सुतांगले त्यसलाई गाउनु भएको छ। कोही बोलीमा रस हुन्छ, कोही बोलीमा रिस, त्यही बोलीले गर्दा पिउँछन् मानिसले विष, राजै मानिसले विष। सम्पूर्ण गीतभरि बोलीको नै चर्चा भएको छ। त्यहाँ हुन पनि मानिस लडेर लागेको चोट चाँडै निको हुन सक्ला, तर जिब्रो चिप्लेर लागेको चोट कहिल्यै जाति हुन सक्दैन। जिन्दगीभरिको निम्ति एउटा तितो अनुभव भएर बस्नेछ। एकपल्ट मुखबाट निस्केपछि त्यसलाई फिर्ता लिने कुनै उपाय छैन। यसर्थ हामीले बोल्दा खुबै ध्यान दिनुपर्ने हुन्छ, किनकि विनम्रता एक असल व्यक्तिमा हुनुपर्ने महत्त्वपूर्ण गुण हो, अनि त्यही विनम्रता हाम्रो बोलीबाट नै प्रकट हुन्छ। फेरि विनम्रतापूर्वक भए पनि ज्यादा बोल्नु राम्रो हुँदैन। एउटा बालगीतमा यसरी लेखिएको छ, तोल तोल के बोल बोल्ना, बोली कि करो बचत, बिना जरुरत बकबक गर्ना, यही है बुरी आदत। खरो बोली बोल्ने झैँ धेरै बकबक गर्ने मानिसलाई कसैले पनि मन पराउँदैन। बेसी बोल्ने मानिससित कति मानिसहरू भागी हिँड्छन्। ज्यादा बोल्छ कि कति सुन्नु है भन्ने गरेको सुनिन्छ, तब त्यसले हाम्रो व्यक्तित्वको स्तर कहाँ पुर्याउँछ? बेसी बकबक गर्दा कोही बेला मुखबाट असत्य अनि असभ्य शब्दहरू पनि निस्केर जानु सक्छ। सत्य कुरा त धेरै हुँदैन नि, त्यसर्थ बेसी बोल्दा असत्य शब्दहरू पनि बोली पठाइन्छ, अनि ढटुवाको उपाधि पनि त भिरिन्छ। जो व्यक्ति कम अनि सही कुरा मात्र बोल्छन्, समाजमा उसको इज्जत माथि हुन्छ, उनले भनेका कुराहरू समाजले सुन्छन् अनि इज्जत पनि दिन्छन्।

अहिले हजुरहरूले सुनिरहनु भएको छ सकुल खवास ज्यूद्वारा एक आध्यात्मिक चिन्तन, जसको विषय रहेको छ बोलीमा नम्रता अनि नियन्त्रण। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाउँ।

बोलीको नि अर्को एउटा गहन पक्ष छ जसलाई हामी प्रत्येकले बुझ्न जरुरी छ। भनिन्छ मानिसको जन्म हुँदा प्रथम प्रवेश नै वाक शक्तिको हुन्छ। यसर्थ मानिस जन्मन साथ रुन्छ, यदि रोएन भने उनलाई रुवाउने चेष्टा गरिन्छ, किनकि मानिसको जीवन पूर्ण हुनलाई वाक शक्ति वा बोली प्रवेश हुनै पर्छ। बोली नै नभएको मानिसले आफूलाई प्रकट गर्न कति मुस्किलको सामना गर्नुपर्छ होइन। बोली भनेको शब्द हो अनि शब्द ध्वनि हो, ध्वनि शक्तिको एउटा रूप। शब्दमा भएको शक्ति हामी देख्न सक्छौँ। कसरी? कुनै एउटा ठाउँमा नि मानिसहरू बसिरहेछन्, कुनै भेला छ, त्यहाँ कसैले साँप साँप भनेर करायो भने यदि त्यहाँ साँप आएको छैन भने पनि कत्रो भागदौड हुन्छ होइन। त्यहाँ साँप छैन, केवल शब्द मात्र छ। शब्दको शक्ति यस्तो अथाह हुन्छ, विद्युत शक्ति, प्रकाश शक्ति, चुम्बकीय शक्ति, जस्तै शब्द वा ध्वनि पनि एउटा शक्ति नै हो। जसरी हामीले विद्युत शक्ति, जल शक्ति, प्रकाश शक्ति, ताप शक्तिको क्षय गर्नु हुँदैन, त्यसको संवर्धन गर्नुपर्छ, संरक्षण गर्नुपर्छ, यसरी नै बोलीको रूपमा हामीमा भएको त्यो अमूल्य शक्ति जो छ त्यसको हामीले सदुपयोग गर्न आवश्यक छ। प्रत्येकपल्ट बोल्नु पर्दा हामीले दुईवटा शक्तिको क्षय गरी पठाउँछौँ। प्रथम कुनै कुरा बोल्न अघि सोच्न पर्यो, सोच्नु भनेको हाम्रो मानसिक ऊर्जाको खर्च हो, अनि बोल्दा शब्द शक्तिको क्षय हुन्छ। मानसिक ऊर्जाको क्षयले हामी अहिले सबै बिर्सिने भएका छौँ। हामीबाट सृजनात्मक कार्यहरू हुन सक्दैन, मानसिक रूपमा कमजोर भएको मानिसले सही निर्णयहरू लिन सक्दैनन्। यसर्थ बेसी बोल्दा हाम्रो शब्द शक्ति त खर्च हुन्छ नै, त्यत्तिकै समानुपातिक रूपमा हाम्रो स्नायुबाट निस्किने क्रियाशक्ति पनि उत्तिकै क्षय हुन्छ। त्यसकारण ज्यादा बोलेपछि नि मानिसले आफूलाई थाकेको अनुभव गर्छन्, किनकि त्यस बेला हाम्रो शारीरिक ऊर्जा शक्ति वा क्यालोरी धेरै नष्ट भइसकेको हुन्छ, शरीर क्षीण हुन्छ। यसर्थ स्वास्थ्यको दृष्टिकोणले हेर्नु हो भने पनि बेसी बोल्नु ठिक हुँदैन। बोली वा शब्द एक प्रकारको शक्ति हो भनेर हामीले अघि पनि चर्चा गऱ्यौँ। शक्तिको संरक्षणको एउटा नियम छ, द ल अफ कन्जर्भेसन अफ एनर्जी। त्यसले के भन्छ भने नि शक्तिको न सृजना गर्न सकिन्छ न नाश गर्न सकिन्छ। त्यसकारण हामीले बोलेका शब्दहरू पनि कहिल्यै क्षय नभई आकाश तत्व अथवा इथर लेभलमा जमा भएर बस्छन्। राम्रा भावहरूसित निस्केको असल शब्दहरूले इथर लेभलमा असल तरङ्गहरू छोड्छन् भने नराम्रा भावहरूसित निस्केका अपशब्दहरू, गाली, ईर्ष्या, डाहाका शब्दहरूले भने इथर लेभलमा नराम्रा तरङ्गहरू छोड्छन्। त्यसो हुँदा त्यस तरङ्गले सबै मानिसहरूको विचारलाई प्रभाव पार्दछ। समाजमा नराम्रा विचारहरू पैदा हुन्छ, घर समाजमा विकृति आउन सक्छ। अर्कोतिर ती शब्दहरू राम्रा अनि दिव्य छन् भने त्यसले राम्रा तरङ्गहरू छोड्छन्, फलस्वरूप त्यसले मानिसहरूमा राम्रा विचारहरू पैदा हुन्छ। शब्द शक्तिको यो रूप बाहिरबाट देखिँदैन, त्यसकारण तत्कालै पत्याउनु साह्रै पर्छ। तर यो वैज्ञानिक तथ्य हो, आज पनि यस तथ्यमाथि खोज भइरहेको छ। आकाश तत्वमा रहेका शब्दहरूलाई पक्रने यन्त्रहरू निर्माण गर्ने जमर्कहरू भइरहेका छन्। त्यसै कारण राम्रो मात्र बोल, ईश्वरको नाम जप गर, प्रार्थना गर, भक्ति गीत गाऊ, मन्त्र उच्चारण गर भनेर सल्लाह दिइन्छ।

अब हामी किन खरो बोल्ने हुन्छौँ त? बोलीमा नियन्त्रण किन हुँदैन हाम्रोमा? वास्तवमा हाम्रो बोली वचन हाम्रो मनसित सोझै सम्पर्कित हुन्छ। जसको मन अशान्त छ, जो तनावमा छन्, उनीहरूबाट नम्र बोली निस्किनु सम्भव नै छैन। यसर्थ राम्रो बोली वचनको निम्ति हाम्रो मन शान्त हुन जरुरी छ। मन भनेको कुनै अङ्ग नै होइन, मन वास्तवमा इच्छाहरूको पोको, वास्तवमा इच्छा नै सबै रोगको कारण हो। इच्छाहरू पूर्ण नहुँदा नै रिस उठ्छ, ईर्ष्या जाग्छ, मन अशान्त हुन्छ। त्यसरी मानिसले आफ्नो इच्छाहरूलाई देखरेख गर्नुपर्छ। अधिक इच्छाहरू पाल्नु हुँदैन, सन्तोषम परम सुखम भन्ने मन्त्रलाई शिरोधार्य गर्न सक्नुपर्छ। यो जीवन क्षणिक छ भन्ने कुरा सोचिरहनु पर्छ। अरूको दुःख दर्दमा संवेदनशील बन्नुपर्छ। हामी सबैको भलो चिताउनु पर्छ, तब केही हदसम्म मनलाई शान्त राख्न सकिन्छ। मन शान्त भए हामीबाट निस्कने वचनहरू पनि मधुर वाणीमा परिणत हुन सक्छ। विशेष त शिशु अवस्थादेखि नै नानीहरूलाई असल बोली वचन सिकाउन सके भविष्यमा उनीहरू त्यस्तै बोल्ने हुन्छन्। नानीहरूलाई हकारेर सिकाउन सकिने होइन नि। अभिभावकहरू घरमा जसरी बोल्छन् नि, नानीहरूले त्यही कुरा सिक्छन्। अब हामी ठुला भइसकेकाहरू जो छौँ, हामीले चाहिँ बोली वचन नम्र अनि चाहिँदो मात्र बोल्ने हुनलाई के गर्न सकिन्छ? बोल्न अघि सोच्ने गर्नुपर्छ। बोल्न अघि मैले बोल्न लागिरहेको कुरा सत्य हो? यो शब्दहरूले कसैलाई चोट त पुर्याउँदैन? यति कुरा प्रश्न गर्न सके मानिसले बोलीमा नियन्त्रण गर्न आवश्यक जे छ त्यो गर्न सक्नेछ। भनिन्छ, हामीले सबैको चित्त बुझाउन सक्दैनौँ, तर सबैसित असल तरिकाले बोल्न भन्ने सक्छौँ अवश्य। यसर्थ यो अमूल्य मानव चोला पाएर पनि आफ्नो बोली वचनद्वारा अरूलाई चोट किन पुर्याउने? एक दिन मृत्यु वरण गर्नुपर्नेछ। यो अस्थायी क्षणभङ्गुर मानव जीवन एक असल व्यक्ति बनेर जान आफ्नो बोलीलाई नम्र नै नियन्त्रित बनाउनुमा नै शान्ति हुन्छ। जीवनको सफलता यही नै निहित छ। आज यति नै चर्चा गर्दै हजुरहरू समक्षबाट म बिदा चाहन्छु। फेरि अर्को दिन अवश्य भेटौँला। धन्यवाद।

छ। आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो बोलीमा नम्रता अनि नियन्त्रण विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सकुल खवास ज्यूले, र साथमा सुन्नुभयो केही मिठा मिठा भजनहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन सुखद अनि मङ्गलमय रहोस् भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते, शुभ दिन।

साधारण समाचारपछि अब प्रस्तुत छ शुभ प्रभात कार्यक्रम, जसमा आज हामीले लिएर आएका छौँ केही जानकारी अनि केही गीत सङ्गीत। जानकारीमा आज आएको छ खेतीपातीबारे सल्लाह, जसमा हामी आज श्रोताहरूलाई जानकारी दिइरहेछौँ बन्दगोभीको खेतीबारे। त सुन्नुहोस् यो जानकारी प्रथममा, बन्दगोभी एउटा यस्तो फसल हो जो पोषक तत्त्वले भरपूर राम्रो जल निकासी भएको माटोमा बढ्ने गर्दछ। यसको निम्ति घामले भेट्ने ठाउँको पनि आवश्यकता पर्दछ। रोपाईभन्दा पहिला जमिनको उपयुक्त तयारी आवश्यक छ। अनुभवी कृषकको मतमा बन्दगोभीको रोपाईभन्दा पहिला माटोमा कम्पोस्ट या राम्रोसँगले पाकेको मल प्रयोग गरे असल हुनेछ। बन्दगोभीको निम्ति प्राय 6.6-6.8 पिएच भएको जमिनको आवश्यकता पर्दछ। राम्रो फसल पाउनको निम्ति माटोलाई हमेसा नमीयुक्त बनाइराख्न जरुरी हुन्छ। बन्दगोभीको खेतीको निम्ति ड्रिप सिँचाइ अनि फर्टिगेसनको प्रयोग गरिँदछ। यसको निम्ति पर्याप्त मात्रामा पानीको खाँचो पर्दछ, तर माटोमा नमी आवश्यक भए तापनि यो ज्यादै गिलो पनि हुन हुँदैन। खेतीको निम्ति हामी स्प्रिङ्कल या ड्रिप सिँचाइको प्रणालीको प्रयोग गर्न सक्दछौँ। माटोलाई नमीयुक्त बनाइराख्नको निम्ति जमिनमा गिलो घाँस पातलो प्रकारले ओछ्याउन सकिन्छ। वसन्त ऋतुको मध्यमा र अन्तमा गरेर दुईचोटि यसको रोपाइ सम्भव छ। वसन्त ऋतुको अन्ततिर 6-8 पहिला गमलामा पनि बन्दगोभीको बिरुवा लगाउन सकिन्छ। यसको खेतीको निम्ति उचित तापमान 55-75 या 12-23 हुन्छ। बिरुवामा 3-4 पातहरू आइन्जेलसम्म यसमा नियमित सिँचाइ गर्न आवश्यक छ। 10-13 या 4-5 लामो भएपछि यसलाई मनपर्दो जमिनमा सार्न सकिनेछ। पङ्क्तिमा रोपिँदा यसको दूरी सामान्यत रूपमा 40-70 या 15-27 हुन पर्दछ। त अहिले यहाँले सुन्नुभयो खेतीबारीबारे सल्लाहमा बन्दगोभीको खेतीबारीको महत्त्वपूर्ण जानकारीहरू। अब सुन्नुहोस् कार्यक्रमको अगिलो चरणमा केही आधुनिक गीत, एकै गायक सफल थापाको स्वरमा।

0: भारत मिशनको दोस्रो चरणलाई प्रभावी रूपमा लागू गर्ने आवश्यकतामाथि जोड़ दिनु भन्नुभएको छ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आज ईद उल अजहा देशभरिमै हर्षोल्लाससित मनाइन्दैछ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमा पुलिस चौकीहरू स्थापित गर्ने अनि काँडे तारको बार लगाउनको लागि सीमा सुरक्षा बललाई जमीन सुम्पिएको छ। र आईपीएल क्रिकेटको एलिमिनेटर म्याचमा हिजो राति राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरेको छ। प्रतियोगितामा भोलि दोस्रो क्वालिफायर म्याचमा राजस्थान रोयल्स अनि गुजरात टाइटन्स बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावी रूपमा लागू गर्ने आवश्यकतामाथि जोड़ दिँदै भन्नुभएको छ। यो अभियान बुनियादी ढाँचाको निर्माणसम्म सीमित नरहेर नियमित निगरानी, जनभागीदारी अनि विभिन्न पक्षहरूको समन्वयद्वारा यस्तै ठोस परिणाम सुनिश्चित गर्नेछ। नयाँ दिल्लीमा 51 औ प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले राज्यहरूसित अपशिष्ट प्रबन्धसित सम्बन्धित परियोजनाहरू जस्तै फोहोर मैला प्रसंस्करण अनि गोबरधन संयन्त्रहरूको निर्माणमा गति ल्याउने आग्रह गर्नुभएको छ।
1: शहरी क्षेत्रों, आवासीय परिसर और सार्वजनिक संस्थानों में छतों पर सोलर पैनल लगाने को बढ़ावा देने पर बल दिया। सड़क और बंदरगाह संपर्क परियोजनाओं की समीक्षा के दौरान प्रधानमंत्री ने वाधवन बंदरगाह को आधुनिक मल्टी मॉडल लॉजिस्टिक हब के रूप में विकसित करने पर जोर दिया। केन बेतवा नदी अंतर संबंध परियोजना की समीक्षा करते हुए प्रधानमंत्री ने कहा कि केन बेतवा परियोजना अन्य राज्यों के लिए अंतरराज्य जल विवादों के समाधान का आदर्श मॉडल है।
0: केन बेतवा नदी अन्तर सम्वर्धक परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्रीले केन बेतवा परियोजना अन्य राज्यहरूको लागि अन्तर्राज्य जल विवादहरूको समाधानको आदर्श मोडल रहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, सार्वजनिक परियोजनाहरूको कार्यान्वयनमा ढिलाइले लागत बढ्ने गर्दछ अनि नागरिकहरूलाई आवश्यक सुविधाहरू अनि विकासको लाभ समयमा प्राप्त हुँदैन। उहाँले भन्नुभयो, मन्त्रालयहरू, विभागहरू अनि राज्यहरूले थाँतीमा रहेका मुद्दाहरूको समाधान गर्न, बाधाहरू दूर गर्न अनि तीव्र गतिमा कार्यान्वयन सुनिश्चित गर्नको लागि अधिक सक्रिय अनि समयबद्ध दृष्टिकोण अपनाउनु पर्नेछ। बैठकको आरम्भमा क्याबिनेट सचिवले भन्नुभयो, प्रधानमन्त्रीको निर्देशहरू अनुसार राज्य स्तरमा सामाजिक क्षेत्रका योजनाहरूको मासिक समीक्षा प्रणाली पनि शुरू गरिएको छ। यस तन्त्रको उद्देश्य नियमित निगरानी, कार्यान्वयन सम्बन्धी मुद्दाहरूको तीव्र रूपमा समाधान अनि राज्य तथा जिल्ला स्तरमा अधिक जवाबदेही सुनिश्चित गर्नु हो। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। दुई दिने यस कार्यक्रममा कृषि अनि सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि विषयगत चर्चा राज्यभरि भागीदारी सामेल हुनेछन्। कृषि अनि किसान कल्याण मन्त्रालयले सम्मेलनको उद्देश्य आगामी खरीफ मौसमको लागि रणनीतिहरूमाथि विचार विमर्श गर्नु रहेको बताएको छ। मन्त्रालयले बताए अनुसार सम्मेलनमा केन्द्र अनि राज्य सरकारहरू, भारतीय कृषि अनुसन्धान परिषद, कृषि संस्थान तथा अन्य हितधारकहरूले भाग लिनेछन्। यो आयोजनले खरीफ मौसमको तयारीहरू, कृषि उत्पादकता, मौसमको समस्याहरूसित जुझ्नको जलवायु अनुकूल खेती, प्राकृतिक खेती, दलहन अनि तिलहन उत्पादन, डिजिटल कृषि अनि खतरा प्रबन्धनमाथि केन्द्रित चर्चाहरूको लागि एक मञ्च प्रदान गर्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर युरोपीय संघका विदेश मन्त्रीहरूको अनौपचारिक बैठक जिमिनेचमा भाग लिनको निम्ति साइप्रस पुग्नु भएको छ। सोशियल मीडिया पोस्टमा विदेश मन्त्रीले युरोपीय आयोगका उपाध्यक्ष काजा कल्लास अनि साइप्रसका विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस कोम्बोसलाई निमन्त्रणको लागि धन्यवाद दिनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज गान्तोकको पालजोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 अनि पूर्वोत्तरको 3 राज्य बन्नेछ। राष्ट्रपति पुलिस ध्वज देशमा कुनै पनि पुलिस बललाई दिने सर्वोच्च औपचारिक उपाधि हो। यो असाधारण सेवा, अटुट अनुशासन अनि राष्ट्रपति समर्पणको मान्यतामा प्रदान गरिन्छ। वरिष्ठ पुलिस अधीक्षक स्तरका अधिकारीको नेतृत्वमा सिक्किम पुलिसको 400 गौरवशाली जवानहरूले राष्ट्रपति समक्ष परेडमा भाग लिनेछन्। यो सम्मान सिक्किम पुलिसका बहादुर जवानहरूद्वारा जनताको सेवा अनि राज्यको सुरक्षामा प्रदर्शित प्रतिबद्धता, बलिदान अनि पेशेवर कार्यशैलीप्रति गौरवपूर्ण नमन हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNewsGarsyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। ईद उल अजहा आज देशको विभिन्न भागहरूमा धार्मिक उत्साह अनि उमङ्गको साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले ईद उल अजहाको अवसरमा देशवासीहरूलाई बधाई दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले भन्नुभयो, यो त्यौहार भक्ति, त्याग अनि निस्वार्थताको प्रतीक हो। उहाँले भन्नुभयो, यस त्यौहारले नागरिकहरूलाई मानवता अनि विशेष गरेर वञ्चितहरूको सेवा गर्नको लागि प्रेरित गर्दछ। उहाँले नागरिकहरूसित समाजमा प्रेम अनि सद्भावलाई बढावा दिने संकल्पलाई बलियो बनाउने आग्रह गर्नुभयो। गृहमन्त्री अमित शाह आज गुजरातको भ्रमणमा रहनुहुनेछ। श्री शाहले यस अवधि अहमदाबाद अनि गान्धीनगर जिल्लामा सार्वजनिक उपयोगिता, शिक्षा अनि ग्रामीण क्षेत्रहरूको आधारभूत सुविधाहरूको लगभग 12 परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ।
2: गांधीनगर के कलोल तालुका से अपने कार्यक्रमों की शुरुआत करते हुए गृहमंत्री कॉरपोरेट सामाजिक उत्तरदायित्व यानी कि CSR पहल के तहत विकसित की गई जन सुविधाओं का लोकार्पण करेंगे, जिनमें जेड़वा गांव की झील, 3 नवनिर्मित पुस्तकालय और नए प्राथमिक स्कूल भवन जैसे प्रोजेक्ट शामिल है। शाम को श्री शाह अहमदाबाद शहर में 16 क्षेत्र में आए माता उमियाधान परिसर में नवनिर्मित हॉस्टल भवन का और भीमजीपुरा में भारत माता स्क्वायर का उद्घाटन करेंगे।
0: पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा पुलिस चौकीहरू स्थापित गर्ने अनि काँडे तारको बार लगाउनको लागि सीमा सुरक्षा बललाई 142.79 एकर जमिन सुम्पिएको छ। यो निर्णय भारतीय जनता पार्टी सरकारको गत 11 मईमा भएको पहिलो मन्त्रीमण्डल बैठकमा लिएको त्यस निर्णयको हिस्सा हो, जस अन्तर्गत सीमामा बाढ लगाउने अनि सम्बन्धित बुनियादी ढाँचा परियोजनाहरूको लागि 45 दिनभित्र 600 एकर जमिन हस्तान्तरित गरिनु थियो। सोसियल मीडिया पोस्टमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, पश्चिम बंगाल सरकारले सीमा सुरक्षा बलले चौकीहरूमा काँडे तारको बार निर्माणलाई सुविधाजनक बनाएर सीमा सुरक्षालाई बलियो बनाउन गहन उपाय शुरू गरेको छ, जसले गर्दा सीमावर्ती क्षेत्रहरूमा सुरक्षा अझ बढ्नेछ। उहाँले 9 जिल्लाहरूमा बललाई हस्तान्तरित गरिएको जमिनको विस्तृत चार्ट पनि साझा गर्नुभयो। यसको पहिलो चरणमा 5 जिल्लाहरूमा किनिएको 43 एकर जमिन अनि निहित 31.9 एकर जमिनको लागि स्वीकृति आदेश अनुरूप गत 20 मईमा बललाई सुम्पिएको छ। पश्चिम बंगालको बंगलादेशसित 2217 किलोमिटर लामो सीमा छ, जो भारतसित रहेको सबैभन्दा लामो सीमा हो। श्री अधिकारी अनुसार राज्यमा सीमाको लगभग 1600 किलोमिटर हिस्सामा बार लगाइसकिएको छ, जबकि लगभग 600 किलोमिटर हिस्सामा अझ पनि बार बनिएको छैन। राष्ट्रिय महिला आयोगले भारतमा मुस्लिम महिलाहरूको अधिकारहरूबारे आफ्नो सिफारिसहरूसित सम्बन्धित विस्तृत रिपोर्ट गृह मन्त्रालय, महिला एवं बाल विकास मन्त्रालय अनि अल्पसंख्यक कार्य मन्त्रालयलाई सुम्पिएको छ। आईपीएल क्रिकेटको एलिमिनेटर म्याचमा हिजो राति राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरेको छ। प्रतियोगितामा भोलि दोस्रो क्वालिफायर म्याचमा राजस्थान रोयल्स अनि गुजरात टाइटन्स बीच फिरन्त हुनेछ। यो समाचार युट्युबमा @AIR गर्छिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावी रूपमा लागू गर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026 को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि यहाँले पुनः प्रसारण हाम्रो प्रसारणमा हार्दिक स्वागत अभिवादन छ श्रोतागण। र अबको यो समय हो सङ्गीतमय कार्यक्रम सङ्गीत प्रवाहको। सङ्गीत प्रवाहको आजको अङ्कमा हाम्रा प्राविधिक मित्र सचिन रागन अनि प्रसारण सहयोगी नीता राणाको साथमा तपाईँको साथी म वीरेनको तपाईँ तमाम आदरणीय श्रोताहरूमा हार्दिक स्वागत अभिवादन। गीत सङ्गीतले यो यान्त्रिकी व्यस्त जीवनको ढाँचामा केही शान्ति अनि केही समृद्धि लिएर आउने गर्दछ। थकित भएका मन प्राण अनि मुटुका भावनाहरूलाई पनि यस गीत सङ्गीतले केही राहत अनि केही शीतलता प्रदान गर्दछ अनि बाबर गर्मीमा पनि हिउँको आभास हुने गर्दछ। गीत सङ्गीत भनेको यस्तो छ तागन। आउनुहोस् न सुनौ आजको यस अङ्कमा पनि यही केही यस्तै प्रकारका सुमधुर गीत सङ्गीतहरू आजको सङ्गीत प्रवाहको यस अङ्कमा। त कार्यक्रमको थालनीमा सुन्नुहोस् गायक बिनम सिंह को स्वरमा यो पहिलो आधुनिक गीत जसमा रहेको छ शब्द गोविन्द घतानीको तर सङ्गीत रहेको छ गायक स्वयंकै।

र अब सुन्नुहोस् अर्को समधुर आधुनिक गीत, यसपल्ट हुनुहुन्छ गायिका बानिका प्रधान। यस गीतमा शब्द अनि सङ्गीत रहेको छ गोविन्द खतानीको।

तसर्थ पनि अब आउनुहोस् सुनौँ एउटा युगल आधुनिक गीतलाई पनि, जसमा युगल स्वर रहेको छ बिनम सिंह अनि बानिका प्रधानको। यस गीतमा शब्द गोपाल भण्डारीको अनि सङ्गीत पुनःपल्ट गोविन्द गथानीकै।

0: प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ चौतर्फी विदेश मन्त्रीहरूको बैठक। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। भारतले 26 मई 2026 नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठक आयोजना गर्यो। विदेश मन्त्री डाक्टर एस जयशंकर, अस्ट्रेलियाकी विदेश मन्त्री सुश्री पेनी वोङ, जापानकी विदेश मन्त्री श्री तोशिमित्सु मोटेगी र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री श्री मार्को रुबियोले विश्वव्यापी राजनीति र मध्यपूर्वको अवस्थालाई असर गर्ने मुद्दाहरूमा वार्ता गरे। क्वाड चार प्रमुख लोकतन्त्रहरू मिलेर बनेको एक प्रमुख कूटनीतिक र सुरक्षा ढाँचा हो। यसका सदस्यहरू भारत, अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिका हुन्। यो स्वतन्त्र, खुला र लचिलो इण्डो प्यासिफिक क्षेत्रलाई बढावा दिन स्थापना गरिएको हो। यो समूहले समुद्री सुरक्षा, महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खला र जलवायु परिवर्तन जस्ता साझा मुद्दाहरूमा बारम्बार सहकार्य गर्दछ। यसको ढाँचाले उदयमान प्रविधिहरू, साइबर सुरक्षा र प्रकोप राहत सम्बोधन गर्ने कार्य गर्दछ। हालका वर्षहरूमा क्वाडले इण्डो प्यासिफिकमा विशेष गरी समुद्री सुरक्षा, पूर्वाधार विकास र क्षेत्रीय कनेक्टिभिटीमा प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न पहलहरूको एक श्रृङ्खला शुरू गरेको छ। अमेरिकी विदेश मन्त्री श्री मार्को रुबियो मई 23 भारत आइपुग्नु भयो र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई रक्षा, रणनीतिक प्रविधि, व्यापार र लगानी, ऊर्जा सुरक्षा, कनेक्टिभिटी, शिक्षा र जनता जनता सम्बन्ध लगायतका विस्तृत क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा भएको निरन्तर प्रगतिको बारेमा जानकारी गराए। रुबियोले पश्चिम एसियाको अवस्थासहित विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा अमेरिकी दृष्टिकोण साझा गरे। प्रधानमन्त्रीले शान्ति प्रयासहरूको लागि भारतको निरन्तर समर्थनलाई पुनः पुष्टि गर्नुभयो र संवाद र कूटनीति मार्फत द्वन्द्वहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई आफ्नो न्यानो अभिवादन व्यक्त गर्नुभयो र उनीहरूको निरन्तर आदान प्रदानको लागि तत्पर रहेको बताउनुभयो। श्री रुबियोले प्रधानमन्त्रीलाई वाशिङटन डीसी भ्रमणको लागि अमेरिकी राष्ट्रपतिको निमन्त्रणा विस्तार गर्नुभयो। डाक्टर एस जयशंकरले अमेरिकी विदेश मन्त्रीसँगको भेटमा क्यारिबियनको आफ्नो हालैको भ्रमणका केही प्रभावहरू साझा गर्नुभयो। वार्ताहरू खाँडीमा भएका पछिल्ला घटनाक्रमहरू र युक्रेन द्वन्द्वमा पनि केन्द्र थिए। विदेश मन्त्रीले श्री रुबियोलाई जानकारी गराए कि रक्षा र सुरक्षा सहयोगको कुरामा 10 प्रमुख रक्षा साझेदारी ढाँचा सम्झौता हालै नवीकरण गरिएको छ। दुवै नेताहरूले रक्षा क्षेत्रमा अगाडि बढ्दै गर्दा मेक इन इण्डिया दृष्टिकोण र हालैका द्वन्द्वहरूबाट लिएका पाठहरूलाई ध्यानमा राख्ने महत्वबारे चर्चा गरे। आर्थिक मोर्चामा डाक्टर जयशंकर र श्री रुबियोले पारस्परिक रूपमा लाभदायक व्यापार सम्बन्धी अन्तरिम सम्झौताको अन्तिम पाठलाई प्रारम्भिक मितिमा समाप्त गर्ने महत्वको बारेमा कुरा गरे। यो फरवरी 2025 प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा परिकल्पना गरिएको व्यापक द्विपक्षीय व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम हुनेछ। भारत र अमेरिकाले ऊर्जा मुद्दाहरूमा पनि चर्चा गरे। भारत सरकारको मौलिक जिम्मेवारी 1.4 अरब जनताको आवश्यकतालाई सम्बोधन गर्नु हो। नागरिकहरूलाई ऊर्जाको पहुँच र किफायतीमा सुनिश्चित गर्न सरकारको प्रमुख उद्देश्य हो। डाक्टर जयशंकर र रुबियोले हालैका महिनाहरूमा ऊर्जा व्यापारमा भएको विस्तारलाई स्वागत गरे। नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा विदेश मन्त्री डाक्टर एस जयशंकरले इण्डो प्यासिफिक क्षेत्रले समुद्री सुरक्षा र आर्थिक चुनौतीहरूसहित आफ्नै चिन्ताहरूको सामना गरिरहेको अवलोकन गरे। यी चुनौतीहरूले बलियो साझेदारी, गहिरो सहकार्य र उदयमान प्रविधिहरूको अधिक प्रयोगको आवश्यकतालाई जोड़ दिँदछ। विदेश मन्त्रीले उल्लेख गरे कि इण्डो प्यासिफिकले आफ्नै रणनीतिक चिन्ताहरू प्रस्तुत गर्दछ, जसमा वृद्धि गरिएको समुद्री सुरक्षा, बलियो आर्थिक विकल्पहरू र अधिक रणनीतिक विश्वास आवश्यक पर्दछ, जुन विश्वसनीय र पारदर्शी साझेदारीद्वारा समर्थित छ। उनले आतंकवादको लागि समूहको शून्य सहनशीलताको पनि पुनः पुष्टि गरे।
1: श्रोतागण, समसामयिक समीक्षापछि अब रिले गरिरहेछौँ दिल्ली केन्द्रका हिन्दी अनि अङ्ग्रेजीमा समाचार। प्रतीक्षा साँच्नुहोला।
2: अपने भतीजे के घर होके आया, मैं देखकर हैरान रह गया कि वो लोग दिन भर एसी चलाते हैं, रोज वॉशिंग मशीन चलाते हैं, घर में दो दो फ्रिज हैं, फिर भी उसका बिजली बिल पता है कितना आता है? 0। मैंने पूछा तो भतीजा बोला, चाचा जी सब ऊपर वाले की दया है।

समाचार पछिको समय हो बिहानको ठिक 8:30 अनि 7 सेकेन्ड भइरहेको। अहिले घरी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

आजको यान्त्रिकी भागदौडपूर्ण जीवनमा इन्द्रेणी रङले सजिएका नैना विराम चलचित्रहरूले मानिसलाई केही घण्टाको निम्ति कल्पना र भावनाको संसारमा पुर्याएर

स्वर्गको अनुभूति गराइदिँदछ, जहाँ रङ्गीन पर्दामा देखा पर्ने नायक नायिकाहरूमा मानिसले आफ्नै छवि देखेर मन्त्रमुग्ध भई संसारका दुःख वेदनाहरूलाई समेत भुलिदिन्छ। यही त हो चलचित्रको जादु, जसको मायाजालमा आज कोपो परेको छैन र। यस्तोमा आउनुहोस् न श्रोतागण, आज केही बेर सम्झना गरौँ केही रङ्गीन चलचित्रहरूमा बाँचेकी एउटी अनुपम सुन्दरी अभिनेत्री मन्दाकिनीलाई। मन्दाकिनी जसले 80 र 90 को दशकमा अकल्पनीय लोकप्रियता र प्रसिद्धि बटुलेकी थिइन्। रङ बिरङको संसारको यस अङ्कबाट प्रस्तुत लेखनाथ राईको साथमा सहयात्री म वीरेनको तपाईँ तमाम श्रोता समूहमाझ प्रेममय अभिवादन।

हेजल ब्लू आँखा र खैरो कपाल भएकी एङ्ग्लो इन्डियन बाला मन्दाकिनीको जन्म 30 जुलाई 1969 भारतको उत्तर प्रदेश राज्यको मेरठ प्रान्तमा भएको थियो। ब्रिटिस भारतीय मूलकी यिनै परम सुन्दरी अभिनेत्री मन्दाकिनीको वास्तविक नाम चाहिँ थियो यास्मिन जोसेफ। ब्रिटिस पिता अनि कश्मीरी आमाको कोखबाट जन्मिएकी विचित्रै राम्री छोरी यास्मिनले पहिलो पहल एउटी मोडलको रूपमा करियर आरम्भ गर्दै विभिन्न फोटो सुटमा काम गरिन्। बिस्तारै उनी प्रिन्ट विज्ञापनहरूतिर पनि देखा पर्न थालिन् र यही समयहरूतिरै यास्मिनले चलचित्र बेताब अनि लावामा पनि अडिसन दिएकी हुन्। बादमा उनलाई चलचित्र मजलुमको निम्ति अनुबन्ध गरिएको थियो, जसमा उनको नाम बदलिएर माधुरी राख्न तय भइसकेको थियो। ठिक यही समयतिर यता महान निर्माता निर्देशक राज कपूरले आफ्नो अघिल्लो फिल्म राम तेरी गङ्गा मैलीको निम्ति एउटी नर्थ इन्डियन युवतीको खोजी गरिरहेका थिए। यस्तोमा दैव संयोगले उनको भेट यास्मिनसँग हुन पुग्यो र स्क्रिन टेस्ट लियो। टेस्टमा यास्मिन पास भइन्। अन्ततः चलचित्र राम तेरी गङ्गा मैलीमा लिड रोलको निम्ति राज कपूरले यास्मिनलाई नै लिने निर्णय गर्दै उनले यास्मिनको नाम बदलेर स्क्रिन नेम मन्दाकिनी राखिदिए। यस प्रकार भारतीय हिन्दी सिने जगतमा नयाँ अभिनेत्री मन्दाकिनीको उदय हुन पुग्यो, जसले 1985 चलचित्र राम तेरी गङ्गा मैलीमा अत्यन्तै ठुलो नाम र पहिचान कमाइन्। यस चलचित्रमा मन्दाकिनीलाई राजीव कपूरको अपोजिट कास्ट गरिएको थियो अनि फिल्ममा गङ्गा नामले अत्याधिक चर्चित मन्दाकिनीलाई त्यस सालको सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा फिल्मफेयर नामाङ्कन समेत दिलाइदियो।

त्यसपछि त उनले लगतै 1986 आग और सोला जाल अपने अपने 1987 हवालात जीते हैं शान से कमांडो 1988 अग्नि नाग नागिन कहाँ है कानून आखिरी बाजी 1989 शेष नाग शानदार नया खून जाने वफा 1990 दुश्मन प्यार के नाम कुर्बान तकदीर का तमाशा 1991 देशवासी 1992 प्यार का सौदागर अनि नाच गोविंदा नाच जस्ता यादगार चलचित्रहरूमा क्रमैले आदित्य पांचोली मिथुन चक्रवर्ती र गोविंदा इत्यादि चर्चित अभिनेताहरूसँग महत्वपूर्ण किरदारहरू निभाइन् यसबीच उनले गीत संगीततिर पनि कदम बढाउँदै दुईवटा एल्बम भ्याकेन्सी र सम्बाला रिलिज गरिन् भारतीय संगीतकार बप्पी लहरीले आफ्नो संगीत एल्बम डान्सिङ सिटीमा मन्दाकिनीलाई साइन गराएका थिए उनले अभिनेत्रीको रूपमा तेलुगु बङ्गाली र अन्य भाषाका चलचित्रहरूमा पनि काम गरिसकेकी छन् मन्दाकिनीले आफ्नो अभिनय कौशलद्वारा गोल्डन जुब्ली अवार्ड लगायत अन्य धेरै पुरस्कारहरू जितेकी छन् सन् 1996 चलचित्र जोरदारमा अभिनय गरेपछि चाहिँ अभिनेत्री मन्दाकिनीले बलिउड फिल्म इन्डस्ट्रीलाई सदाको निम्ति बिदाई दिने निर्णय लिइन् 1990 मन्दाकिनीले डाक्टर काङ्गुर रिन्पोछे ठाकुरसँग विवाह गरेकी हुन् पति काङ्गुर रिन्पोछेले बाल्यकालमा नै मर्फी रेडियो किटको रूपमा नाम र पहिचान कमाइसकेका थिए त्यो समयमा अर्थात् काङ्गुर रिन्पोछे बालक छँदा 1970-80 दशकमा उनको बाल्यकालको आकर्षक तस्विर मर्फी रेडियोको विज्ञापनमा देखाइने गरिन्थ्यो मन्दाकिनी र काङ्गुर रिन्पोछेका एक छोरा रबिल र एउटी छोरी राब्जे छिन् विवाहपछि पति काङ्गुर रिन्पोछे एक बौद्ध भिक्षु हुन पुगे भने मन्दाकिनीले पनि आध्यात्मिक मार्गतिर आफैलाई समर्पित गरिदिएकी छन् उनीसँग एउटा प्यारो कुकुर सिम्बा पनि छ

लौतो श्रोतागण, यो त थियो आजको रङ बिरङको संसार। कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला भन्दै अब अहिलेलाई चाहिँ सहयात्री म वीरेन अनि प्रस्तुता लेखनाथ राई, हामी दुवै पर्दैछौँ ओझेल। नमस्ते।

0: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: र अब सुन्नुहोस् गायक अशोक राईको स्वरमा यो लोकगीतलाई।

रेसिजुअल फिल्म सङ्गीतपछि औसतावन अब आउनु सुनौँ आजको योजनाबारे केही जानकारी, जसमा रहेको छ जल जीवन मिसनबारे यो महत्त्वपूर्ण जानकारी। जल जीवन मिसन भारत सरकारको एउटा प्रमुख र महत्त्वाकाङ्क्षी योजना हो, जसको आरम्भ प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा 15 अगस्त 2019 गरिएको थियो। यो मिसनको मुख्य उद्देश्य देशका सबै गाउँका घरहरूमा व्यक्तिगत घरेलु नल जडान गरेर सुरक्षित र पर्याप्त पेयजल उपलब्ध गराउनु हो। यस योजनाका मुख्य उद्देश्यहरू यस्ता छन्, प्रत्येक ग्रामीण परिवारलाई प्रति व्यक्ति प्रतिदिन 55 लिटर सेवा दरले पिउने योग्य पानी आपूर्ति गरिनु, पानीको गुणवत्ताको नियमित जाँच गर्नु ताकि दूषित पानीबाट फैलिने बिरामीहरूबाट बचाउ हुन सकोस्, जल स्रोतहरूको दीर्घकालिक स्थिरताको निम्ति अपशिष्ट जल प्रवर्धन, वर्षा जल सञ्चयन अनि जल संरक्षणलाई बढति दिनु। जल जीवन मिसनको कुल बजेटीय परिव्यय 8.69 लाख करोड रुपियाँ रहेको छ। यस योजनाको क्रियान्वयनको निम्ति केन्द्र र राज्य बीच वित्तीय भागीदारी यस्तो प्रकारले रहेको छ, हिमाली र उत्तर पूर्वी राज्यको निम्ति 90% केन्द्र अनि 10% राज्य, अन्य राज्यको निम्ति 50% केन्द्र अनि 50% राज्य, र केन्द्रशासित प्रदेशको निम्ति चाहिँ 100% नै वित्तीय सहायता केन्द्र सरकारद्वारा गरिँदछ।

0: यो गीतपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपको पवित्र अवशेष मंगोलिया पठाइँदैछ। यो अवशेष भगवान बुद्धका दुई प्रमुख शिष्यहरू सारिपुत्र अनि मौन्त ल्यायानसित सम्बन्धित छ। यी अवशेषहरूलाई आज भोपालको राजा भोज हवाई अड्डाबाट राजकीय सम्मानको साथमा दिल्ली ल्याइनेछ। नयाँ दिल्लीको राष्ट्रिय संग्रहालयमा भोलि यी अवशेषहरू सार्वजनिक प्रदर्शनको लागि राखिनेछ। त्यसपछि 30 मईको दिन भारतीय वायुसेनाको एक विशेष विमानद्वारा मंगोलिया पठाइनेछ। यो

0: अवशेषहरूलाई मंगोलियाको राजधानी उलान वटारमा 31 मईदेखि सार्वजनिक दर्शनको लागि राखिनेछ। त्यहाँ 10 लाख भन्दा अधिक श्रद्धालुहरू अनि पर्यटकहरू दर्शनको लागि पुग्ने आशा छ। यस पहलले भारत अनि मंगोलिया बीच सांस्कृतिक अनि आध्यात्मिक सम्बन्धहरूलाई अझ बलियो बनाउनेछ। गृहमन्त्री अमित शाहले आज स्वतन्त्र वीर विनायक दामोदर सावरकरको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोसियल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो, स्वतन्त्रता संग्रामका निडर योद्धा वीर सावरकरले आफ्नो सारा जीवन मातृभूमिको सेवामा समर्पित गर्नुभयो। उहाँले भन्नुभयो, वीर सावरकरको जीवन अनि लेखनबाट हामीले राष्ट्र अनि विचारधाराप्रति अटुट निष्ठाको सठिक अर्थ बुझ्न सक्छौं। श्री शाहले भन्नुभयो, वीर सावरकरको यो भनाई थियो, हे मातृभूमि, तुम्हारी बिना जीवन मृत्यु के सम्मान है। राष्ट्रप्रति वहाँको असीम प्रेमलाई यसले दर्शाउँदछ। वहाँले भन्नुभयो, वीर सावरकरले छुवाछुत जस्ता सामाजिक कुप्रथाहरूको कडा विरोध गर्नुभयो अनि देशवासीहरूलाई एकजुट गर्नुभयो। गृहमन्त्रीले अझ भन्नुभयो, वीर सावरकरको जीवनले आगामी पिँढीहरूलाई मार्गदर्शन गरिरहनेछ। ईद उल अजहा आज देशको विभिन्न भागहरूमा धार्मिक उत्साह अनि उमङ्गको साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले ईद उल अजहाको अवसरमा देशवासीहरूलाई बधाई दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले भन्नुभयो, यो त्यौहार भक्ति, त्याग अनि निस्वार्थताको प्रतीक हो। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026 को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। दुई दिने यस कार्यक्रममा कृषि अनि सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि विषयगत चर्चा राज्यवार भागीदारी सामेल हुनेछन्। कृषि अनि किसान कल्याण मन्त्रालयले सम्मेलनको उद्देश्य आगामी खरिफ मौसमको लागि रणनीतिहरूमाथि विचार विमर्श गर्नु रहेको बताएको छ। राष्ट्रिय महिला आयोगले भारतमा मुस्लिम महिलाहरूको अधिकारहरूबारे आफ्नो सिफारिसहरूसित सम्बन्धित विस्तृत रिपोर्ट गृह मन्त्रालय, महिला एवं बाल विकास मन्त्रालय अनि अल्पसंख्यक कार्य मन्त्रालयलाई सुम्पिएको छ। यो रिपोर्ट व्यापक विचार विमर्शपछि तयार गरिएको हो, जसको उद्देश्य देशभरिमै मुस्लिम महिलाहरूको कानूनी, सामाजिक अनि संवैधानिक अधिकारहरूलाई बलियो बनाउनु हो। आयोगले भनेको छ, हालको कानूनी सुधारहरूले महिलाहरूको अधिकारलाई दरिलो बनाएको छ, तर कानूनी जागरूकता अनि न्यायसंगत बनाउनको लागि यसलाई अझ असल बनाउनु आवश्यक छ। रिपोर्टमा विवाह, तलाक, भरण पोषण, नानीहरूको देखरेख अनि सम्पत्तिमा अधिकार जस्ता मुद्दाहरूमाथि विशेष जोड दिएको छ। यसमा मुस्लिम महिलाहरूसित सम्बन्धित विभिन्न कानूनहरूको पनि समीक्षा गरियो। यसमा मुस्लिम पर्सनल ल सरिया अनुप्रयोग अधिनियम 1937, मुस्लिम विवाह विच्छेद अधिनियम 1949, मुस्लिम महिला तलाक अधिकार संरक्षण अधिनियम 1986 अनि मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियम 2019 सामेल छन्। अमेरिकी सेनाले हर्मुज जलडमरू मध्य नजिक दक्षिणी इरानको बन्दर अब्बास शहरमा इरानी सैन्य ठेगानामा हमला गरेको छ। अमेरिकी केन्द्रीय कमानले बताए अनुसार अमेरिकी बलले 4 इरानी हमलावर ड्रोनलाई निशाना बनाएको छ। मौसम विभागले भनेको छ, अघिल्लो 2 दिनसम्म मध्य अनि उत्तर पश्चिमी भारतमा भीषण लूको स्थिति बनिरहने सम्भावना छ। पूर्वी मध्य प्रदेश अनि विदर्भमा आज लूको लागि रेड अलर्ट जारी गरिएको छ। दिल्ली, चण्डीगढ, राजस्थान, छत्तीसगढ, हरियाणा, हिमाचल प्रदेशको कर्ण, गोवा, ओडिसा, पंजाब, तेलंगाना अनि उत्तर प्रदेशमा पनि आज लू चल्ने आशंका छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: तसोधन समाचारपछि अब सुनौ अर्को सुमधुर फिल्म सङ्गीत, फिल्म मेरा सायाबाट आशा भोसलेको स्वरमा, जसमा रहेको छ बोल राजा मेहदी अली खानको अनि धुन संगीतकार मदन मोहनको।

अब आकाशवाणीको कोलकाता केन्द्रबाट रेडियो गरेर सुनिरहेछौँ बङ्गला समाचार, जसको लगतैपछि 9:25 मा प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार। प्रतीक्षा साँझ्दै गर्नुहोला।

0: लङ्भ्यू चियाबारीको समस्यालाई लिएर खरसाङ स्थित लेबर अफिसमा लङ्भ्यू कमानका मालिक र प्रबन्धक पक्षलाई लिएर सभा बोलाइएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज गान्तोकको पाल्जोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 अनि पूर्वोत्तरको 3 राज्य बन्नेछ। राष्ट्रपति पुलिस ध्वज देशमा कुनै पनि पुलिस बललाई दिइने सर्वोच्च औपचारिक उपाधि हो। यो असाधारण सेवा, अटुट अनुशासन अनि राष्ट्रप्रति समर्पणको मान्यतालाई प्रदान गरिन्छ। वरिष्ठ पुलिस अधीक्षक स्तरका अधिकारीको नेतृत्वमा सिक्किम पुलिसको 400 गौरवशाली जवानहरूले राष्ट्रपति समक्ष परेडमा भाग लिनेछन्। यो सम्मान सिक्किम पुलिसका बहादुर जवानहरूद्वारा जनताको सेवा अनि राज्यको सुरक्षामा प्रदर्शित प्रतिबद्धता, बलिदान अनि पेशेवर कार्यशैलीप्रति गौरवपूर्ण नमन हो। उच्चतम न्यायालयले भारतमा चुनावी प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउने प्रयासमा एक ऐतिहासिक फैसला सुनाएको छ। उच्चतम न्यायालयले मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर गर्ने चुनाव आयोगको अधिकारलाई वैध र संवैधानिक ठहर गर्दै यो प्रत्यक्ष रूपमा निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्नसँग सम्बन्धित रहेको बताएको छ।
1: मुख्य न्यायाधीश सुजय पाल र न्यायाधीश पार्थ सारथी सेनको डिभिजन बेन्चले निर्वाचन आयोगलाई मानवीय दृष्टिकोणबाट यो मुद्दालाई विचार गर्न भनेको छ। हिजो अल बंगाल ब्लाइन्ड टिचर्स एसोसिएसनले उच्च न्यायालयलाई जानकारी गराए अनुसार निर्वाचन नियम अनुसार दृष्टिविहीन शिक्षकहरूले कहिले पनि प्रिसाइडिङ अफिसरको जिम्मेवारी निर्वाह गर्न सक्दैनन्। यसको बावजुद पनि हालै सम्पन्न पश्चिम बंगाल विधानसभा चुनावको समयमा उनीहरूलाई निर्वाचन ड्युटीमा तैनात गरिएको थियो। निर्वाचन आयोगले उनीहरूलाई ड्युटीमा नलगेकोमा कारण बताओ नोटिस जारी गरेको छ।
0: वर्तमानमा देशभरि एसआईआरको प्रक्रिया चलिरहेको छ। 14 मईमा चुनाव आयोगले एसआईआरको 3 चरणको आदेश दिएको छ। यो चरणले 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूलाई समेट्नेछ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा पुलिस चौकीहरू स्थापित गर्ने अनि काँडे तारको बार लगाउनको लागि सीमा सुरक्षा बललाई 142.79 एकड जमिन सुम्पिएको छ। यो निर्णय भारतीय जनता पार्टी सरकारको गत 11 मईमा भएको पहिलो मन्त्रीमण्डल बैठकमा लिएको त्यस निर्णयको हिस्सा हो जस अन्तर्गत सीमामा बार लगाउने अनि सम्बन्धित बुनियादी ढाँचा परियोजनाहरूको लागि 45 दिनभित्र 600 एकड जमिन हस्तान्तरित गरिनु थियो। सोसियल मिडिया पोस्टमा शुभेन्दु अधिकारीले भन्नुभयो, पश्चिम बंगाल सरकारले सीमा सुरक्षा बलले चौकीहरूमा काँडे तारको बार निर्माणलाई सुविधाजनक बनाएर सीमा सुरक्षालाई बलियो बनाउन गहन उपाय सुरु गरेको छ, जसले गर्दा सीमावर्ती क्षेत्रहरूमा सुरक्षा अझ बढ्नेछ। उहाँले 9 जिल्लाहरूमा बललाई हस्तान्तरित गरिएको जमिनको विस्तृत चार्ट पनि साझा गर्नुभयो। यसको पहिलो चरणमा 5 जिल्लाहरूमा किनिएको 43 एकड जमिन अनि निहित 31.9 एकड जमिनको लागि स्वीकृति आदेश अनुरूप गत 20 मईमा बललाई सुम्पिएको छ। पश्चिम बंगालको बंगलादेशसित 2,217 किलोमिटर लामो सीमा छ, जो भारतसित रहेको सबैभन्दा लामो सीमा हो। श्री अधिकारीका अनुसार राज्यमा सीमाको लगभग 1,600 किलोमिटर हिस्सामा बार लगाइसकिएको छ, जबकि लगभग 600 किलोमिटर हिस्सामा अझ पनि बार बनिएको छैन। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारको लक्ष्मी भण्डार योजनामा लगभग 30 लाख मानिसहरूले फर्जी ढंगमा लाभ लिइरहेको आरोप लगाउनु भएको छ। योजनाको राशि अवैध घुसपैठहरू मात्र नरहेर धेरै पुरुषहरूको खातामा पनि गइरहेको उहाँले आरोप लगाउनु भएको छ। नवन्नमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामो समयदेखि योजनामा अनियमितताको शिकायतहरू प्राप्त भइरहेको बताउनुभयो। जाँचमा अघि आएको छ कि धेरै संख्यामा अपात्र मानिसहरूको खातामा सरकारी सहायता पुगिरहेको थियो। उहाँले भन्नुभयो, अब लाभार्थीहरूको सूचीको सत्यापन नयाँ ढंगमा गरिनेछ अनि केवल पात्र भारतीय महिलाहरूलाई मात्र यस योजनाको लाभ प्रदान गरिनेछ। केवल राष्ट्रवादी भारतीय महिलाहरूलाई यो सहायता दिने श्री अधिकारीले बताउनुभयो। उहाँले स्पष्ट गर्नुभयो कि पुरुषहरू, गैर भारतीय नागरिकहरू, आयकर

0: दाताहरू, सरकारी कर्मचारीहरू अनि नियमित वेतन पाउनेहरूलाई नयाँ व्यवस्थाबाट बाहिर राखिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, यसै उद्देश्यले अन्नपूर्ण योजना अन्तर्गत पुनः आवेदन प्रक्रिया सुरु गरिँदैछ। नयाँ फारम भरेपछि लाभार्थीहरूको सूची तयार हुनेछ अनि अपात्र मानिसहरूको नाम हटाइनेछ। 27 तारिकदेखि अन्नपूर्ण योजनाको फारम उपलब्ध भएर आगामी 2 जुनसम्म आवेदन गर्नेहरूलाई 3 जुनदेखि राशि प्राप्त हुन सुरु हुने उहाँले जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो कि अन्नपूर्ण योजना पूर्ण रूपमा लागू नभएसम्म लक्ष्मी भण्डार योजना जारी रहनेछ अनि नयाँ योजना अन्तर्गत नाम दर्ता हुन साथै पुरानो योजनाको लाभ बन्द गरिनेछ। ईद उल अज आज देशको विभिन्न भागहरूमा धार्मिक उत्साह अनि उमङ्गको साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले ईद उल अजाको अवसरमा देशवासीहरूलाई बधाई दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले भन्नुभयो, यो त्यौहार भक्ति, त्याग अनि निस्वार्थताको प्रतीक हो। उहाँले भन्नुभयो, यस त्यौहारले नागरिकहरूलाई मानवता अनि विशेष गरेर वञ्चितहरूको सेवा गर्नको लागि प्रेरित गर्दछ। यता दार्जिलिङ पहाडमा पनि मुस्लिम समुदायका मानिसहरूले बकरिदको पर्व आज धार्मिक उत्साहको साथमा मनाइरहेका छन्। तृणमूल कंग्रेसले हिज बुधबार पश्चिम बंगाल विधानसभामा विरोध प्रदर्शन गरे। विधानसभा सचिवालयले अहिलेसम्म शोभनदेव चट्टोपाध्यायलाई विपक्षको नेताको आधिकारिक दर्जा नदिएको पार्टीले आरोप लगाएको छ। यस मुद्दाबारे शिकायत दर्ता गर्न पुगेका कुनाल घोष अनि शोभनदेव चट्टोपाध्यायले स्पिकरसित भेट नभएकोमा सचिवालय अघि धरनामा बसे। तृणमूल नेताहरूको भनाइअनुसार 18 विधानसभाको गठन अनि पहिलो सत्र सम्पन्न भए पनि विपक्षका नेतालाई न त औपचारिक मान्यता प्राप्त भएको छ, न त उहाँको लागि निर्धारित कक्ष आवंटित गरिएको छ। हिज साँझ बालीगंज विधायक शोभनदेव चट्टोपाध्याय अनि बालियाघाटा विधायक कुनाल घोष विधानसभा भवनमा स्पिकर रतिनाथ बसुसित भेट गर्न पुगेका थिए, तर स्पिकरले भेट गर्न समय नदिएको उनीहरूले दावी गरेका छन्। तृणमूल कंग्रेसको दावी छ कि गत 13 मईमा पार्टीको तर्फबाट स्पिकरलाई पत्र पठाएर 80 विधायकको समर्थनको साथ शोभनदेव चट्टोपाध्यायलाई संसदीय दलको नेता घोषित गरिने जानकारी दिएको थियो, तर पनि उहाँलाई अहिलेसम्म विपक्षको नेताको दर्जा प्राप्त भएको छैन। खरसाङको लङभ्यू चियाबारीको समस्यालाई लिएर खरसाङ स्थित लेबर अफिसमा लङभ्यू कमानका मालिक र प्रबन्धक पक्षलाई लिएर सभा बोलाइएको छ। सभालाई लिएर अनसनमा बसेका श्रमिकहरूले प्रतिक्रिया दिएका छन्। सभामा कुनै पनि पार्टीको युनियन र कुनै पनि श्रमिकहरूलाई नबोलाइएको भन्दै यस विषयमा लङभ्यू चियाबारीका श्रमिकहरूले आफ्नो प्रतिक्रिया दिएका छन्। श्रमिकहरूले भनेका छन्, यो आन्दोलन निरन्तर 3 वर्षदेखिको आन्दोलन, केवल हाजिरा अनि वेतन भुक्तानी मात्र नभएर श्रमिकहरूको पीएफ अनि ग्रेच्युटी भुक्तानीको विषयमा पनि हो। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज गान्तोकको पाल्जोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा पुलिस चौकीहरू स्थापित गर्न अनि काँडेतारको बार लगाउनको लागि सीमा सुरक्षा बललाई 142.79 एकड जमिन सुम्पिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारको लक्ष्मी भण्डार योजनामा लगभग 30 लाख मानिसहरूले फर्जी ढंगमा लाभ उठाइरहेको आरोप लगाउनु भएको छ अनि खरसाङको लङभ्यू चियाबारीको समस्यालाई लिएर खरसाङ स्थित लेबर अफिसमा लङभ्यू कमानका मालिक र प्रबन्धक पक्षलाई लिएर सभा बोलाइएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत छ यो कार्यक्रम सृजना।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम सृजनामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। आजको बसाइमा हामीसित हुनुहुन्छ दार्जिलिङका तीन लोकप्रिय

हरू डाक्टर राजकुमार छेत्री, जोगेन्द्र दर्नाल अनि नरेश कटुवाल। आउनु श्रोतावृन्द, उहाँहरूका मिठा मिठा कविताहरू अब हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

0: नमस्कार। आकाशवाणी खरसाङको सिर्जना कार्यक्रम अन्तर्गत हामी आफ्ना केही सिर्जनाहरू, कवितात्मक सिर्जनाहरू लिएर प्रस्तुत छौँ। सर्वप्रथम म जोगेन्द्र दर्नाल, सेन्ट रोबर्ट्स उच्चतर माध्यमिक विद्यालयसँग शिक्षण पेसामा सम्बन्धित यहाँहरूलाई अभिवादनसहित म मेरा मित्रवर डाक्टर राजकुमार छेत्री, दार्जिलिङ सरकारी महाविद्यालयका प्राध्यापक महोदयलाई, साथै अध्यापक नरेश कटवाल, एक युवा कवि, सोनादा हायर सेकेन्डरी स्कुलका अध्यापक, एकअर्का बिच यो सृजनशील रचनाहरूको हामी आदान प्रदान गर्न लागिरहेका छौँ। सिर्जनामा आफ्नो व्यक्तिगत अभिव्यक्तिहरू कस्तो प्रकारले प्रस्तुत भएका हुन्छन् त्यो श्रोतवृन्दमाथि राख्दै सर्वप्रथम म युवा कवि नरेश कटवाललाई आफ्नो सिर्जना यहाँ प्रस्तुत गरिदिनु हुन आग्रह गर्दछु।
1: धन्यवाद सर। नमस्कार श्रोतावृन्द, आज हामी यो सृजना कार्यक्रममा तपाईँहरू समक्षमा केही कविताहरू सुनाउन आएका छौँ र मेरो अभाग्य म आज यहाँ दुईजना यस्ता व्यक्तित्वहरूसँग कविता सुनाउने मैले अवसर पाएको छु। भारतीय नेपाली साहित्यका एक वरिष्ठ समालोचक कवि डाक्टर राजकुमार छेत्री महोदय अनि आदरणीय वरिष्ठ कवि लेखक अध्यापक श्री जोगेन्द्र दर्नाल महोदय र सबैलाई अभिनन्दन जनाउँदै आज हामी केही कविता सुन्नेछौँ, सुनाउनेछौँ र केही कविताका कुराहरू गर्नेछौँ। र सर्वप्रथम म तपाईँहरूलाई एउटा मेरो कविता यहाँ सुनाउन लागिरहेको छु। मेरो कविताको शीर्षक छ बहाना। बहाना हिउँदको उराठिलो यातनासँग युद्धबन्दी भएर उभिएका बोटहरूमा जसोतसो म फुल फुलाउँछु, तिमीलाई त्यो फुल मन पर्दैन। किरिङमिरिङ कुहिएका जीवनका अप्ठ्यारा बाटाहरूमा घस्रिँदै जब हिँड्छन् पाइलाहरू, तिमीलाई मेरो हिँडाइ मन पर्दैन। घामका स्पर्शले हिमाल फुलेपछि, पातहरूले हरियै हाँसेपछि, चराहरूले पिरती गाँसेपछि जब म खिच्छु त्यसको तस्बिर, तिमीलाई त्यो दृश्य मन पर्दैन। अक्षरका बाँसहरूमा शब्दका चोयाहरू काटेर जब म बुन्छु कविताको थुन्चे, तिमीलाई मेरो हस्ताक्षर मन पर्दैन। आँखाका औँलाहरू छोएर मनले चोबेर रङहरू उतार्छु जब म गाउँको चित्र, तिमीलाई त्यो रङ मन पर्दैन। आस्थाका देउरालीहरूमा जब चढाउँछु बिन्तीको फुल र ढोक्छु भक्तिको शिर, तिमीलाई मेरो देउता मन पर्दैन। रुखका हाँगाबाट पहेँलै भएर झरिपठाएका पातहरू, खोलाका भङ्गालोबाट एक्लै बिछोडिएका अभागी पतिङ्गरहरू, घरका सङ्घारबाट हेलाले हुत्ताइएका कसिङ्गरहरू, जब समेट्न खोज्छु हत्केलाले, तिमीलाई मेरो काम मन पर्दैन। अरू थुप्रै थुप्रै मन नपर्नेहरू बीच निर्दोष फुलेका फुलहरू, निश्चल हाँसेका हिमालहरू, निष्कलङ्क पोखिएका रङहरू, निष्पाप कुदिएका अक्षरहरू, निष्काम चलेका हातहरू, निष्पक्ष उभिएका देउताहरू, तिमीलाई मेरो केही मन नपर्नु भनेको त केवल बस केवल बहाना नहो, खासमा तिमीलाई केही मन नपर्नु भनेको त तिमीलाई म नै मन नपर्नु हो। तिमीलाई म नै मन नपर्नु हो। धन्यवाद।
0: प्रकृतिसित अति नै नजिकमा भएर बिम्बहरूको सहयोगमा यहाँले प्रस्तुत गर्नुभएको बहाना, जब मान्छे पूर्वाग्रह ग्रसित हुँदछ उहाँभित्र जस्तै नै सृजनशील र जस्तै नै सुन्दरता विद्यमान रहे तापनि त्यो बहाना पूर्ण आँखाहरूले देख्दैन भन्ने कुरो साह्रै गहन रूपमा प्रस्तुत गर्नुभएकोमा हामीले रसस्वादन गऱ्यौँ यस कुरालाई। यस्तै सृजनाको यो रङ्गीन वातावरणमा म डाक्टर राजकुमार छेत्रीज्यूलाई आफ्नो कविता प्रस्तुत गरिदिनु हुन म अनुरोध गर्दछु।
2: धन्यवाद जोगेन सर। आकाशवाणी खरसाङको यस सृजना कार्यक्रम सुनेर बसिरहनुभएका समस्त श्रोतावृन्दमा मेरो सादर नमस्कार। म आज अत्यन्तै खुसी छु, आभारी पनि छु आकाशवाणी खरसाङप्रति। र कविता अघिअघि धेरै लेखियो, लेखिन्थ्यो कलेजतिर पढ्दा, युनिभर्सिटी पढ्दा, पछि पछि अन्य अन्य कामहरूले गर्दाखेरि थोरै पनि लेख्यो। तथापि कविता लेख्ने काम, कविता अध्ययन गर्ने काम निरन्तर भइरहेकै छ र पछि हामी चर्चा गर्ने नै छौँ यस बारेमा पनि। र म एउटा कविता यहाँसँग अघि राख्छु। मेरो कविताको शीर्षक छ म जीवनको अग्रगतिमा विश्वास गर्छु। म भायोलिनको धुन नबुझ्ने मान्छे, म आकाशको कुरा नबुझ्ने मान्छे, म मेरै सपनाको मूल्यमा ऋणग्रस्त छु। यद्यपि विपनालाई आस्थाको काँधमा बोकेर विश्वासको गोरेटोबाट सङ्कल्पको पाइला हिँडिरहेछु, मेरो मनको भिरबाट पलायन, नैराश्य र सन्तासहरू खसिसकेका छन्। म हारेको अनुहार नबोक्ने मान्छे, म विफलताको घुम्टो नओढ्ने मान्छे, विशाल खेतको पाकेको बाली काट्न लालय छ यो मन, यसैले यस उमेरसम्म तप्त बगर बगर हेरिरहेछु। कारण कुरुङले आकाशमा वक्ररेखा कोरिएछ, तर म अलिकति पनि आत्तिएको छैन, किनभने मभित्र शपथ लिएको एउटा मान्छे छ, जुन मान्छेको सुनखारी सङ्कल्प छ, हाँगाको चरा मात्र देखिरहेको दृष्टि छ। म यो कोलाहालदेखि अत्तालिएर नभाग्ने मान्छे, म यो दिशाहीन जीवनदेखि कहालिएर नरुने मान्छे, गाँठहरू फुकाइरहेछु, काँडाहरू पन्साइरहेछु, बसे लेउ लाग्छ, हेडे छेउ लाग्छ, म त जीवनलाई गतिमा विश्वास गर्छु, म त जीवनको अग्रगतिमा विश्वास गर्छु, म त जीवनलाई प्रगतिमा विश्वास गर्छु, म त जीवनको अग्रगतिमा विश्वास गर्छु।
0: कति राम्रो, जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुभए साँच्चै नै उहाँ अग्रगतिमा सोच राख्ने व्यक्ति, अहिले गतिशील हुनुहुन्छ, उहाँ हाम्रो समाजकै पनि एक गौरव हुनुहुन्छ। र उहाँले म जीवनको अग्रगतिमा विश्वास गर्छु भन्ने कविता पाठकहरू समक्ष, श्रोताहरू समक्ष राखिदिनु भएकोमा आभार व्यक्त गर्दै, यो सिर्जना अति व्यक्तिगत र अन्तर्निहित हुँदो रहेछ र यसले हाम्रो यौवनलाई, माया प्रीतिलाई, कहिलेकाहीँ विसङ्गति, जीवनमा यसो भए हुन्थ्यो उसो भए हुन्थ्यो र त्यसो नहुँदाको पीडाहरूलाई यसरी सिर्जनामा हामीले प्रस्तुत गरेका हुँदो रहेछौँ। र त्यस्तै विषय लिएर आफ्नो कविता म यहाँहरू समक्ष प्रस्तुत गर्छु। सो के भने, देशप्रतिको माया एउटा अदृश्य हुँदो रहेछ, अनि भनौँ नै भने चाहिँ देशै पनि अदृश्य हुन्छ र देशलाई हामीले हृदयबाट जसरी बुझ्छौँ, त्यो सानो अभिव्यक्ति यहाँहरू समक्ष राखिरहेछु। शीर्षक, देशको नुन। सरकारी पाठशालाको छानुमुनि भुइँमा बसी म खरीमटीले नाम लेख्न सिक्दै थिएँ। एक दिन अचानक आएर कसैले मलाई कोमल कलिला पाखुरा च्याप्प समय लस्करमा राखे, केही पछि खप खप दुई खोप चाकमा लगाइदिए। म प्राण परि रोएको थिएँ उस बेला। उसले घोँचिदिएको सुईको पीडामा उसको निर्ममता देखि आमालाई भनिदिन्छु भनी म रुँदै रुँदै घर गएको थिएँ त्यो दिन। आँसु पुछिदिँदै मेरा सबै गुनासो सुनेपछि काखमा राखी मेरो शिर मुसार्दै आमाले भन्नुभयो, हेर, त्यो त पछि त बिरामी नहोस् भनी देशले तँलाई दिएको औषधि पो हो त, देश नभुल्नु है कहिले। उस बेला मेरो तोते बोलीको प्रश्न थियो, आमा देश भनेको के हो? सिरानी मुनिबाट एउटा कागज निकाली आमाले देखाउँदै भन्नुभयो, इस हेर, यो कागज राशिन कार्ड हो, यसमा भएको त्यो नक्सा छ नि, यो देशको टिका हो। देशले हामीलाई चामल पिठो दिन्छ, दाल तेल चिनी पनि दिन्छ, त्यसमा आफ्नो पसिनाको नुन थप्नुपर्छ। राशिन कार्डमा अङ्कित अशोक स्तम्भबाट बरर र वर्षीय अन्न मेरो थालमा डम्म अगाउँजेल आँखामा आयो रोटी। त्यसै दिन महसुस गरेँ मैले, मेरो आँखामा मेरो देश पहिलोचोटि, मेरो छानोमुनि मेरो देश, मेरो थाल र मानामा मेरो देश। अतृप्त मनमा भात रोटीको स्वादमा मैले सोधेको थिएँ, नुन चाहिँ कसरी थप्नु आमा? आमाले उसको निधारको पसिना र मेरो गालाको आँसुमा औँला चोपी जिब्रोमा चटाइदिनुभयो। त्यसै दिन मैले पहिलो पटक चाखेँ देशको नुन, त्यसै दिन मैले पहिलो पटक पाएँ देशको नुनको स्वाद।
2: कति सुन्दर, कति मिठो कविता।
0: यो कविता सँगसँगै कवितालाई र यो सृजनशील अभिव्यक्तिहरूलाई अगाडि बढ्ने क्रममा म पुनः हाम्रा युवा कवि भन्छु, म सक्रिय गतिशील नरेश कटवाललाई आफ्नो दोस्रो कविता प्रस्तुत गरिदिनु न म अनुरोध गर्दछु।
1: धन्यवाद सर। म अर्को एउटा कविता लिएर आएको छु र मेरो कविताको शीर्षक छ आगो उत्सव।
0: आगो उत्सव,
1: आगो उत्सव,
0: शीर्षक यति नै प्रज्वलनीय।
1: मौसम औधी चिसो थियो, एक खुल आफन्तहरू चिनारूहरू चिसो मुटु बोकेर सम्बन्धहरूले गङ्ग्रिएको हात सेकाउन न्यानो खोज्दै खोज्दै मेरो घर आए अनि मेरै घरमा आगो सल्काइराखे। कसैलाई बाल्यकालदेखिकै रिस थियो क्या हो, उसले बल्दै गरेको घरको रापमा पसिना छुटुन्जेल ढाड सिक्यो। कसैलाई सुत्केरी सेकाउन कोइलाको हर्ज थियो क्या हो, धुरी खम्बाको पोटिला कालो कोइला भरेर गयो। कसैलाई आँखाभरि उज्यालो नखसेको धेरै भए थियो, घर बलेको उज्यालोमा रमायो बेसरी। कसैलाई साधु बन्नु थियो, राप सेलाइ नसकी जिउभरि खरानी खसेर गयो। कसैलाई मक्किएको चरित्रको दाँत चम्काउनु थियो, एक मुठी सेतो खरानी बोकेर गयो। कसैलाई रमिता हेरेर फर्कँदा बाटोलाई पुल्ठो चाहिए थियो, बल्दै गरेको घरको भाटा हल्लाउँदै गयो। यसरी तातो खोज्दै खोज्दै आउनेहरूले जलाउनलाई केही नपाएर, सल्काउनलाई केही नभेटेर मेरै घरको छानो देखेपछि बलेर पड्किँदै गरेको आगोको आवाजमा उनीहरूले सुरमा सुर मिलाए, तालमा ताल मिलाए। जलेर जलेर खङ्गार भएको ढुङ्गा र माटोको घडेरीमा उभिएर सामूहिक फोटो सेसन गरे, संवेदनाको प्रेस विज्ञप्ति दिए। कसैको सपना र विपना डढेको भयावह प्रहरमा उनीहरूले धुमधामसँग आगो उत्सव पालन गरे। आतताईहरूको चिसो मौसममा त्यो घर डढाएर ढाड सेक्ने बोटको कलम कति छिटै सर्छ त्यसबारे उनीहरू अनभिज्ञ थिए। मिठो मुस्कानहरूले एकअर्कालाई ऐठन पारिरहने सुकौरो पाखाहरूमा यो आगोको बिउ कति छिटो हौसिन्छ यसबारे बेफिक्री थिए उनीहरू। यसैले आफ्ना बाटोहरू अन्धकार हुँदा अरूकै घर सल्काएर उज्यालो पार्ने कौशलमा पारङ्गत बन्दै बन्दै गए उनीहरू। यो पिरतीले आत्महत्या गरेको पाखामा रिस, डाहा र प्रतिशोधको चिसो सिरोटोले मुटु कक्रिएको भेगमा परालको घरमा बसेर ओ अरूलाई अगुल्टो हुँगाउनेहरू हो, समयको राप र सम्बन्धको तापले खरानी खरानी भइसकेको मलाई अब आगोको डर नदेखाउनु, बरु याद राख्नु अर्को पालि यसरी नै चिसो बढ्नेछ, आगोको न्यानो खोज्दै आउनेछन् अरू अनुहारहरू, अर्काकै घर बालेर छाती सेक्न पल्केकाहरूलाई, अर्काकै घर सल्काएर आगो उत्सव मनाउन पल्केकाहरूलाई, तिम्रै घर पनि साह्रै टाढो चाहिँ पक्कै होइन, तिम्रै घर पनि साह्रै टाढो चाहिँ पक्कै होइन।
2: धन्यवाद। आगोको उत्सव है
0: न्यानो लाग्यो, आगोको राप र सम्बन्धको ताप
2: ताप,
0: यति संवेदनशील शब्दहरू चुनी चुनी आफ्नो कवितामा व्यक्त गर्नुभएका नरेश कटवाल कविता सिर्जनामा गतिशील हुनुहुन्छ, त्यो श्रोतावृन्द र पाठकवर्गलाई पनि थाहा हुँदै आइरहेको कुरा हो। र उहाँको अभिव्यक्तिमा जुन प्रकारको त्यो अन्तर्निहित सङ्घर्षको त्यो आगोको ताप राप हामी यो कविताहरूमा श्रवण गर्ने अवसर पायौँ, मौका पायौँ। यसरी नै कवितालाई अगाडि बढाउँदै लाँदा अब हामी शब्दहरूको देशमा कविता सङ्ग्रहको सर्जक कवि राजकुमार छेत्री, उहाँको त्यो प्राज्ञिक परिचय भन्दाखेरि आज उहाँलाई सृजनात्मक परिचय मलाई भन्नु मन लाग्छ। उहाँ कवि र उहाँको कविता हामी श्रवण गरिरहेका छौँ। उहाँको दोस्रो कविताको लागि म हार्दिक अनुरोध गर्दछु।
2: धन्यवाद सर। र कविताको शीर्षक छ शब्दहरूको देशमा। पुग्नु नपुग्नुको अन्तर्द्वन्द्वमा तिमी विश्वासको नाउ चढेर नकुद त्यसरी, जहाँ तिमी नपुग्न पनि सक्छौ पुग्नु जस्तै, यति भन्न मात्र म तिमी कहाँ आएको। विश्वासको घरहरू हुन्छन् रे तर हुँदैनन् जस्तैहरू मिलेर बनेको, तर ती बस्नै नसकिने घरहरूमा पो बस्न सकिन्छ कि, बस्नै नसक्ने घरहरूमा तिमी यतिका दिनसम्म बसेछौ, तर बस्नुपर्छ बस्नलाई बनाएको न हो यो विश्वासको घर। घर भत्काउन त ठुलो भुइँचालो पर्खनै पर्दैन, घर उडाउन त ठुलो हुन्डरी बतास आउनै पर्दैन, घर बगाउन त ठुलो भेलबाडी आउनै पर्दैन, घर भिजाउन त ठुलो मुसलधारी पानी बर्सनै पर्दैन। आखिर यो घर भत्किन र बनिन कति बेर पनि नलाग्दो रहेछ। तर विश्वासको घरमा बाँचेर आएको मान्छे म, त्यसैको लहरा पहरा तान्दै यहाँसम्म आइपुगेको मान्छे म, जिन्दगीभरि आफ्नै जस्तै ठान्दै आएको मान्छे म, तर जीवनभर विश्वासको घर मात्रै बनाइरहनु पर्यो भने, विश्वासको घर बनाउन न त रगत बगाउनुपर्छ, न त पसिना नै निकाल्नुपर्छ, न त पैसाको खोला नै बगाउनुपर्छ, विश्वास गर्नेहरूसित विश्वास गरिदिँदा विश्वासको घर बनिहाल्छ नि, तर आफूलाई भने विश्वासको घरमा बस्ने जस्तै बनाउनुपर्छ। म आजसम्म जुन विश्वासको घरमा बस्दैछु, म आजसम्म जुन विश्वासको आडमा बाँच्दैछु, म आजसम्म जुन विश्वासको सपना विपना बोकेर हिँड्दैछु, तर बग्दै गरेको खोलाको दोभानमा उभिएर हेरिदियो भने त विश्वासको सहर र बस्तीहरू दुई भङ्गालो भएर कता बग्छ कता भङ्गालिन्छ ठिमाउनै सकिँदैन। विश्वास त माथिबाट बस हेरिदिनु मात्र पर्छ। विश्वासको घरमा तिमी पस्न र बस्न नखोज, त्यहाँ तिमी अक्षरको सरमा विलगबन्द पर्नेछौ, तिमीलाई केवल यति भन्न मात्र म यहाँ आएको। धन्यवाद।
1: कति सुन्दर कविता हामीले सुन्न पायौँ, सुन्दर कविता सर, बधाई धन्यवाद सर तपाईँलाई। अब हामी कविता सुन्नेछौँ हाम्रा अर्का सर्जक श्री जोगेन दर्नाल महोदय सर।
0: मलाई प्रस्तुत कविता यो एउटा उत्सव जस्तो लागिरहेको छ, खेल जस्तो लागिरहेको छ, र यस बीचमा मैले कविता पनि खेलौँ बाँच्ने खेल लिएको छु। खेलौँ बाँच्ने खेल, रातको निखुर कालो, स्वार्थको अन्धकार टालो, समयको घारोले उनेर दिनको उज्यालोमा चोबलेर, मनको घाममा ओताएर जीवन मरणको पासामा खेलौँ बाँच्ने खेल। तल माथि अघि पछि दाहिने र देब्रे, छपाटे मनको कचकच र चेब्रे, अभिष्टको दाउ थापेर आयो कि गयो, ल्यायो कि लग्यो, जिउनै रहेछ जुवा, खेलौँ बाँच्ने खेल। हिजै मात्र सपनालाई सापट मागेको, आज बिहानै विपनालाई बन्धक राखेको, सुत साउँ केही पनि त मिलेन, पर्छ होला मै नमरुन्जेल, लेनदेन सबै दाउ थापेर खेलौँ बाँच्ने खेल। सपनाको हिसाब गर्दा सुद उठेन, विपनाको साउँ उठ्यो तर तिर्न पुगेन, बचाइको एउटा खोचे खेल, आउनु जानु नै जीवन रहेछ आफू रहन्जेल, सिर्जनाको आँगनमा खेलौँ बाँच्ने खेल, सिर्जनाको आँगनमा खेलौँ बाँच्ने खेल। अब फेरि सुन्ने क्रममा हामी कविता लिएर निम्ताउँदछु युवा कवि नरेश कटवाल। उहाँ सामाजिक रूपमा पनि, शैक्षिक रूपमा पनि र विविध आध्यात्मिक पक्षमा पनि धेरै सक्रिय व्यक्ति। उहाँको कविता हामी फेरि श्रवण गर्नेछौँ।
1: धन्यवाद महोदय, कविता सुनाउने मेरो पालो भनेर उहाँले भन्नुभएपछि म तपाईँहरू समक्ष फेरि एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ म के बुझौँ, म के बुझौँ। मलाई हिजो आज नमस्कार र तिरस्कार एउटै एउटै जस्तो लाग्छ। मलाई हिजो आज नमस्कार र तिरस्कार एउटै एउटै जस्तो लाग्छ। दुई हातका दस औँलाहरू छाती अघि ट्याप्प जोडेर मेरो सामु उझाइएको नमस्कार, मेरो स्वाभिमानलाई घोच्न तत्पर कुनै तिखो हतियारभन्दा कम घातक लाग्दैन मलाई। म जुरुक्क उठेर दैलोको ठेला के काटेको थिएँ त्योभन्दा छिटो तपाईँले मेरो कुरा काट्नुभयो महोदय। मेरो चरित्रलाई फ्याक फ्याक पार्नुभयो, चिरफार गर्नुभयो, शल्यक्रिया गर्नुभयो अनि तयार पारिदिनुभयो मेरो आचरणको प्रमाणपत्र। अघि अघि हामी सँगै हुँदा, अघि अघि हामी सँगै रहँदा तपाईँ मलाई राम देख्नुहुन्थ्यो, खै कस्तो किफत परेको नि, म अलिकति छड्के के लागेथे तपाईँ मलाई हराम देख्नुभयो। आँखा झिमिक्क के गरिसकेथे तपाईँको मुस्कानले चिथोर्यो, मुन्टो पुलुक्क के फर्काएथे तपाईँको थपथपाईले झुक्कायो, अनि म तपाईँको एक अङ्गालो प्रशंसाले गर्लम्म ढले, अनि मलाई थाहा भयो तपाईँले मेरो जरा त पहिल्यै काटिसक्नु भएको थिएछ। तपाईँको निस्सार जिन्दगीमा मैले बेला बखत थपिदिएका धुनहरूलाई, तपाईँको सिमसार जिन्दगीमा मैले उडाइदिएका न्यानो उनहरूलाई, मैले लगाएका हजार हजार गुणहरूलाई खोइ कसरी जादु जस्तो चटक्क भुल्नुभयो, अनि मेरो एउटै गल्तीलाई पछ्याएर सजाय सुनाउनु हतारिनुभयो र बन्नुभयो समाजको न्यायाधीश। तर तपाईँका हजार हजार गल्तीहरूलाई छोपछाप र पुरपार पार्न वकिल बन्नुभएको हिजो जस्तो लाग्छ। यस्तै धमिलो र अमिलो सम्झनाहरूको ऐना पछिल्लोतिरबाट हात हल्लाउनुभयो, म जसलाई अभिवादन बुझौँ कि हुँदैन हुँदैन हुँदैन भन्ने बुझौँ, कुराहरू काट्दा काट्दा धारिलो भइसकेको जिब्रोबाट, गल्तीहरू औल्याउँदा औल्याउँदा तिखो औँलीहरूबाट आज फेरि नमस्कार गर्नुभयो, अनि तपाईँ आफै भन्नुहोस् महाशय म यसलाई के बुझौँ, म यसलाई के बुझौँ। धन्यवाद।
2: कति मिठो है सर।
0: हजुर,
2: मलाई हिजो आज नमस्कार र तिरस्कार एउटै एउटै जस्तो लाग्छ। कति सान्दर्भिक, कति मिठो, कति चोटिलो अभिव्यक्ति।
0: र यसै क्रममा म हाम्रा सर्जक कवि राजकुमार छेत्रीलाई आफ्नो अघिल्लो कविता वाचन गरिदिनु न म अनुरोध गर्दछु।
2: धन्यवाद सर। र म एउटा अक्षरहरूको सहरमा तिम्रो याद आउँछ शीर्ष कविता यहाँ राख्ने कोसिस गर्छु। जिन्दगीको यो पिरियड जिन्दगी जस्तो बाँच्नु साँच्चै नपुग्दो रहेछ, अचेल यस कोठामा सधैँ नितान्त निस्तब्ध निशब्द म एक्लो र बेग्लो हुन थालेको छु। हिजो आज शब्दहरूले पनि केही भन्न नसक्दो रहेछ, हिजो आज अक्षरले पनि केही लेख्न नसक्दो रहेछ, अचेल विश्वासहरूले पनि विश्वास दिलाउन नसक्दो रहेछ। म भित्र अब त यति कुराहरू थुप्रिसक्यो कि नितान्त एकान्तमा तिमीलाई यी सबै कुराहरू भनौँ भन्छु, तर तिम्रो त्यत्रो फुर्सद कहाँ पाउनु मैले, खै यस समीरले पनि तिम्रा मनका कुराहरू मेरो सामु ल्याउन नसक्दो रहेछ, खै यस पवनले पनि मेरा मनका भरोसाहरू तिमी समक्ष पुर्याउन नसक्दो रहेछ। म तिम्रा भावनाहरू पनि बुझ्छु, म तिम्रा निशब्द सपनाहरू पनि बुझ्छु, म तिम्रा भत्कोस र विश्वासहरू पनि बुझ्छु। तिमी पढ्दा केहीमा धेरै बुझ्दैछु म, खै यो बतासले पनि मनका अटेस मटेस कुराहरू कहीँ टाढोसम्म उडाउन नसक्दो रहेछ, खै यो भास्करले पनि हिजोआज मनका भिजेका लुगाहरू सुकाउन नसक्दो रहेछ, खै चन्द्रमाले पनि अचेलभरि आफ्नो शीतलतामा न्यानो मायाको क्षितिज देखाउन नसक्दो रहेछ। धन्यवाद।
0: चुर्लुम्बा डुबाउनु भयो, चुर्लुम्बा डुबाउनु भयो अक्षरहरूको सहरको त्यो यादमा।
2: धन्यवाद सर।
0: म तिम्रा भावनाहरू पनि बुझ्छु, म तिम्रा निशब्द सपनाहरू पनि बुझ्छु, म तिम्रा भत्कोस र विश्वासहरू पनि बुझ्छु। कविताको मुड्की चाहिँ यहाँ भेट्यो हामीले है। म तिम्रा भत्कोस र विश्वासहरू पनि बुझ्छु। जीवन दुःख सुखको सम्मिश्रण, शुभ कामना र कुभावनाको पनि मिश्रण र यो मान्छेको खेल। तर के गर्नु सर, यो मनलाई बुझाउनै पर्दो रहेछ।
2: एकदमै सर।
0: अगाडि बढ्नै पर्दो रहेछ। अघि भन्नुभयो म जीवनको अग्रगतिमा विश्वास गर्छु। यस सन्दर्भमा मलाई महाकवि देवकोटाको मुना मदनमा अङ्कित एउटा पद याद आयो। सहन भनी जन्म नआयो हे बाबु सहन, दुःखमा हामी सोधिन आयौँ दुःखमा रहन। सहनै त पर्दो रहेछ
2: जीवनको,
0: सहँदै सहँदै पनि हाँस्नु पर्दो रहेछ। यसै सन्दर्भमा यहाँहरूसित म मेरो एउटा कविता राखेँ। मन हाँसिरहेकै छ, मन हाँसिरहेकै छ, बारुदको गन्धलाई समयको सुवास नै सम्झिएर, धुवाको मुस्लोलाई बादलकै छाया मानेर, गीतको दुई चार लहर सुसेली पनि हाल्न सक्ने, सम्झौताहरूकै साथमा पनि बाँच्न सक्ने, यो मन हाँसिरहेकै छ, जीवन बाँचिरहेकै छ। जति नै कलुषित आकाश होस् न, जति नै कलुषित आकाश होस् न, मैले घाम ताप्न छोडेको छैन, जतिकै भयावह रात होस् न, मैले जुन र तारा चियाउन पनि छोडेको छैन, मेरै वरिपरि आत्मीयजन प्रिय मित्रगण र शत्रुहरू पनि सह अस्तित्वमा बाँचिरहेछन्। सङ्घर्षरत छौँ हामी, कसैलाई उचाल्नलाई कसैलाई पछार्नलाई, दुःखका छायाहरू छन् स्वार्थका मायाहरू छन्, र पनि हर र हरियै टुसा हानेर यो मन हाँसिरहेकै छ, जीवन बाँचिरहेकै छ। फर्केर केलाई हेर्नु छ र, हिँडेर आएका गोरेटो सबै मेटेर जाँदैछन्, मैसलु मनका रसिला कथा सम्झना बन्दैछन्, परिवारभित्रै पाहुना जस्तो पराईको बास छ, साथी सङ्गीले ठिमाइ हेरे चिन्छन् कि भन्ने।
3: सृजना कार्यक्रमपछि श्रोतागण अब सुन्नुहोस् 10 बजेको समाचार।
4: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपको पवित्र अवशेष मङ्गोलिया पठाइँदैछ। यो अवशेष भगवान बुद्धका दुई प्रमुख शिष्यहरू सारिपुत्र अनि मौद्रल्यायनसित सम्बन्धित छ। यी अवशेषहरूलाई आज भोपालको राजा भोज हवाई अड्डाबाट राजकीय सम्मानको साथमा दिल्ली ल्याइनेछ। नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्रहालयमा भोलि यी अवशेषहरू सार्वजनिक प्रदर्शनको लागि राखिनेछ। त्यसपछि 30 मईको दिन भारतीय वायु सेनाको एक विशेष विमानद्वारा मङ्गोलिया पठाइनेछ। यी अवशेषहरूलाई मङ्गोलियाको राजधानी उलान बटारमा 31 मईदेखि सार्वजनिक दर्शनको लागि राखिनेछ। त्यहाँ 10 लाख भन्दा अधिक श्रद्धालुहरू अनि पर्यटकहरू दर्शनको लागि पुग्ने आशा छ। यस पहलले भारत अनि मङ्गोलिया बीच सांस्कृतिक अनि आध्यात्मिक सम्बन्धहरूलाई अझ बलियो बनाउनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि देशको सीमाको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माणलाई कुनै पनि स्थितिमा सहन गरिने छैन। उहाँले यस्ता सबै अवैध ढाँचाहरू तुरन्तै ध्वस्त गर्ने निर्देश दिनुभएको छ। राजस्थानको बिकानेरमा सुरक्षा समीक्षा बैठकमा अमित शाहले भारत पाकिस्तान सीमासित जोडिएको जिल्लाहरूको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। गृह मन्त्रालयले जिल्लाधिकारीहरूलाई यो सुनिश्चित गर्न भनेको छ कि सीमावर्ती इलाकाहरूमा हुने ब्याङ्किङ लेनदेन पूर्ण रूपमा कानुनी नियमहरू अनुरूप होस्। गृहमन्त्रीले साइबर अपराध रोक्नको लागि 1930 हेल्पलाइनको प्रभावी उपयोग गर्ने विषयमाथि पनि जोड दिनुभयो। केन्द्रीय कृषि अनि कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरिफ अभियान 2026 लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। 2 दिने यस कार्यक्रममा कृषि अनि सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमाथि विषयगत चर्चा, राज्यवार भागीदारी सम्मेलन हुनेछन्। कृषि अनि किसान कल्याण मन्त्रालयले सम्मेलनको उद्देश्य आगामी खरीफ मौसमको लागि रणनीतिहरूमाथि विचार विमर्श गर्नु रहेको बताएको छ। मन्त्रालयले बताए अनुसार सम्मेलनमा केन्द्र अनि राज्य सरकारहरू, भारतीय कृषि अनुसन्धान परिषद, कृषि संस्थान तथा अन्य हितधारकहरूले भाग लिनेछन्। गृहमन्त्री अमित शाहले आज स्वतन्त्र वीर विनायक दामोदर सावरकरको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री शाहले भन्नुभयो, स्वतन्त्रता संग्रामका निडर योद्धा वीर सावरकरले आफ्नो सारा जीवन मातृभूमिको सेवामा समर्पित गर्नुभयो। उहाँले भन्नुभयो कि वीर सावरकरको जीवन अनि लेखनबाट हामीले राष्ट्र अनि विचारधाराप्रति अटुट निष्ठाको सठिक अर्थ बुझ्न सक्छौ। श्री शाहले भन्नुभयो, वीर सावरकरको यो भनाई, हे मातृभूमि तुम्हारे बिना जीवन मृत्यु के समान है, ले राष्ट्रप्रति उहाँको असीम प्रेमलाई दर्शाउँदछ। उहाँले भन्नुभयो कि वीर सावरकरले छुवाछुत जस्ता सामाजिक कुप्रथाहरूको कडा विरोध गर्नुभयो अनि देशवासीहरूलाई एकजुट गर्नुभयो। गृहमन्त्रीले अझ भन्नुभयो कि वीर सावरकरको जीवनले आगामी पिँढीहरूलाई मार्गदर्शन गरिरहनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर युरोपीय संघका विदेश मन्त्रीहरूको अनौपचारिक बैठक जिम्निचमा भाग लिनको लागि साइप्रस पुग्नु भएको छ। सोसियल मिडियामा पोस्टमा विदेश मन्त्रीले युरोपीय आयोगका उपाध्यक्ष काजा कल्लास अनि साइप्रसका विदेश मन्त्री डाक्टर कन्स्टेन्टिनोस कोम्बोसलाई निमन्त्रणको लागि धन्यवाद दिनुभयो। अमेरिकी सेनाले हर्मुज जलडमरू मध्य नजिक दक्षिणी इरानको बन्दर अब्बास सहरमा इरानी सैन्य ठिकानामा हमला गरेको छ। अमेरिकी केन्द्रीय कमानले बताए अनुसार अमेरिकी बलले चारवटा इरानी हमलावर ड्रोनलाई निशाना बनाएको छ। अमेरिकाले भनेको छ कि यी ड्रोनहरूले जलडमरू मध्यको छेउछाउमा खतरा उत्पन्न गरिरहेको थियो। इरानको मिडियाली सहरको पूर्वमा विस्फोट भएको खबर दिएको छ। तथापि इरानका अधिकारीहरूले हमलामा कसैलाई पनि क्षति नभएको बताएको छ। मौसम विभागले भनेको छ कि अघिल्लो दुई दिनसम्म मध्य अनि उत्तर पश्चिमी भारतमा भीषण लूको स्थिति बनिरहने सम्भावना छ। पूर्वी मध्य प्रदेश अनि विदर्भमा आज लूको लागि रेड अलर्ट जारी गरिएको छ। दिल्ली, चण्डीगढ, राजस्थान, छत्तीसगढ़, हरियाणा, हिमाचल प्रदेश, कोंकण, गोवा, ओडिसा, पंजाब, तेलंगाना अनि उत्तर प्रदेशमा पनि आज लू चल्ने आशंका छ। आगामी दुई दिनसम्म आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा गरम अनि उष्णतापूर्ण मौसमको अनुमान व्यक्त गरिएको छ। ओडिसामा आज राति गरम हुने सम्भावना छ, जबकि राजस्थान अनि उत्तर प्रदेशमा धुलोले भरिएको आँधी चल्ने आशंका छ। आइपिएल क्रिकेटको एलिमिनेटर म्याचमा हिज राति राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरेको छ। प्रतियोगितामा भोलि दोस्रो क्वालिफायर म्याचमा राजस्थान रोयल्स अनि गुजरात टाइटन्स बीच भिडन्त हुनेछ। विजेता टिमको भिडन्त आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बेङ्गलुरूसित हुनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

साधारण समाचारपछिको समय हो भनेको ठिक 10 बजेर 5 मिनट अनि पुरापुरी 36 सेकेन्ड भइरहेको र अबको यो महत्त्वपूर्ण समय आकाशवाणी खरसाङ प्रसारण गर्दछ जानकारीमूलक सङ्गीतमय अनि मनोरञ्जक कार्यक्रम हेलो खरसाङ। हेलो खरसाङको आजको अङ्कबाट हाम्रा प्राविधिक मित्र सचिन लुहागन अनि प्रसारण सहयोगी नीता राणाको साथमा तपाईँको सहयात्रीमा बिरेनको तपाईँ तमाम श्रोताहरूमा हार्दिक स्वागत अभिवादन अनि सँगसँगै आजको महत्त्वपूर्ण पर्व बकरिद या ईद उल अजहाको पनि धेरै शुभकामना। कार्यक्रमको थालीमा स्वागत सुनौ एउटा विचार त्यसपछि हामी आउनेछौँ एउटा गीततर्फ अनि त्यसपछि हाम्रो कार्यक्रम अघि बढ्ने जस्तो प्रकारले आजको विचार के रहेको छ भने आफ्नो मनलाई यति विघ्न बलियो बनाउनुहोस् कि कसैको पनि नराम्रो व्यवहारले तपाईँको मनको शान्ति भङ्ग नहोस्। यो भनाइ हो स्वामी विवेकानन्दको। र महान सन्त विवेकानन्दको यो स्वर्णिम वाक्यपछि सुधागन आउनुहोस् कार्यक्रमको थालीमा सुनौ एउटा समुद्र फिल्म सङ्गीत फिल्म द डिप्लोमेटबाट वरुण जैन रोमी अनि अनुराग साइकियाको समूह स्वरमा जसमा बोल रहेको छ यस गीतमा कैसर मुनिरको अनि धुन रहेको छ अनुराग साइकियाको।

सदाखन हाम्रो देश भारतमा यो साल बकरिद या इद उल अजहाको पवित्र त्यौहार आज अर्थात् 28 मई 2026 बिहिबारको दिन मनाइँदैछ। इस्लामी चन्द्र क्यालेन्डर अनुसार यो पर्व जिल हिज्जा महिनाको 10 तारिक मनाइने गरिन्छ, तर सऊदी अरब सहित खाडी देशहरूमा चन्द्रमा एक दिन पहिला देखिएको कारण त्यहाँ यो त्यौहार हिज 27 मई बुधबारकै दिन नै मनाइयो। आजको दिन प्रभात बेलामा मुस्लिम समुदायका मानिसहरू इदगाह या मस्जिदमा भेला भएर इद उल अजहाको विशेष नमाज लिने गर्छन्। यो पर्व मक्कामा वार्षिक हज यात्राको समापनको प्रतीक पनि हो। यस्तोमा बकरिद पर्वको यो पावन दिन आकाशवाणी खरसाङका तमाम श्रोता समूहमाझ लाखौँ लाख शुभकामना अभिनन्दन। बकरिद या आजको पर्व इद उल अजहाको शुभकामनापछि श्रोतागण आउनु सुनौ अर्को सुन्दर फिल्म सङ्गीत फिल्म अर्को फिल्म मेरे अपनेबाट किशोर कुमार अनि मुकेशको समूह शर्मा जसमा छ बोल गुलजारको अनि धुन रहेको छ सरिल चौधरीको।

सुधावन, यो गीतपछि आउँ फेरि अर्को हाम्रो सेगमेन्टतर्फ जसको नाम हो ट्राफिक अपडेट। तपाईँ कहीँ पनि हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, तर एकछिन आउनुहोस्, हामी सबैजना मिलेर झरौँ सडकमा, किनभने यो हो ट्राफिक अपडेट। किनभने ट्राफिक अपडेटमा हामी कुरा गर्छौँ सडक नियम कानुन सम्बन्धी केही जानकारी, जो अति नै आवश्यक छ हाम्रा यातायात गर्ने श्रोता समूहको निम्ति। ट्राफिक अपडेटको पहिलो अपडेट छ, नयाँ मोटर वाहन अधिनियम अन्तर्गत वाहन चालकको व्यवहारलाई हेरिनेछ र यसको जानकारी पोर्टलमा अपडेट गरिनेछ। एम्बुलेन्स, फायर ट्रक या पुलिस वाहनका अघिल्तिर आफ्नो वाहन पार्क गर्नु अवैध हो। यसमा दोषी पाइएमा चालकमाथि 2,000 रुपियाँ या यसभन्दा अधिकको पनि जुर्माना लाग्न सक्दछ। अनि सँगसँगै यदि आरोपीले पहिलो जुर्मानाको रसिद हराइपठाएर उसले कुनै अर्को राज्यमा वाहन चलाइरहेको पाइएमा उसले फेरि जुर्माना भर्न पर्नेछ। यसैले ट्राफिक नियमको गरौँ पालन अनि सुरक्षित यात्राको आनन्द लिउँ भन्दै अब आउनु सदगन कार्यक्रमको अघिल्लो चरणमा सुनौ अर्को समुद्र फिल्म सङ्गीत, फिल्म धडक 2 दर्शन रावल, जोनिता गान्धी अनि रोचक कोहलीको युगल समूह स्वरमा, जसमा छ बोल गुरप्रीत सैनीको अनि धुन रोचक कोहलीकै।

तेरेसँग लागि जो परित रे शीर्षकको यो गीत थियो सदागण, त्यसपछि हामी आउँ आजको अर्को सेगमेन्ट जसको नाम हो अद्भुत सत्य अर्थात् अमेजिङ फ्याक्ट्स। आजको अमेजिङ फ्याक्टमा सदागण केही अमेजिङ कुराहरू, जस्तो कि पहिलो अमेजिङ कुरा यस्तो प्रकारको सुनिहाल्नु होला, जोडिएको छ अफ्रिकी नसलको एउटा विशाल मुसालाई ब्रिटेनको एउटा संस्थाले बहादुरीको निम्ति गोल्ड मेडलले सम्मानित गरिएको थियो। यो मुसाले कम्बोडियामा आफ्नो सुँघ्ने क्षमताले 39 बारुदी सुरङ्गहरूमा 28 जिउँदो विस्फोटकहरूको पत्ता लगाए र हजारौँ मानिसहरूको प्राण बचाएको थियो। अति नै रोचक जानकारी।

अद्भुत सत्य सुन्नुहोस् सदागण, यस्तो प्रकारले रहेको छ। असमका जाधव पाण्डेयलाई फरेस्ट म्यान भनेर पुकारिने गरिन्छ। उनले 1400 एकड बन्जर जमिनलाई एउटा घना जङ्गलमा बदलिदिएका छन्। जाधवले 40 सालसम्म सालमा 3 महिना लगातार नदी तरेर फेरि 2 घन्टा हिँडेर बन्जर जमिनमा रुखपात लगाए। आजकल यो बाक्लो जङ्गलमा हात्ती बाघ जस्ता जनावरहरू आउन थालेका छन्। उहाँको परिश्रमलाई सलाम गर्दछौँ हामी यस कार्यक्रमबाट। र अमेजिङ फ्याक्ट्सको रोचक जानकारी विश्वदागन आउनु सब सुनौ कार्यक्रमको अर्को गीत सुनौ। फिल्म जानी दुश्मनबाट किशोर कुमार अनि अनुराधा पौडाल गुगल शर्मा, गीतमा छ बोल रमा मल्लिकको अनि धुन लक्ष्मीकान्त प्यारेलालको।

अब हामी कार्यक्रमको अत्यन्तै अन्तिम छोरमा आइपुगेको छौँ तपाईँ, यसले गर्दाखेरि सुनौ अब कार्यक्रमको अन्तिम सेगमेन्टमा हामी आउँदैछौँ। त्यसपछि हामी एउटा गीतपछि लिनेछौँ यस कार्यक्रमबाट विदा। आजको रहेको छ यो अन्तिम सेगमेन्ट किचन टिप्सको नाममा, जसमा छ केही जानकारी सुन्नुहोस्। त्यो प्रकारले छ, अत्याधिक तातो चिया वा पानी खनाउँदा तपाईँको ऐनाका गिलास फुट्ने गर्छ। यसबाट जोगिनको निम्ति ऐना या कपमा कप या

गिलासलाई पहिला भिजेको गिल्लो लुगामाथि राख्नु गर्नुहोस्। यसो गर्नाले तातो पानी खनाउँदा यो सायद फुट्नबाट जोगिन पनि सक्छ। दागन अब यस जानकारीपछि आउनु अन्तिम फिल्म सङ्गीत रहेको छ यस कार्यक्रमबाट। पूरब और पश्चिम फिल्मबाट लता मङ्गेशकर, महेन्द्र कपूर अनि मनहर अनि साथीहरूको समूह आवाजमा गीत रहेको छ, जसमा रहेको छ बोल इन्दिवरको नि धुन कल्याणजी आनन्दजीको। यस गीत सँगसँगै हामी यस कार्यक्रमबाट बिदा माग्छौँ। हाम्रो प्राविधिक मित्र सचिन लुहागन अनि प्रसारण सहयोगी नीता राणाको साथमा तपाईँको साथी मित्रमा बिरेन पनि ठिक 10:30 आउनुहुनेछ अर्को कार्यक्रम हाम्रो सरकार लिएर उद्घोषिका प्रिसिला दिनुहोस्। हामीलाई बिदा यस गीतको साथमा, नमस्ते।

105 मेगाहर्ज को तरंगमा हामी आकाशवाणीको खर्साङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:31 अनि 28 सेकेन्ड भइरहेछ। अब यहाँ अघि राखिरहेका छौं हाम्रो सरोकारमा मासिक धर्म सुरक्षित र उचित सरसफाई व्यवस्थापन विषयमाथि जानकारी साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौ। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

र श्रोता, आज हामी हाम्रो सरोकारमा यहाँलाई जानकारी गराइरहेका छौं मासिक धर्म सुरक्षित र उचित सरसफाई व्यवस्थापनमा। साथै हजुर, हामी केही सांगीतिक प्रस्तुतिहरू पनि सुनाइरहेका छौं। मासिक धर्म अर्थात महिनावारी महिलाको प्राकृतिक शारीरिक प्रक्रिया हो। यो कुनै रोग वा लाज मान्न पर्ने कुरा होइन। किशोरी तथा महिलाहरूले मासिक धर्मको समयमा उचित सरसफाई अपनाउँदा स्वास्थ्य राम्रो रहन्छ र संक्रमणको जोखिम पनि कम हुन्छ।

मासिक धर्मको समयमा अप्नाउनु पर्ने सरसफाई यस प्रकारले छ। सफा सेनिटरी प्याड, सफा कपडा वा मेन्स्ट्रुएटल कप प्रयोग गर्न सकिन्छ। नियमित रूपमा परिवर्तन गर्नुहोस्। सेनिटरी प्याड वा कपडा विशेष गरी 4-6 घण्टामा परिवर्तन गर्नु उपयुक्त हुन्छ। धेरै समय एउटै प्याड प्रयोग गर्दा संक्रमण हुन सक्छ। प्याड वा कपडा परिवर्तन गर्नु अघि र पछि साबुन पानीले हात धुने गर्नुहोस्। शरीरको सरसफाई गर्नु साथै दैनिक स्नान गर्न सके अझ राम्रो हुनेछ। प्रयोग गरिएको प्याडलाई सफा कागज वा प्लास्टिकमा ऱ्याप गरेर डस्टबिनमा फाल्नुहोस्। खुल्ला ठाउँ वा पानीको स्रोतमा नफाल्नुहोला। यदि हाम्रो महिला दिदी बहिनीले जसले कपडाको प्रयोग गर्नुहुन्छ त्यो कपडालाई साबुन पानीले राम्रोसँग धोई घाममा सुकाउने गर्नुहोस्।

एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं र आज हाम्रो सरोकारमा हामी यहाँलाई जानकारी दिइरहेका छौं मासिक धर्म सुरक्षित र उचित सरसफाई व्यवस्थापनमाथि साथै यहाँलाई केही सांगीतिक प्रस्तुतिहरू पनि राखिरहेका छौं। मासिक धर्म भएको समय महिलाहरूले विशेष रूपमा आफ्नो स्वास्थ्यलाई पनि ध्यान राख्नुपर्ने हुन्छ। जस्तै यो समयमा पोषिलो खाना खानुहोस्, पर्याप्त पानी पिउनुहोस्, फलफूल हरियो सागसब्जी र आयरनयुक्त खाना लाभदायक हुन्छ, हल्का व्यायाम र पर्याप्त आराम गर्नुहोस्।

मासिक धर्म, सुरक्षित र उचित सरसफाई व्यवस्थापनमा ध्यान दिन पर्ने कुराहरू, महिनावरीको समयमा विद्यालय, काम वा दैनिक गतिविधि रोक्न आवश्यक छैन, अत्याधिक पेट दुख्ने असामान्य समस्या भए स्वास्थ्य कर्मीको सल्लाह लिनुहोस्, महिनावरीको सम्बन्धी भ्रम, विभेद तथा छुवाछुतलाई अन्त्य गरौं। र अन्त्यमा भन्न चाहन्छु कि नारी एक शक्तिको रूप हो, नारीले भोग्नुपर्ने यो महिनावरीको प्राकृतिक प्रक्रिया हो। सही सरसफाई, सही जानकारी र सकारात्मक सोचले स्वस्थ तथा सम्मानित जीवन निर्माण गर्न सक्दछ।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब यहाँ अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। ताउनो श्रोता कार्यक्रमको प्रथम सांगीतिक प्रस्तुति यहाँको निम्ति राखिरहेका छौं गीता थापाको स्वरमा।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारण पछि पुनः स्वागत गर्दछौ हजुरलाई आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz र श्रोता सदा झै आज पनि हजुरको निम्ति विविध फिल्मी गीतहरूको कोशीली लिएर उपस्थित भइसकेका छौ हजुरहरूकै प्रिय कार्यक्रम तपाईँको अनुरोधमा। आजको यस कार्यक्रममा यहाँको साथमा छु तपाईँहरूकै रेडियो सहयात्री म शीला। हुन श्रोता, कार्यक्रमको पहिलो कोशीले यहाँको निम्ति राखिरहेका छौँ मेरी जीवन साथी फिल्मबाट गुन्जनेश्वर छ किशोर कुमारको संगीत, राहुल देवर्मनको अनि शब्द मसरुको। र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ पप्पु श्रोता क्लब मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक पिहु, कुमार विमल अनि नवरतन हाट वाटीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव दिवांशु अनि डब्लुजी। यसरी नै शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदेश मेहता, कुमारी डाक्टर मही मेहता, बडी खञ्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम सम आरा, दोस्त जमलुद्दीन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर, टेन सिंह रोड भागलपुरबाट अरफरोज आलम, वक्रत आलम अनि सदा भाई। यसरी नै शिव मन्दिर हकिकतपुराबाट मुन्ना भाई स्वर्णकर, पिङ्गी स्वर्णकर, आर्यन कृष्ण अनि पिहु स्वर्णकर, मौनत भजन उत्तर प्रदेशबाट राजेश कुमार, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा। त हुनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

त श्रोता आउनुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति अब स्वीकार्नुहोस् हस्ते जखम फिल्मबाट मोहम्मद रफी अनि लता मङ्गेशकरको युगल स्वरमा र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गावाकर सरिता गावाकर प्रणिता सिद्धान्त गावाकर अर्जुन गावाकर यसरी नै आकर हाइटस बहादुरा नागपुरबाट वैशाली शैलेश गावाकर सुमित गावाकर कुमारी ध्वानी गावाकर प्रिन्स एकांश गावाकर काठमाडौँबाट सरोज दत्त चन्द्र दत्त अवनिश आशिष तरुण रञ्जन अनि बेबी वेदिता यसरी नै सलहरिया सुकना नेपालबाट अरुण कुमार शर्मा रेणु देवी शर्मा राहुल कुमार वन्दना कुमारी प्रियङ्का कुमारी अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी राजन हाकु कल्पना हाकु सुम्निमा पिङ्की खुसबु श्रुति पूजा पूर्णिमा हाकु सनी हाकु मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लास बेगम जिनत जहाँ सोनी प्रवीण अनि इम्तिहाज आलम ताउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

डाकिया। यसरी नै लालमाता रटलाई जिल्लाबाट हर्षिता रामेश्वर, काना सफलता, कपिल मीनाक्षी, सत्यनारायण अनि मनोहर बाई। त हुनुहोस् यहाँहरूकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

मन्जिल फिल्मबाट अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति किशोर कुमारको स्वरमा, जहाँ संगीत छ राहुल देवर्मनको अनि शब्द योगेशको। यहाँकै फरमाइसमा इन्द्र प्रसदन रुदी जिल्ला छत्तिसगढबाट, चन्द्रकान्त, सीमा साहु, सूर्यकान्त, राकेश साहु, शुभमणि सिखाली, यसरी नै गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, निरो विलासराज अनि वंशराज। त आउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति।

त यसरी यहाँकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको अन्त्यतिर हामी आइसकेका छौँ। यसैले आजको कार्यक्रम तपाईँको अनुरोधलाई हामी यहीँ नै अन्त गर्दै यहाँबाट आज्ञा चाहन्छौँ। नमस्ते र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र बपालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुहुँदै यो अभियान बुनियादी ढाँचा विकास निर्माणमा मात्र सीमित नभएर नियमित निगरानी, जनभागीदारी र बहुहितधारकहरूको समन्वयद्वारा मूर्त परिणाम सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा 51 प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले फोहोर मैला प्रबन्धन परियोजनाहरू जस्तै फोहोर प्रशोधन र गोबरधन प्लान्ट निर्माण जस्ता परियोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्रीले 9 राज्यहरूमा रेलवे, बिजुली र सड़क क्षेत्रमा लगभग 30,000 करोड़ लागतको 7 महत्वपूर्ण बुनियादी ढाँचा विकास परियोजनाहरूको समीक्षा गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले शहरी क्षेत्रहरू, आवासीय परिसरहरू र सार्वजनिक संस्थानहरूमा रूफटप सोलर प्लान्टहरू प्रवर्धन गर्न जोड़ दिनुभयो। सड़क र बन्दरगाह सम्पर्क परियोजनाहरूको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले बाधवान बन्दरगाहलाई आधुनिक बहुमोडल लजिस्टिक केन्द्रको रूपमा विकास गर्नमा जोड़ दिनुभयो। प्रधानमन्त्री श्री मोदीले यस परियोजनालाई बन्दरगाहको रूपमा मात्र नभएर तटीय नौवहन, अन्तर्देशीय जलमार्ग, डेडिकेटेड फ्रन्ट कोरिडोर, उच्च गतिको रेल सम्पर्क, राजमार्ग र एयरपोर्टहरू मार्फत जोड़िएको राष्ट्रिय प्रवेशद्वारको रूपमा हेरिनुपर्ने बताउनु भएको छ। केनबेतवा नदी जोड्ने परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले केनबेतवा परियोजना अन्य राज्यहरूका लागि अन्तर्राज्य जल विवाद समाधान गर्न एक नमूना भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सहयोग समयमै स्वीकृति, प्रविधिमा आधारित अनुगमन र मिशन आधारित कार्यान्वयनको माध्यमबाट अन्तर्राज्य जल समस्याहरू समाधान गर्न जोड़ दिनुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 को परीक्षा मूल्यांकन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पूर्ण मूल्यांकन प्रक्रिया शुरू हुने बताउनु भएको छ। नयाँ दिल्लीमा सीबीएसई का अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचीत गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूले सबै तहमा जवाबदेहिता सुनिश्चित गर्नेछ। विसङ्गतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्तो लगाइने बताउनु भएको छ। उहाँले अझ भन्नुभयो, अन स्क्रिन मार्किङ ओएसएम का प्रगतिशील साधन हो र भारतका धेरै विश्वविद्यालय र संस्थानहरूका साथै विश्वका धेरै संस्थानहरू यस प्रणालीतर्फ अघि बढ़िरहेका छन्। उहाँले भन्नुभयो, सीबीएसईले देशमा यो प्रणाली लागू गरेको यो पहिलो पटक हो र सीबीएसईले ओएसएम प्रक्रियाको माध्यमबाट पहिलो पटक लगभग 40 करोड़ स्क्यान गरिएका पृष्ठहरूको मूल्याङ्कन गरेको छ। संघ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2026 को अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। परीक्षामा सामेल भएका उम्मेद्वारहरूले 31 मईको साँझ 6 बजेसम्म अप्सकन अनलाइन nic.nic.in उपलब्ध अनलाइन प्रश्नपत्र आपत्ति पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्ने आयोगले एक विज्ञप्तिमा जनाएको छ। उम्मेद्वारहरूले 3 प्रमाणिक स्रोतहरूबाट प्राप्त आफ्नो आपत्ति र सहायक दस्तावेजहरूको साथ संक्षिप्त स्पष्टीकरण पनि पेश गर्नुपर्नेछ। अन्तिम उत्तर कुञ्जी जारी गर्नुअघि विषय विशेषज्ञहरूको टोलीले प्राप्त भएका सबै आपत्तिहरूको विस्तृत समीक्षा गर्ने आयोगले जनाएको छ। देशका विभिन्न भागमा आज ईद उल अजहा धार्मिक हर्षोल्लासका साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। ईदगाह र ठूला मस्जिदहरूमा श्रद्धालुहरूले ईदको नमाज अदा गरिरहेका छन्। दिल्लीको जामा मस्जिद, फतेहपुरी मस्जिद र शाही ईदगाहमा ईदको नमाज अदा भइरहेको छ। पैगम्बर इब्राहिमले ईश्वरको आज्ञाको पालन गर्दै आफ्नो एकमात्र पुत्रको बलि चढाउने इच्छा व्यक्त गरेका थिए। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35औं बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बेजिङमा भएको थियो। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचार 2:40 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता, कार्यक्रमको प्रथम सांगीतिक कोशीली यहाँको निम्ति राखिरहेका छौं बसन्ती बाला लामाको स्वर अनि संगीतमा, जहाँ शब्द रचना हामी पाउँछौ ज्योति बाला लामाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि अब पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ र नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अण्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुहुँदै यो अभियान बुनियादी ढाँचा विकास निर्माणमा मात्र सीमित नभएर नियमित निगरानी जनभागीदारी र बहुहितधारकहरूको समन्वयद्वारा मूर्त परिणाम सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा 51 प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले फोहोर मैला प्रबन्धन परियोजनाहरू जस्तै फोहोर प्रशोधन र गोवर्धन प्लान्ट निर्माण जस्ता परियोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्रीले 9 राज्यहरूमा रेलवे बिजुली सड़क क्षेत्रमा लगभग 30,000 करोड़ लागतको 7 महत्वपूर्ण बुनियादी ढाँचा विकास परियोजनाहरूको समीक्षा गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले शहरी क्षेत्रहरू आवासीय परिसरहरू र सार्वजनिक संस्थानहरूमा रूफटप सोलर प्लान्टहरू प्रवर्धन गर्न जोड़ दिनुभयो। सड़क र बन्दरगाह सम्पर्क परियोजनाहरूको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले बाँधवान बन्दरगाहलाई आधुनिक बहुमोडल लजिस्टिक केन्द्रको रूपमा विकास गर्नमा जोड़ दिनुभयो। प्रधानमन्त्री श्री मोदीले यस परियोजनालाई बन्दरगाहको रूपमा मात्र नभएर तटीय नौवहन अन्तर्देशीय जलमार्ग डेडिकेटेड फ्रेन्ट कोरिडोर उच्च गतिको रेल सम्पर्क राजमार्ग र एयरपोर्टहरू मार्फत जोड़िएको राष्ट्रिय प्रवेशद्वारको रूपमा हेर्नुपर्ने बताउनु भएको छ। केनबेतवा नदी जोड्ने परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले केनबेतवा परियोजना अन्य राज्यहरूका लागि अन्तर्राज्य जल विवाद समाधान गर्न एक नमूना भएको बताउनु भएको छ।
2: प्रधानमंत्री नरेंद्र मोदी ने शहरी क्षेत्रों आवासीय परिसर और सार्वजनिक संस्थानों में छतों पर सोलर पैनल लगाने को बढ़ावा देने पर बल दिया। सड़क और बंदरगाह संपर्क परियोजनाओं की समीक्षा के दौरान प्रधानमंत्री ने वाधवन बंदरगाह को आधुनिक मल्टी मॉडल लॉजिस्टिक हब के रूप में विकसित करने पर जोर दिया। केनबेतवा नदी अंतर संबंध परियोजना की समीक्षा करते हुए प्रधानमंत्री ने कहा कि केनबेतवा परियोजना अन्य राज्यों के लिए अंतर्राज्य जल विवादों के समाधान का आदर्श मॉडल है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलंकरण परेड गान्तोकको पालजोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 वा र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। वहाँले पुलिसलाई विशेष गरी महिला गरीब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पर्ने जोड दिनुभयो। सुश्री मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डिपफेक आदिको सामना गर्न तयार हुनुपर्छ। वहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। वहाँले कानून व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा, अटुट अनुशासन र राष्ट्रपति सम्पूर्णको सम्मानमा कुनै पनि पुलिस व्यक्तिलाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो।
3: पुलिस व्यवस्थाको अधिक सिटिजन फ्रेन्डली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
1: केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनुभएको छ। राजस्थानको बिकानेरमा भएको सुरक्षा समीक्षा बैठकमा अमित शाहले भारत पाकिस्तान सीमासँग जोडिएका जिल्लाहरूको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। गृह मन्त्रालयले जिल्ला अधिकारीहरूलाई सीमा क्षेत्रमा ब्याङ्किङ लेनदेन कानूनको नियम अनुसार सुनिश्चित गर्न भनेको छ। ठूलो व्यापारिक संस्थाहरू र उनीहरूको आमदानीको स्रोतको जाँच गर्न पनि निर्देश दिएको छ। यसबाहेक प्रशासनलाई फर्जी ब्याङ्क खाता र कम्पनीहरू तथा फर्जी आधार कार्डहरूको पहिचान गर्ने जिम्मेवारी पनि दिएको छ। उहाँले सीमा सुरक्षाका लागि केन्द्रीय प्रत्यक्ष कर बोर्ड, लागू पदार्थ नियन्त्रण ब्युरो र राज्य प्रशासन बीच राम्रो समन्वय हुनुपर्ने कुरामा पनि जोड दिनुभएको छ।
4: राजस्थान के बीकानेर में सुरक्षा समीक्षा बैठक में गृह मंत्री ने भारत पाकिस्तान सीमा से जुड़े जिलों की सुरक्षा व्यवस्था की समीक्षा की। गृह मंत्रालय ने जिलाधिकारियों को ये सुनिश्चित करने को कहा है कि सीमावर्ती इलाकों में बैंकिंग लेनदेन पूरी तरह कानूनी नियमों के अनुसार हो। बड़े व्यापारिक संस्थानों की जाँच और उनके आय के स्रोत की भी पड़ताल करने के निर्देश दिए गए हैं। गृह मंत्री ने साइबर अपराध रोकने के लिए 1930 हेल्पलाइन का प्रभावी इस्तेमाल करने पर भी जोर दिया। समाचार कक्ष से आनंद पाठक।
1: विदेश मंत्री डाक्टर एस जयशंकरले आज साइप्रस जिमिनच बैठक अवधि स्पेन का विदेश मंत्री जोसे मैन्युअल अलबारेससँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, बैठकमा भारत र स्पेन बीच व्यापार, तकनिकी, रक्षा र जनस्तरको सम्बन्धका लागि आगामी कदमका बारेमा चर्चा भएको थियो। डाक्टर जयशंकरले अहिले चलिरहेको वैश्विक र क्षेत्रीय घटनाक्रमहरूमा श्री अलबारेसको विचारको पनि सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
7: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर
1: यो आकाशवाणी हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 परीक्षा मूल्याङ्कन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनः मूल्याङ्कन प्रक्रिया सुरु हुने बताउनुभएको छ। नयाँ दिल्लीमा सीबीएसईका अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूले सबै तहमा जवाबदेहिता सुनिश्चित गर्नेछ। बीच संगतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्तो लगाइने बताउनु भएको छ।
8: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था है। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की अनआंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
1: नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी इन्टरेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरणका अनुसार अब परीक्षा यही महिनाको 31 तारिक र अर्को महिनाको 6 र 7 तारिकमा सञ्चालन गरिनेछ। आज हुने भनिएको परीक्षा ईद उल अजहाका कारण स्थगित भएको छ। एनटीएले भनेको छ, आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेश पत्र जारी गरिएको छ र तिनीहरू ntaqt.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। बाँकी परीक्षार्थीको प्रवेश पत्र आगामी महिनाको 6 र 7 तारिक जारी हुनेछ। संघ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2026 को अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। परीक्षामा सामेल भएका उम्मेद्वारहरूले 31 मईको साँझ 6 बजेसम्म upsconline.nic.in उपलब्ध अनलाइन प्रश्न पत्र आपत्ति पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्ने आयोगले एक विज्ञप्तिमा जनाएको छ। देशका विभिन्न भागमा आज ईद उल अजहा धार्मिक हर्षोल्लासका साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। ईदगाह र ठूलो मस्जिदहरूमा श्रद्धालुहरूले ईदको नमाज अदा गरिरहेका छन्। दिल्लीको जामा मस्जिद, फतेहपुरी मस्जिद र शाही ईदगाहमा ईदको नमाज अदा भइरहेको छ। राष्ट्रिय राजधानीमा जामा मस्जिद क्षेत्र र वरपर ठूलो संख्यामा सुरक्षा बल तैनात गरिएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै उहाँले घुसपैठलाई नियन्त्रण गर्न डिटेक्ट रिमुभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने गरिएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्तालाई हिरासत केन्द्रमा राखिन्छ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्कने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निवासनको पर्खाईमा छन्। यसैबीच सिलीगुड़ी माटेगाड़ा नक्सलबारी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपैठहरूलाई अधिक प्रभावी ढंगमा पहिचानका लागि निगरानी बढ़ाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वीर सावरकरको जन्म जयन्तीका अवसरमा स्मरण गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले वीर सावरकरको साहस र देशभक्तिले मानिसहरूलाई सधैँ प्रेरणा दिने बताउनुभएको छ। वीर सावरकरको बुद्धि र समाज सुधारमा जोड पनि उल्लेखनीय रहेको प्रधानमन्त्री श्री मोदीले बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपाको पवित्र भग्नावशेष मंगोलिया पठाइँदैछ। यी अवशेषहरू भगवान बुद्धका 2 प्रमुख शिष्यहरू सारिपुत्र र मौद्गल्यानसित सम्बन्धित छन्। यी अवशेषहरू आज भोपालको राजा भोज विमानस्थलबाट राजकीय सम्मानका साथ दिल्ली ल्याइनेछ। ती वस्तुहरू भोलि नयाँ दिल्लीस्थित राष्ट्रिय संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिनेछ। त्यसपछि 30 मईमा भारतीय वायुसेनाको विशेष विमानले अवशेषलाई मंगोलिया लैजानेछ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बीजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एसियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधि मण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामला विभागका महानिदेशक हाउ छ्याङ चीले गर्नुभएको थियो। भारतीय जनता पार्टीले आज 3 राज्य र राष्ट्रिय राजधानीका लागि नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गर्ने घोषणा गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली इकाईको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्त र पंजाब भाजपाको नयाँ अध्यक्षमा केवल सिंह ढिल्लोन नियुक्त भएका छन्। अभिषेक देवरोयलाई त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त गरिएको छ। यी नियुक्तिहरूसँगै श्री नवीनले राज्य र राष्ट्रिय स्तरमा नयाँ पद अधिकारीहरूको चयनको प्रक्रिया शुरू गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटर भित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ र नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 15,373 करोड रुपियाँ पुगेको छ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 रुपियाँ 15,373 करोड पुगेको छ, जुन विभागको 170 वर्षको इतिहासमा सबैभन्दा महत्वपूर्ण वित्तीय कोषी ढुङ्गाहरूमध्ये एक हो। वर्ष 2016 विभागको राजस्व लगभग रुपियाँ 11,500 करोड रहेको थियो, जसमा बीचका वर्षहरूमा रुपियाँ 200 देखि 300 करोडको औसत वार्षिक वृद्धि भएको थियो। यद्यपि यस वर्ष रुपियाँ 2,100 करोडको अभूतपूर्व एकल वर्ष वृद्धि भएको छ, जुन ऐतिहासिक औसतको लगभग 10 गुणा हो। केन्द्रीय संचार तथा ग्रामीण विकास राज्य मन्त्री डाक्टर चन्द्रशेखर पेम्मासानीले यो परिवर्तनको श्रेय एक संरचित दोहोरो दृष्टिकोणलाई दिनुभएको छ, जुन कुल सम्बोधन योग्य बजारको पहिचान, लक्ष्य निर्धारण र जवाबदेहिता समावेश गर्ने माथितल रणनीति थियो, जसमा कार्यबल संलग्नताको तल्लोमाथि रणनीति पनि समावेश थियो। उहाँले केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको नेतृत्वलाई एउटा संगठनात्मक रूपरेखा स्थापना गर्ने श्रेय दिनुभयो, जसले अवरोधहरू पहिचान गरेको छ, तिनीहरूलाई समाधान गरेको छ र परिणामहरू प्रदान गरेको छ। यसबाहेक राज्यमन्त्रीले जोड दिनुभयो इण्डिया पोस्टको पार्सल र रसद क्षेत्रले प्रविधि एकीकरण र विस्तारित ई वाणिज्य साझेदारीद्वारा सञ्चालित 70% वृद्धि दत्ता गरेको छ। वर्तमान नेतृत्वले कार्यभार ग्रहण गर्दा कुल पार्सल राजस्व लगभग रूपियाँ 600 करोड थियो। ओटीपी आधारित डेलिभरी, एसएमएस ट्यागिङ, यूपीआई र डिजिटल भुक्तानी स्वीकृति र प्रमुख ई वाणिज्य प्लेटफर्महरूसँग बी2बी टाई अपको परिचयसँगै पार्सल सेवाहरूले मात्र रूपियाँ 10,000 करोडसम्म राजस्व उत्पन्न गर्ने सम्भावना रहेको अनुमान गरिएको छ। छिटो डेलिभरी सक्षम पार्न रूट रिसेलाइजेसन गरिएको छ र व्यापक पाइलटिङ पछि इण्डिया पोस्टले 6 महानगरहरूमा 24 घण्टा र 48 घण्टा स्पीड पोस्ट डेलिभरी सेवाहरू सुरु गरेको छ, जसलाई ठूलो मात्रामा जनचेतना अभियानहरूले समर्थन गरेका छन्। इण्डिया पोस्टको आधुनिकीकरण अभियानको आधारशिला आईटी 2.0 भागको रूपमा उन्नत हुलाक प्रविधि एपीटी पहल अन्तर्गत रूपियाँ 5,800 करोड लगानी हो। राज्यमन्त्रीले पूर्ण रूपमा डिजिटल अन्त्यदेखि अन्त्य सेवाहरूको विभागको दृष्टिकोणलाई रूपरेखा दिनुभयो, जसले नागरिकहरूलाई एक क्लिकमा ब्राउजर मार्फत पीएलआई र आरपीएलआई जस्ता बचत उपकरणहरू र बीमा नीतिहरू खरिद गर्न, तुरन्तै डिजिटल प्रमाणपत्रहरू डाउनलोड गर्न र परिपक्व नीति रकमहरू सिधै तिनीहरूको ब्याङ्क खातामा प्राप्त गर्न सक्षम बनाउँछ। सबै हुलाक कार्यालय भ्रमण नगरी हुलाक बचत खाताहरू, जसले 4% ब्याज दर प्रदान गर्दछ, जुन देशको सबैभन्दा उच्च मध्ये एक हो र अग्रणी वाणिज्य ब्याङ्कहरूले प्रस्ताव गरेको लगभग 2.5% भन्दा उल्लेखनीय रूपमा माथि छ। यस डिजिटल पहुँच योग्यता पुष मार्फत उल्लेखनीय र व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ। विभागले सुकन्या समृद्धि योजनालाई सन्तृप्त मोडमा कार्यान्वयन गरिरहेको छ, जसमा हाल 3.8 करोड बालिकाहरू यस योजना अन्तर्गत भर्ना भएका छन्। महिला केन्द्रित बचत उत्पादनहरू, स्व सहायता समूह एसएचजी लिंकेजहरू र उच्च ब्याज ग्रामीण बचत खाताहरूलाई ग्रामीण डाक सेवा नेटवर्क मार्फत सक्रिय रूपमा प्रवर्धन गरिएको छ, जुन लगभग प्रत्येक गाउँमा उपस्थित लगभग 2.5 लाख कर्मचारीहरूको बल हो, जसलाई राज्य मन्त्रीले इन्डिया पोस्टको मेरुदण्ड भनेर वर्णन गरेका छन्।
0: प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं केही फिल्मी गीतहरू। तौनो श्रोता, कार्यक्रमको यो प्रथम कोशीले यहाँहरूको निम्ति जो जिता वही सिकन्दर फिल्मबाट गुञ्जनेश्वर छ उदित नारायण अनि सातना सरगमको।

0: फिल्मी गीतहरूको प्रसारणपछि अब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। असम विधानसभाले हिजो समान नागरिक संहिता युसिसी विधेयक 2026 पारित गर्यो, जसले असमलाई पूर्वोत्तरको पहिलो राज्य अनि उत्तराखण्ड अनि गुजरातपछि यस्तो कानून अप्नाउने देशको तेस्रो राज्य बनाएको छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वमा रहेको भाजपा नेतृत्वाधीन सरकारले पारित गरेको यो विधेयकले राज्यका सबै समुदायहरूमा विवाह, सम्बन्ध विच्छेद, उत्तराधिकार र लिभ इन रिलेसनसिपलाई नियन्त्रण गर्ने साझा कानुनी ढाँचा स्थापना गर्न खोजेको छ। यो विधेयक पारित हुनु सत्तारूढ भाजपा सरकारले गरेको सबैभन्दा महत्वाकांक्षी सामाजिक कानुनी सुधारहरूमध्ये एक हो अनि यसलाई भारतभर समान नागरिक कानुनको लागि पार्टीको व्यापक वैचारिक प्रभावको एक भागको रूपमा हेरिएको छ। 2026 विधानसभा चुनावमा भारी जनादेशका साथ असममा भाजपा सत्तामा फर्किएको केही समयपछि यो कदम चालिएको हो। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। गान्तोकस्थित सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपति मुर्मूले उक्त घोषणा गर्नुभएको हो। यो घोषणामा समाजमा सबैका लागि आजीवन शिक्षाको बुझाइ उल्लास पहल अन्तर्गत गरिएको हो। यो सिक्किमका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो र यसले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा शैक्षिक सशक्तिकरण र समावेशी विकासका लागि राज्यको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति 2020 अनुरूप सुरु गरेको यस पहलको उद्देश्य 15 वर्ष अनि यसभन्दा माथिका व्यक्तिहरूको लागि वयस्क शिक्षा, कार्यात्मक साक्षरता अनि आजीवन सिकाइलाई बढावा दिनुको साथै निरन्तर सिकाइ र कौशल विकासलाई प्रोत्साहित गर्नु हो। विश्व प्रसिद्ध एकसिङे गैंडाका कारण असमको काजिरङ्गा राष्ट्रिय उद्यान लामो समयदेखि पर्यटकहरूको प्रमुख आकर्षण रहेको भए पनि उद्यानमा बारम्बार देखिने बाघले अझ यसको आकर्षण बढाएको छ। गैंडासँगै स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि यो असमको अर्को विशेष आकर्षण गोल्डन टाइगर पनि रहेको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राज्यले सैद्धान्तिक रूपमा आदिवासी जनजातिहरूको अधिकारलाई सुदृढ गर्न र आईएलपी कार्यान्वयनमा सुधार गर्न इनर लाइन पर्मिट प्रणालीलाई समर्पित छुट्टै विभाग सृजना गर्ने दिशामा अघि बढाउने बताउनु भएको छ। आदिवासी अधिकारसँगै सम्बन्धित मुद्दाहरू र अरुणाचल प्रदेश एसटी बचाओ आन्दोलन समितिद्वारा उठाइएका मागहरूमा चर्चा गर्न विद्यार्थी निकायहरू, समुदायमा आधारित संगठनहरू, कानुनी विशेषज्ञहरू, राजनैतिक दलहरू अनि नागरिक समाज समूहहरूको उपस्थितिमा भएको उच्च स्तरीय परामर्श बैठकमा यो निर्णय लिइएको हो। मेघालय सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको मितव्ययिता निर्देशिकाको पालना गर्दै सबै नयाँ विदेश यात्राको प्रस्तावहरू स्थगित गरेको छ। मुख्यमन्त्री कोनाड के साङमाले घोषणा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीको घोषणा अघि पूर्व राजनैतिक र वित्तीय स्वीकृति प्राप्त गरेका विदेश भ्रमणहरूलाई मात्र अगाडि बढाउन अनुमति दिएको स्पष्ट पार्नुभएको छ। उहाँले अझ भन्नुभयो, त्यस्ता आधिकारिक यात्राहरूमा केन्द्रबाट स्वीकृति, यात्रा बुकिङ र आयोजक सरकारहरूसँग समन्वय सहित महिनौको तयारी समावेश छ। उहाँको अनुसार नयाँ 7-8 वटा प्रस्तावलाई थाँतीमा राखिएको छ। मेघालय मन्त्रीमण्डलले वन संरक्षण र प्रबन्धनमा राज्य वन विभाग र स्वायत्त जिल्ला परिषदहरू बीचको समन्वयमा सुधार गर्न मेघालय वन प्राधिकरण अधिनियम 1991 संशोधन स्वीकृत गरेको छ। मुख्यमन्त्री कोनाड के साङमाले यो संशोधनले मेघालय वन प्राधिकरणलाई आफ्नो कामकाजको लागि सरकारी कोष प्रयोग गर्न अनुमति दिने बताउनु भएको छ। वन प्रशासन र संरक्षणमा संलग्न संस्थानहरूबीच निगरानी, समन्वय र सहयोगलाई सुदृढ गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। त्रिपुरामा ईद उल अजहा हर्षोल्लास, शान्ति र सद्भावका साथ मनाइँदैछ। यस अवसरमा मस्जिद र ईदगाहमा विशेष सामूहिक नमाज अदा गरिँदैछ। रानी अनारसको उत्पादन बढाउने र कृषकहरूलाई उनीहरूको आय दोब्बर बनाउन मद्दत गर्ने उद्देश्यका साथ एक प्रमुख पहलमा 236 करोड रुपियाँको लागतमा 3 वर्षको परिवर्तनकारी परियोजना मिसन क्विन पाइनएप्पल त्रिपुरा हिजो नयाँ दिल्लीमा सुरु गरिएको छ। त्रिपुराका मुख्यमन्त्री माणिक शाह र राज्यका कृषि तथा किसान कल्याण मन्त्री रतनलाल नाथले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यको अनौठो कृषि जलवायु परिस्थितिले त्रिपुरा राई भारतको प्रमुख भुइँकटहर उत्पादक क्षेत्रहरूमध्ये एक बनाएको बताउनु भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रसारणपछि अब सुनौ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू ताउन सुनौ नरेन्द्र गुरुङ अनि डेजी बराइलीको स्वरमा यो प्रस्तुति।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अहिले प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त यसै क्रममा अब सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति कर्म ग्याल्छेन बोमजनको स्वरमा, जहाँ शब्द छ रविन बान्तावा राईको अनि संगीत पूजन लोहागनको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई नागरिक केन्द्रित हुन र कमजोर वर्गहरूप्रति संवेदनशील हुन आग्रह गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियामा विसङ्गतिहरूसित सम्बन्धित विद्यार्थीहरूको सबै गुनासोहरू समाधान गरिने आश्वासन दिनुभएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उपमुख्यमन्त्री डीके शिवकुमार राज्यको नयाँ मुख्यमन्त्री हुनुहुनेछ। इरानका साथ बढ्दो तनावको मध्यनजर अमेरिकाले होर्मुज जल डमरु मध्य नजिक इरानी ड्रोन नष्ट गरेको छ र कुर्बानीको पर्व ईद उल अजहा आज देशका विभिन्न भागहरूमा पूर्ण धार्मिक उत्साहका साथ मनाइँदैछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वजले सम्मानित गर्नुभयो। अलङ्करण परेड गान्तोकको पाल्जोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किमको यो पुरस्कार प्राप्त गर्ने देशको 15 र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला गरिब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पनि जोड दिनुभयो। राष्ट्रपति मुर्मूले भन्नुभयो पुलिस साइबर अपराध अनलाइन ठगी डिप फेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले कानुन व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा अटुट अनुशासन र राष्ट्रपति समर्पणको सम्मानमा कुनै पनि पुलिस बललाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो।
1: पुलिस व्यवस्थाको अधिक सिटिजन फ्रेन्डली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम ऑनलाइन फ्रॉड हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
0: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनर्मूल्याङ्कन प्रक्रिया सुरु हुने बताउनु भएको छ। नयाँ दिल्लीमा सिबिएसईका अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै श्री प्रधानले भन्नुभयो अधिकारीहरूको सबै तहमा जवाबदेहिता सुनिश्चित गरिनेछ। विसङ्गतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्ता लगाइने बताउनु भएको छ। उहाँले भन्नुभयो सिबिएसईले देशमा यो प्रणाली लागू गरेको पहिलो पटक हो र सिबिएसईले ओएसएम प्रक्रियाको माध्यमबाट पहिलो पटक लगभग 40 करोड स्क्यान गरिएका पृष्ठहरूको मूल्याङ्कन गरेको छ।
2: बच्चोको ट्रान्सपेरेन्टली अपने मार्क बारेमा जानकारी मिले, उनको ट्रान्सपेरेन्टली स्क्यान कपी के माध्यम से उनकी आन्सर सिट उनके हातमा आए, यो ओएसएम की व्यवस्था पहली बार देश में सिबिएसई ने इसको प्रयोग किया। उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की अनआंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
0: कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा आफ्नो राजीनामा दिनुभयो। कर्नाटकका संसदीय कार्यमन्त्री एचके पाटिलले सिद्धरमैयाद्वारा बैठक बोलाएपछि सो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो कि काङ्ग्रेस हाईकमान्डले सिद्धरमैयालाई राजीनामा दिन भनेको छ। उहाँले बताएअनुसार डीके शिवकुमारले मुख्यमन्त्रीको पदभार सम्हाल्नुहुनेछ। मुख्यमन्त्री सिद्धरमैयाले आज बेङ्गलुरू स्थित आफ्नो आवासमा मन्त्रीमण्डलका सहयोगीलाई आमन्त्रण गर्नुभएको थियो। यस बैठकमा उपमुख्यमन्त्री डीके शिवकुमार पनि उपस्थित हुनुहुन्थ्यो। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लाको पिङ्गलाका दुई व्यक्तिलाई हिजो पाकिस्तानको आईएसआईको लागि जासुसी गरेको आरोपमा अदालतले 14 दिनको पुलिस हिरासतमा पठाएको छ। आरोपी शेख मुरसलिन र गौतम खारालाई पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले पक्राउ गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। पश्चिम बंगाल सरकारले अवैध घुसपेट गर्नेहरूबाट बंगाललाई मुक्त गराउनका लागि हर सम्भव प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार ग्रहण गरेपछि घुसपेट नियन्त्रण गर्नका लागि पत्तो लगाउनु, हटाउनु, निर्वासन नीति लागू गर्नुभयो। यस योजना अन्तर्गत घुसपेट गर्नेहरूलाई हिरासतमा लिइरहेको छ र सबै कानुनी औपचारिकताहरू पूरा गरेपछि उनीहरूलाई बंगलादेश फिर्ता पठाइँदैछ। कानुनी औपचारिकता पूरा नभएसम्म घुसपेट गर्नेहरूलाई हिरासत केन्द्रहरूमा राखिनेछ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज हाकिमपुर चेकपोस्टमा लगभग 50 जना बङ्गलादेशी घुसपैटीहरूले घर फर्कने इच्छा व्यक्त गरेको सूचना प्राप्त भएको छ। यस क्षेत्रका 3 हिरासत केन्द्रहरूमा हाल लगभग 350 जना निर्वासनको प्रतीक्षा गरिरहेका छन्। यसैबीच सिलगढी माटीगरा नक्सलबाडी क्षेत्रमा अर्को हिरासत केन्द्र निर्माण गरिँदैछ। सीमावर्ती क्षेत्रहरूमा सुरक्षा कडा पारिएको छ र घुसपैठ गर्नेहरूलाई अझ प्रभावकारी रूपमा पहिचान गर्न निगरानी बढाइएको छ। अमेरिका र इरानले स्ट्रेट अफ होर्मुज नजिकै सैन्य आक्रमण सुरु गरेका छन्। अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज नजिकै भएको हवाई आक्रमणमा इरानको 4 ड्रोन खसालेको छ। अमेरिकी सैन्य अधिकारीहरूले बताएअनुसार ड्रोनहरूले स्ट्रेट अफ होर्मुजमा अमेरिकी सेना र अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको लागि प्रत्यक्ष र गम्भीर खतरा निम्त्याएको छ। अमेरिका सेन्टकमले यो कार्यहरूलाई सन्तुलित र युद्धविराम कायम गर्ने उद्देश्यका रूपमा वर्णन गरे। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले बन्दर अब्बास नजिकै अमेरिकी आक्रमणलाई स्वीकार गरेको छ र अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर जवाबी कारवाही गरेको बताएको छ। कुर्बानीको पर्व ईद उल अजहा आज देशका विभिन्न भागहरूमा पूर्ण धार्मिक उत्साहका साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। ईद उल अजहा पैगम्बर इब्राहिमद्वारा ईश्वरको आदेशलाई पालन गर्दै आफ्नो एउटै छोराको कुर्बानी दिने इच्छाको स्मरण गर्नका लागि मनाइन्छ। बिहान ईदगाह र मस्जिदहरूमा ईदको नमाज अदा गरियो। पछि मानिसहरूले एकअर्कालाई शुभकामना व्यक्त गरे। राष्ट्रिय राजधानीमा मुख्य नमाज ईदगाह, जामा मस्जिद र फतेहपुरी मस्जिदमा अदा गरियो। यस अवसरमा सबै मस्जिदका इमामहरूले मानिसहरूसित शान्ति र सद्भाव बनाइराख्न तथा भाइचाराका साथ यो पर्व मनाउने अपिल गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदीले ईद उल अजहाको अवसरमा मानिसहरूलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले वीर सावरकरको जयन्तीमा उहाँलाई श्रद्धासुमन अर्पित गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले वीर सावरकरको साहस र देशभक्तिले मानिसहरूलाई सधैँ प्रेरणा दिने बताउनुभयो। गृहमन्त्री अमित शाहले स्वतन्त्रता संग्रामका निडर योद्धा वीर सावरकरले आफ्नो सम्पूर्ण जीवन मातृभूमिको सेवामा समर्पित गरेको बताउनु भएको छ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बेजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एसियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका महानिर्देशक हो यान्जीले गर्नुभएको थियो। सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ। लक्ष्य सेन, पीवी सिन्धु, चिराग सेट्टी र सात्विक साईराज रङ्की रेड्डीको पुरुष डबल्स जोडी र ध्रुव कपिला र तनिषा क्रास्टोको मिश्री डबल्स जोडी सबै क्वार्टर फाइनलमा पुगेका छन्। भारतीय टिम भोलिदेखि 6 जुनसम्म जापानको काकामिघारामा सुरु हुने अन्डर 18 एसिया कप हकी 2026 खेल्न पूर्ण रूपमा तयार छ। पुरुष वर्गमा भारतलाई पुल एमा राखिएको छ, जसमा आयोजक जापान, कोरिया, चिनी, ताइपे र काजाकिस्तानका टिमहरू सामेल छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई नागरिक केन्द्रित हुन र कमजोर वर्गहरूप्रति संवेदनशील हुन आग्रह गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले CBSE कक्षा 12 परीक्षा मूल्याङ्कन प्रक्रियामा विसङ्गतिहरूसित सम्बन्धित विद्यार्थीहरूको सबै गुनासोहरू समाधान गरिने आश्वासन दिनुभएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उपमुख्यमन्त्री DK शिवकुमार राज्यको नयाँ मुख्यमन्त्री हुनुहुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 5:05 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणीको र बस सुन्नुहोस् समस्वरमा यो देशभक्ति गीत।

0: नमस्कार सम आदरणीय श्रोता हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा सम्पूर्ण श्रोतालाई स्वागत जनाउँदै आज हाम्रो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। त आजको हाम्रो कार्यक्रममा विषय हामीले लिएका छौँ स्वच्छ महिनावारी स्वस्थ नारी। त यस विषयलाई प्रस्तुत गर्नार्थ आज हामीले निम्ताएका छौँ अनामिका शर्माज्यूलाई। उहाँ हुनुहुन्छ गैर सरकारी संस्थाका एक कार्यरत सदस्य। त यहाँलाई हार्दिक स्वागत जनाउँछौँ। नमस्कार अनामिकाज्यू।
1: नमस्ते, धन्यवाद।
0: त आजको हाम्रो जुन चाहिँ विषय छ होइन तपाईँलाई ज्ञातै छ होला, स्वच्छ महिनावारी स्वच्छ नारी होइन। त यस विषयमा म प्रथममा तपाईँलाई के प्रश्न गर्न चाहन्छु भने हाम्रो महिलाहरूलाई मासिक धर्म अथवा महिनावारी जुन चाहिँ हुन्छ यो महिनावारीको परिभाषा अलिकति राखिदिनुहोस् न।
1: महिनावारी भन्नाले है जुन चाहिँ हामीले अङ्ग्रेजीमा मेन्स्ट्रुएसन अथवा पिरियड्स पनि भनेर जान्दछौँ भन्छौँ है। यो महिनावारी चाहिँ के हो भन्दा यो चाहिँ हामीलाई एउटा नेचुरल बायोलोजिकल प्रोसेस हो है, जसले चाहिँ अब हाम्रो युट्रसले चाहिँ हाम्रो युट्रन लाइनिङ जुन चाहिँ हुन्छ है एउटा साइकल जस्तै हो यो है। हाम्रो ओभरिजमा हाम्रो एक फर्म भएर फिलिपियन ट्युबबाट ट्राभल गरेर युट्रसमा गएर फर्टिलाइजेसन यदि जब हुँदैन त्यति बेला चाहिँ के हुन्छ हाम्रो मेन्स्ट्रुएसन जुन चाहिँ हाम्रो ब्लिडिङ डिस्चार्ज हुन्छ त्यो चाहिँ महिनावारी हो। इन सिम्पल ल्याङ्ग्वेज हामीले एउटा साधारण भाषामा भन्नुपर्दाखेरि जुन चाहिँ हाम्रो महिनामा चाहिँ जुन चाहिँ हाम्रो खुन निस्किन्छ योनिबाट त्यसलाई चाहिँ हामीले पिरियड्स भनेर चाहिँ भन्न सकिन्छौँ।
0: त यो महिनावारी हाम्रा सानसाना नानीहरूलाई 12-13 वर्षदेखि हुन सक्छ होइन सुरु हुन्छ महिनावारीको पिरियड। तर कतिजना नानीहरूलाई चाहिँ त्यो 12-13 सालमा नभएर अलिक ढिलो पनि हुनसक्छ नि, यो कारण चाहिँ के होला?
1: यसमा चाहिँ अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि कम्पेयर के अब हाम्रो समाजमा हेऱ्यौँ भने उसको त यो पिरियड यो उमेरमा पिरियड भयो तपाईँ मेरो छोरीको पिरियड भएको छैन यति बेलासम्म अथवा उसको त यस्तो छिटो भयो त किन छिटो भएको होला है भन्ने यो अब हाम्रो जस्तो प्रकारको प्रथा छ हाम्रो जुन चाहिँ चलन छ है हाम्रो समाजमा योबाट चाहिँ हामी बाहिर निस्किनुपर्छ। र खासमा चाहिँ हामीले बुझ्नु चाहिँ के इम्पोर्टेन्ट अथवा महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ के चाहिँ हाम्रो शरीर र स्वास्थ्यको लागि नर्मल हो र अबनर्मल हो भन्ने कुरा है। इन जेनरल हामीले हेऱ्यौँ भने पिरियड हाम्रो कति वर्षमा हुन्छ 13-12 वर्षमा हाम्रो पिरियड हुने गरिन्छ है हामीलाई नर्मल हो भनेर सोच्छौँ हामी है। तर हामीले हेऱ्यौँ भने कति 8 वर्षमा पनि हामीले नानीहरूको पिरियड भएको चाहिँ हामीले देखेको छौँ है देखिरहेको छौँ र यो पनि देखेको छौँ कि 16 वर्षसम्म पनि पिरियड नभएको पनि हामीले देखेको छौँ। र हामीले यसमा बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि नर्मल चाहिँ के हो र अबनर्मल के हो। यदि 8 वर्षभन्दा अगाडि जब पिरियड हुन्छ त्यति बेला चाहिँ हामीले बुझ्नु पर्यो कि यो चाहिँ हाम्रो शरीरमा चाहिँ यो चाहिँ अबनर्मल हो यो चाहिँ नर्मल होइन किनभने हाम्रो शरीरमा केही न केही सङ्केत चाहिँ आइरहेको हुन्छ नि त है। र त्यो सङ्केतहरू बुझ्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अरूभन्दा हाम्रो युटरस जुन चाहिँ हाम्रो रिप्रोडक्टिभ हेल्थ छ त्यसले चाहिँ हाम्रो रिप्रोडक्टिभ सिस्टमले चाहिँ हाम्रो रिप्रोडक्टिभ हेल्थको चाहिँ एकदमै हामीलाई इन्डिकेटर र सङ्केतहरू चाहिँ दिइरहेको हुन्छ। र 8 वर्षभन्दा अगाडि पिरियड भएको अबनर्मल हो त्यति बेला हामीले बुझ्नु पर्यो कि मेरो शरीरमा केही चाहिँ गलत छ अथवा मेरो नानीको शरीरमा केही न केही चाहिँ एउटा गलत भइरहेको छ र डक्टरकोमा जानुपर्ने रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। र यदि 16 वर्षसम्म पिरियड भएको छैन र 16 वर्ष पनि नागेर पनि पिरियड भएको छैन भने त्यति बेला फेरि हामीले बुझ्नु पर्यो कि मेरो शरीरमा चाहिँ केही चाहिँ अबनर्मल भइरहेको छ भनेर।
0: हजुर।
1: र 8 वर्षदेखिको 16 वर्षसम्म पिरियड हुनु चाहिँ एकदमै नै नर्मल हो है। र यही नै हो कि हामीले जब स्वास्थ्य स्वच्छताको कुरा गर्छौँ है मेन्सुरल हेल्थ एन्ड हाइजिन म्यानेजमेन्टको कुरा गर्छौँ त्यति बेला यो चाहिँ बुझ्नु यी कुराहरू चाहिँ बुझ्नु चाहिँ एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ।
0: हजुर। मलाई लाग्छ कि कतिपय नानीहरूको यो मासिक धर्म प्रथमचोटि हुँदाखेरि 1 महिना पनि हुन्छ होइन पतिको 7 दिनमै तोडिन्छ त्यो चाहिँ के होला?
1: हजुर, त्यो चाहिँ के हो भन्दाखेरि जब चाहिँ हाम्रो फर्स्ट महिनावारी हुन्छ त्यति बेला चाहिँ के हो भन्दाखेरि हाम्रो बडीमा थुप्रो किसिमको चेन्जेस भइरहेको हुन्छ। हजुर, हर्मोन चेन्जेस भइरहेको हुन्छ हाम्रो त्यति बेला हामीले प्युबर्टी भन्छौँ नि जब हाम्रो शरीरमा चेन्जेस भइरहेको है केटीहरूको शरीरमा हेऱ्यौँ भने कम्बर छाँटिने है अब विभिन्न शरीरको भागहरूमा हजुर बनावट चेन्ज हुने हेयर ग्रोथ हुने त्यस्तो किसिमको भइरहेको हुन्छ। र त्यस्तो हुँदाखेरि हर्मोन्स भित्र अब हाम्रो बडीलाई पनि एडजस्ट गर्नु टाइम लाग्छ नि त शरीरमा है। र त्यस्तो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि जब हाम्रो फर्स्ट यो साइकल बुझ्नु चाहिँ एकदमै नै जरुरी भएर जान्छ किन भन्दाखेरि जब हाम्रो फर्स्ट पिरियड हुन्छ त्यति बेला बेसी हुन्छ है साइकल पनि कम्ती हुन्छ हामीले सुन्छौँ नि कासी गएको अरे भनेर भन्छौँ नि है र यो चाहिँ के हो भन्दाखेरि जब हाम्रो इन जेनरल हेऱ्यो भने है साइकल चाहिँ कति हुन्छ भन्दाखेरि हाम्रो 28 दिनको साइकल चाहिँ जेनरल हुन्छ है प्राय है र कतिलाई के हुन्छ भन्दाखेरि त्यो पनि के हुन्छ आफ्नो आफ्नो शरीर अनुसार हुन्छ है र कतिलाई 30 दिनको साइकल पनि हुन्छ कतिलाई 35 दिनको साइकल हुन्छ कतिलाई 32 दिनको साइकल हुन्छ कतिलाई 45 डेजको साइकल पनि हुन्छ र यो 45 डेजको साइकल यो चाहिँ कहिले हुन्छ भन्दाखेरि जब फर्स्ट पिरियड स्टार्ट हुन्छ यो महिनावारी जब फर्स्ट स्टार्ट हुन्छ त्यति बेला चाहिँ 45 डेजको साइकल हुन्छ र बडीलाई चाहिँ अलिकति एडजस्ट हुनु टाइम लाग्छ त्यति बेला यो नयाँ फङ्सनमा है र त्यस्तो हुँदा चाहिँ तपाईँको अलिकति ढिलो भएको अथवा हामीले सुन्छौँ काँसी गएको भनेको पनि सुन्छौँ है र यो चाहिँ फेरि अर्को कुरा याद गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि यो जुन चाहिँ यो लामो ग्याप हुने चाहिँ हुन्छ दुई वर्षसम्म पिरियड भएको दुई वर्षसम्म हुनु चाहिँ एकदमै नेचुरल हो है यो हुन्छ तर दुई वर्ष बितिसकेर पनि यदि यो कुरा फेरि तपाईँको 28 दिनको साइकल अथवा 30 दिनको 32 दिनको साइकलमा ब्याक आउँदैन त्यति बेला फेरि हामीले बुझ्नुपर्छ कि समथिङ इज रङ अथवा केही चाहिँ अलिकति गडबड समस्या छ भनेर र म चाहिँ डक्टरकोमा जानुपर्ने रहेछ भनेर चाहिँ हामीले बुझ्नुपर्छ
0: त अनामिकाज्यू तपाईँले यो मासिक धर्म स्वच्छतामाथि धेरै ठाउँ काम गरिरहनु भएको छ अथवा गर्दै हुनुहुन्छ होइन त्यसको आधारमा म के भन्न चाहन्छु भने यो मासिक धर्म भएपछि हामीले हाम्रो शरीरलाई स्वच्छ राख्नुपर्छ होइन स्वच्छ राख्नु एकदम जरुरी पनि छ त यस स्वच्छ राख्नुको लागि हामीले के कुरामा ध्यान दिनु उचित छ त
1: अब हामीले यो स्वच्छ राख्नुपर्छ र स्वच्छताको कुरा हामीले गर्छौँ है हामीले अभियसली हाइजिनिक बस्नु पर्यो है सफा बस्नु पर्यो हामीले के प्रडक्ट युज गर्छौँ चेन्ज गर्नु पर्यो भन्ने छ तर यसमा स्वच्छताको कुरा आउँदाखेरि हामीले जुन चाहिँ यो मौनता छ है त्यसको बारेमा चाहिँ फर्स्ट र त्यसको बारेमा जानकारी हुनु र किन चाहिँ हामी मौन बस्नु है यसमा मौन किन बस्नु हुँदैन भन्ने कुरा बुझ्नु चाहिँ आई थिङ्क एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ है जब सम्म हामीले जति पनि निषेधहरू छ समाजमा हाम्रो है ट्याबुज पनि भनिन्छ इङ्ग्लिसमा त्यसको बारेमा जबसम्म कुरा गर्दैनौँ र त्यो समस्याको हलपट्टि जबसम्म हामी जाँदैनौँ र मौनता टोर्नुपट्टि जबसम्म जाँदैनौँ हामीले महिनावारी स्वच्छ रूपले हामीले म्यानेज गर्नु चाहिँ हामी असफल नै हुन्छौँ जस्तो चाहिँ लाग्छ मलाई है सफा बस्नु भयो हामीले प्याड लाउँछौँ कि हामीले के लगाउँछौँ त्यो टाइमली चेन्ज गर्नुपर्ने भयो है त्यो कुराहरू पनि हामीले छ हात धुनु पर्यो है एउटा सफा जग्गा हुनु पर्यो चेन्ज गर्नुको लागि चाहे स्कुल्समा किन नहोस् हाम्रो वर्क प्लेसमा किन नहोस् यो कुराहरू पनि हामीले चाहिँ याद गर्नुपर्छ स्वच्छताको कुरा गर्दा साथसाथैमा हामीले यो मौनताको पनि हामीले चाहिँ एकदमै कुरा गर्नु चाहिँ एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ हजुर
0: त अनामिकाज्यू एउटा गीत सुनौ है त्यहाँ

0: श्रोता यस गीत पश्चात आउनुहोस् हाम्रो विषयतर्फ। हामी आज स्वच्छ महिनावारी अनि स्वस्थ नारीमाथि कुरा गर्दैछौँ र यस विषयलाई जानकारी दिनुहुँदैछ यहाँ अनामिका शर्माज्यूले। त आउनुहोस् हाम्रो विषयतर्फ लागौँ। पहिला हाम्रा आमा बाबाले त्यो प्याड युज गर्दैन थियो नि त, प्याडले हामी चलाउँदैन थियौँ। त्यस बेला हामीलाई आमा बाबाले एउटा सफा लुगा नै लाउनु भनेर दिनुहुन्थ्यो। लुगा लाउनु हामी उचित हो कि होइन?
1: हामीले सफा तरिकाले हामीले लुगा लगायौँ।

0: एकदमै नै एकदमै नै राम्रो कुरा हो है. किन भन्दाखेरि हामीले जति पनि अहिले प्रडक्ट्सहरू अब डिस्पोजेबल प्रडक्टहरू हामीले जति पनि युज गर्छौँ है, त्यसमा केले बनिएको छ भन्ने कुरा हामीलाई जानकारी नै छैन है. आजकल त झन् कस्तो हुन्छ भन्दाखेरि मिठो बास्ना आउने प्याड हुन्छ, त्यो लगायो भने गन्ध आउँदैन भनेर है. अझै त्यो केमिकल चाहिँ कस्तो, यो त एउटा रिपोर्टले नै भनेको है, 6000 भन्दा बेसी केमिकल्सको मिश्रणले चाहिँ बनिएको हुन्छ त्यो गन्ध, त्यो फ्रेग्रेन्स मात्रै है. भनेपछि त्यस्तो प्रकारको केमिकल्सहरू चाहिँ हामीले चाहिँ हाम्रो त्यस्तो सेन्सिटिभ भागमा हाम्रो लाउँदाखेरि चाहिँ के हुन्छ, हाम्रो डल्लै त्यो केमिकल्स चाहिँ हाम्रो शरीरभित्र पसेर चाहिँ हाम्रो खुनमा बोसोमा मिक्स हुन्छ अनि हाम्रो हर्मोन्सलाई माथि तल गरिदिन्छ है. र माथि तल गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि हाम्रो विभिन्न किसिमको हर्मोन्स रिलेटेड बिमारीहरू पनि भएर जान्छ है. जस्तै अहिले हामीले थुप्रो सुन्छौँ कि पिसिओएस त आजकल तपाईँको अहिले एकदमै हालैमा पिसिओएस नभनेर पिएमओएस भनेर भन्नुपर्छ, पहिले चाहिँ पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भनेर हामीले जानेको थियौँ चिनेको थियौँ, अहिले चाहिँ के भएको छ पोलिएन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम भनेर भएको छ. किन भन्दाखेरि चाहिँ सिस्ट हामीले पुरा सुन्छौँ नि आजकल, उल्लाम सिस्ट छ अरे उस्लाम सिस्ट छ अरे है, संसारभरि 8 महिलामा 1 हुने बिमारी हो यो, भनेपछि कति कमन चाहिँ होला यो बिमारी है. र यसले गर्दाखेरि कस्तो भएर जान्छ भन्दाखेरि तपाईँको हाम्रो हर्मोन्स डिस्टर्ब गरिदिन्छ है. यसले हर्मोन्स डिस्टर्ब गरिसकेपछि हाम्रो थुप्रो किसिमको बिमार जस्तै यो पिसिओएस पी अथवा पिएमओएस पिसिओडी पोलिसिस्टिक ओभेरियन डिजिज भयो एन्डियोमेट्रियोसिस भयो है, त्यो प्रकारको बिमारीहरू हुन्छ. यहाँसम्म कि यसले चाहिँ के हुन्छ भन्दाखेरि क्यान्सर हुने चान्सेस पनि हुन्छ, किनभने त्यो प्रकारको केमिकल्स जुन चाहिँ डायोक्सिन्स फुरान्स भन्छ यो चाहिँ हामीले लाउने सेनिटरी नेपकिनमा चाहिँ यो केमिकल्सहरू चाहिँ पाएको छ. र हामीले यो कुरा जानेकै छैनौँ बुझेकै छैनौँ, हामीलाई कसैले बताउँदैन पनि है. त्यसले गर्दा चाहिँ के भयो, हामीलाई त्यो अवेरनेसै छैन, त्यसले गर्दाखेरि हामी त्यही प्याड युज गर्छौँ. र आजकल यो बिमारीहरू एकदमै कमन भएर गएको छ, क्यान्सर त झन् एकदमै कमन भएर गएको है. र यसको लागि चाहिँ त्यसो भए हामीले थुप्रो हामी स्कुल्समा गाउँघरमा गएर बातचित गर्दाखेरि के भन्छ भन्दाखेरि हामीलाई त्यसो भए के युज गर्नु त भनेर है, हामीले के भन्छौँ लुगा लाउनु है, क्लथ प्याड आजकल त घरमै पनि बनाउन सकिन्छ सजिलोसँगले है, लिक प्रुफ पनि बनाउन सकिन्छ आजकल त प्याडहरू है, क्लथ प्याडै. र मैले पनि क्लथ प्याड युज गरेँ होइन, मैले क्लथ प्याड युज गरेर म कहाँ कहाँ हिँडेर पनि गएँ, त्यो न त असुविधा भयो के भयो है, एकदमै राम्रो हुन्छ. र के चाहिँ याद गर्नुपर्छ भन्दाखेरि हामीले धुँदाखेरि चाहिँ हामीले मजाले धोएर चाहिँ घाममा चाहिँ सुकाउनु पर्यो,
1: एकदम मजाले सुक्नु पर्यो
0: है. हामीले के गर्थ्यौँ किनभने हामीलाई पहिला होइन घाममा धोएर कहाँ सुकाउँथ्यौँ, हामीले कसैले नदेख्ने ठाउँमा लुकाएर सुकाउँथ्यौँ नि त. र हाम्रो यहाँ पहाडको वेदरमा के हुन्छ भन्दाखेरि ढुँडी पर्छ, फङ्गस ब्याक्टेरिया ग्रोथ भइहाल्छ चिसोमा, यी इन्फेक्सनहरूको हामीलाई समस्या भएर जान्छ है. र यो याद हामीले गर्यौँ भने के चाहिँ हो भन्दाखेरि लुगा चाहिँ एकदमै हाम्रो एउटा राम्रो अल्टरनेटिभ हो अहिलेसम्मको लागि चाहिँ.
1: तर पनि डेलिभरी जो हुन्छ होइन महिलाहरू उनीहरूले प्याड नै युज गर्नु दिन्छ नि, त्यो त किन के कारण हो?
0: अब इन्फेक्सनको डरहरूले हुनसक्छ यो है. हस्पिटलमा के हुन्छ भन्दाखेरि तपाईँको लुगा धुने समस्या हाम्रो, त्यही कारणले गर्दाखेरि चाहिँ हामीले जब यो विषयको स्वच्छताको कुरा गर्छौँ है, हेल्थ एन्ड हाइजिन भन्छौँ त, स्वास्थ्य अनि स्वच्छताको कुरा आयो नि त है, त्यो कुरा गर्दाखेरि चाहिँ हामीले यो इन्फ्रास्ट्रक्चरको पनि कुरा गर्नु चाहिँ एकदमै नै आवश्यक भएर जान्छ. किन भन्दाखेरि प्याड एकदमै हाम्रो सजिलो छ नि त है, कन्भिनियन्ट भयो है. अब लुगा भयो भने राम्रोसँग धुनु पर्यो, सुकाउनु पर्यो, त्यो प्रकारको सुविधाहरू हाम्रो स्कुल्समा छ, न त हाम्रो हस्पिटल्समा छ, न त्यो प्रकारको उयो नै छ हाम्रोमा सुविधा छ, न फेसिलिटिजहरू छ है. त्यसले गर्दाखेरि चाहिँ के भएर जान्छ भन्दाखेरि हस्पिटल्सहरूले पनि यो चाहिँ एकदमै उहाँहरूले पनि अब डिस्पोजेबल नै प्रोत्साहन गर्नुहुन्छ. तर अहिले हाम्रो जुन चाहिँ हाम्रो गभर्मेन्ट अफ इन्डियाले पनि अहिले सस्टेनेबिलिटीपट्टि अलिकति ढल्किनु चाहिँ इन्क्लिनेसन चाहिँ हामीले देख्दैछौँ है. सस्टेनेबल प्रडक्ट्सको कुराहरू पनि गर्नु हुँदैछ र बातचित हुँदैछ यो विषयमा पनि. अनि त्यसले गर्दाखेरि चाहिँ के भएर जान्छ भन्दाखेरि जति हामीले यो विषयमा बात गर्छौँ त्यति नै हामीले यो बारे हामीले बुझ्दै जान्छौँ, किनभने यो त नयाँ कुरा त होइन, भोगिरहेको कुरा हो है. यति नै हो, हामी बात मार्दैनौँ किनभने हामीलाई सिकाइएको छ कि यो विषयमा बात मार्नु हुँदैन है, चुपो लाग्नुपर्छ है. पिरियड्स अथवा महिनावारी अथवा मासिक धर्म भन्ने कुरा चाहिँ ठुलो स्वरले भन्नु हुँदैन है, अरूले सुन्नु हुँदैन भनेर सिकाइएको छ नि त हामीलाई है. र त्योबाट चाहिँ हामी चाहिँ बाहिर चाहिँ निस्किनु पर्यो अनि मात्र यी समस्याहरूको समाधान हुँदैछ. अहिले नै समस्याको समाधान पनि हुन्छ भन्ने होइन, तर हामी त्यो प्रोसेसमा चाहिँ छौँ अहिले भन्नु चाहिँ सक्छु.
1: त यस्तो पनि सुनिन्छ नि, जब हाम्रो मासिक धर्म हुन्छ है बेसी ननुहाउनु भन्छ नि, त्यो चाहिँ किन होला?
0: यो चाहिँ के हो भन्दाखेरि, फेरि अघि मैले भनेको जस्तै आफ्नो मान्छेको विभिन्न प्रकारको शरीर हुन्छ है. मेरो शरीर तपाईँको शरीर भन्दा डिफ्रेन्ट हुन्छ, डिफ्रेन्ट सिचुएसन्स डिफ्रेन्ट परिस्थितिमा डिफ्रेन्ट प्रकारको रियाक्सन हुन्छ मेरो बडीको मेरो शरीरको है. तपाईँको त्यसरी नै हुन्छ है. सफा बस्नुपर्छ है, हामीले मासिक धर्म हुँदा एकदमै सफा बस्नुपर्छ. त्यसमा कुनै दौनु हुँदैन नुहाउनु हुन्छ भन्ने कुरा हुँदै होइन, हामी सफा बस्नुपर्छ है. कति नुहाउनु हुँदैन भन्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ, कतिजनालाई छिटो चिसो लाग्ने हुन्छ कतिको शरीर है. चिसो लाग्दाखेरि भुँडी दुख्छ है. फेरि हाम्रो यहाँको वेदरले गर्दाखेरि कस्तो प्रकारको हुन्छ भन्दाखेरि, त्यो ड्याम्प है, हाम्रो शरीरलाई ड्याम्प मन पर्दैन नि त है. चिसो हाम्रो शरीरलाई खासमा हेऱ्यो भने तातो चाहिन्छ हाम्रो सबै अर्गन्सहरूलाई होइन. सो चिसो लाग्दाखेरि भुँडी बेसी दुख्छ, दुख्नु सक्छ कसैको, त्यसले गर्दाखेरि ननुहाउनु भनेर चाहिँ भन्नुभएको हुनुसक्छ. यो पनि म एकदमै ठोस यही हो भनेर भन्नु सक्दिनँ, तर जति सक्दो सफा बस्नु नुहाउनु चाहिँ एकदमै नै जरुरी छ.
1: That's it.

0: अनामिकाज्यू, हाम्रो जब मासिक धर्म हुन्छ यस बारेमा हामी कसैसित पनि बातचित गर्न लजाउँछौँ अथवा आफ्नै आमा बाबाहरूसित, तर यसको परिणाम त के हुन्छ भविष्यमा गएर भनिदिनुहोस् कि?
1: यो चाहिँ अब हामीले महिनावारी मासिक धर्म भन्ने बित्तिकै यो चाहिँ के भयो भन्दाखेरि एकदमै हस हस टपिक भयो अथवा भन्नु हुँदैन, यो सुन्नु हुँदैन अरूले भने है। मेरै उदाहरण म तपाईँलाई दिन्छु है। जब मेरो फर्स्ट पिरियड भयो है, पहिलोचोटि पिरियड भयो, पिरियड हुँदाखेरि मलाई आमाले के भन्नुभयो, मेरो स्कुलमा भयो पिरियड है, म घर गएँ, घर गएर मैले आमालाई भने मेरो यस्तो भयो भन्दाखेरि मलाई फर्स्ट आमाले फर्स्ट भनेको शब्द के थियो भन्दा ला बाबाको मुख हेर्नु हुँदैन भन्नुभयो मलाई है। त्यति बेला म क्लास 7 पढ्थेँ है, म छक्कै परे, ला के गरेँ अब मैले है, अब मबाट के गल्ती पो भयो कि। मेरो फर्स्ट मेरो रियाक्सन त्यस्तो थियो है, मेरो आमाले जब मलाई त्यस्तो भन्नुभयो, मलाई के भन्नुभयो भन्दाखेरि अपै अब ठुलो भयो, अब केटाहरूसँग हात लाएर चल्नु हुँदैन है, है यहाँसम्म केटाहरू बसेको ठाउँमा बस्नु हुँदैन है, यो प्रकारको कुराहरू मलाई भन्नुभयो। त्यहाँदेखिको त मलाई के भयो भनेपछि त यो त डरलाग्दै केही रहेछ, अटोमेटिकली के भयो भन्दाखेरि लाज पनि आयो है, एम्बेरेसमेन्ट, अनि मलाई अप्ठ्यारो लाग्नु थाल्यो। त्यहाँदेखिको मैले ला यो त के अब यो नराम्रो कुरा भएको रहेछ मलाई, सो द्याट मैले चाहिँ लुकाउनु पर्ने रहेछ भन्ने

0: मलाई त्यो फिलिङ्स आयो है. र यो कुरा मलाई मात्रै त भएको होइन होला, यस्तो त कतिजनालाई यो प्रकारको हाम्रो समाजमा यो प्रकारको भन्नुभएको होला. तर हामीलाई जुन चाहिँ करेक्ट इन्फर्मेसन अथवा सही जानकारीको चाहिँ हाम्रोमा अभाव छ नि है. मेरो आमाले मलाई फर्स्टमा अहिले जब मैले यो विषयमा काम गर्नु थालेँ, पढ्नु थालेँ, बुझ्नु थालेँ, त्यति बेला मलाई फर्स्ट मेरो आमाले के भन्नु पर्थ्यो मेरो फर्स्ट पिरियड भएको भए भन्दाखेरि, यो चाहिँ एकदमै नर्मल एउटा बायोलोजिकल प्रोसेस हो, यो चाहिँ हुने कुरा नै हो, यसमा चाहिँ तिमीले सफा बस्नुपर्छ है, यो प्रकारले तिमीले आफूलाई म्यानेज गर्नुपर्छ, यो सम्बन्धी यस्तो यस्तो हुन्छ चेन्जेस, यो प्रकारको शारीरिक परिवर्तनहरू यस्तो प्रकारको हुन्छ, यसले मानसिक स्वास्थ्यलाई पनि असर गर्छ भनेर यी कुराहरू जानकारी चाहिँ सठिक जानकारी हुन्थ्यो नि त. तर के भयो हाम्रो समाजमा के छ भन्दाखेरि, सठिक जानकारी नदिएर हाम्रोमा गलत जानकारी चाहिँ दिनुहुन्छ है, कि यो गर्नु हुँदैन, अब किचनमा पस्नु हुँदैन, मन्दिर जानु हुँदैन है, बारीमा पस्नु हुँदैन, फुल मर्छ, ओ माई गॉड, यो विभिन्न प्रकारको हाम्रो निषेधहरू है छ, अचार छुयो भने बिग्रिन्छ अरे भन्ने यी प्रकारहरू छ है. अचार चाहिँ दार्जिलिङ कसैमा घाम नदेखेर ढुँडे परेको चाहिँ हामीले बिर्सिन्छौँ, तर दोष कसलाई आयो, जसको चाहिँ महिनावारी हुँदैछ ऊ माथि दोष आयो, उसले छुएर चाहिँ बिग्रियो अचार भनेर है. र यसले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि, हामी जब स्कुल्सहरूमा, हामी गाउँ बस्तीको स्कुल्सहरूमा गयौँ, इभन सो कल्ड हाम्रो अर्बन एरियाजमा पनि एकदमै राम्रो स्कुल्स है, एकदमै राम्रो स्कुल्सहरू भनेर चिनिन्छौँ, त्यो स्कुल्सहरूमा पनि जाँदाखेरि चाहिँ के देख्यौँ भन्दाखेरि, जब कसैको पिरियड हुँदाखेरि, जब एउटा मेन्स्ट्रुएटरको पिरियड हुन्छ, पिरियड हुँदाखेरि न त उसको चेन्ज गर्ने न त एउटा सठिक जग्गा छ, यो त एउटा मेरो राइट हो नि त होइन. इभन सुप्रिम कोर्टले पनि हालैमा राइट टु लाइफको अन्तर्गत चाहिँ यो चाहिँ मेन्सुरल हेल्थ चाहिँ राइट टु लाइफको हो अन्तर्गत भनेर चाहिँ रेकग्नाइज गरिसकेको छ है. भनेपछि यो त मेरो अधिकार हो नि त, एउटा सफा जग्गामा चेन्ज गर्नु सक्नु पाउनु, मैले चेन्ज गरिसकेर हाइजिन मेन्टेन गर्नुको लागि के चाहियो, पानी त इम्पोर्टेन्ट भयो, हात धुनुको लागि, र त्यो मात्र नभएर डिस्पोज, मैले लगाएको प्रडक्ट म कहाँ फ्याल्दैछु, त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा भयो है. र यी प्रकारको फेसिलिटिज चाहिँ हामीले कतै पनि देखिनौँ है. कतिवटा स्कुलहरूमा त यहाँसम्म चेन्ज गर्ने कुरा गर्दैछौँ, यहाँसम्म टोयलेट पनि हुँदैन है, यो प्रकारको चाहिँ असर हुन्छ. र गर्दाखेरि थुप्रो नानीहरू पिरियड हुँदाखेरि स्कुल नै नआउने, एब्सेन्टिजम एकदमै हाई है. अहिले पनि हामी जब गाउँ बस्तीको स्कुलहरूमा जान्छौँ, अहिले पनि नानीहरूले के भन्छ, म्याम टोयलेट त मैला छ, अन्त आउनु सक्दिनँ म त स्कुल आउँदिनँ पिरियड हुँदा भनेर. सो यसले गर्दा के भयो भन्दाखेरि, उसको यो मौन त नबोलेकोले गर्दाखेरि के भयो, न त स्कुलमा त्यो इन्फ्रास्ट्रक्चर बनिनु सक्यो है. कस्तो प्रकारको भइरहेको हुन्छ पिरियड हुँदाखेरि, महिनावारी हुँदाखेरि हामीलाई कस्तो शारीरिक रूपमा कस्तो प्रकारको असर भइरहेको हुन्छ है. टाउको दुख्नु, भुँडी दुख्नु, कतिलाई त झन् एकदमै साह्रो पर्छ पिरियड हुँदाखेरि है. र त्यो भन्नु नपाउनु है, र त्यसले गर्दाखेरि लुकाइएकोले गर्दाखेरि विभिन्न किसिमको रोगहरू थुप्रेर कतिलाई यो पिसिओएस अथवा पिएमओएस, पिसिओडी, एन्डोमेट्रियोसिस है, पछि गएर क्यान्सर पनि हुने चान्सेसहरू चाहिँ एकदमै नै सम्भावना चाहिँ बढेर जान्छ. त्यसले गर्दाखेरि यो विषयमा हामीले बातचितै गरेनौँ भने, यो विषयमा हामीले सठिक जानकारी कहाँबाट पाउने त है. घरमा आमा बाबाकोबाट पनि हामीले पाउँदैनौँ. हाम्रो फेरि कस्तो छ, पुरुष प्रधान समाज है, जहाँ चाहिँ हाम्रो हेड अफ द फ्यामिली बाबा हुनुहुन्छ. जब मेरो बाबालाई यो विषयमा सठिक जानकारी छँदै छैन भने, मेरो घरको टोयलेट बाथरूम बनाउँदाखेरि मलाई सोचेर अथवा जो मेन्स्ट्रुएटर छ उसलाई सोचेर बनिन्छ होला त, उहाँलाई थाहा नै त छैन है. हाम्रो दार्जिलिङ कस्याङमा हेऱ्यौँ भने टी प्लान्टेसन एरिया 70% हाम्रो टी प्लान्टेसन छ. टी प्लान्टेसनमा हाम्रो मेन बेसी वर्कर्स को हुन्छ, वर्कफोर्स महिला हुन्छ. महिला हामीले महिलाहरूले टी प्लान्टेसन वर्कर्सहरूले कहाँ गएर प्याड चेन्ज गर्छ होला, हामीले कहिले सोचेको छौँ, कहिले पनि सोचेको छैन. उहाँले 9-9 घन्टा एउटै प्याड लगाएर उहाँले काम गर्नुभएको पनि हामीले देखेको छौँ, सुनेको छौँ है. र हाम्रो टी म्यानेजर प्राय जस्तो को हुन्छ,
1: केटै
0: हुन्छ. हाई लेभलमा सबै टी प्लान्टेसनमा हेऱ्यौँ भने केटाहरू नै हुन्छ है. जबसम्म उहाँहरूले यो विषयमा कुरै बुझ्नु हुँदैन, कुरा बुझेकै हुनुहुँदैन, यो विषयमा नलेजै छैन, उहाँले कसरी चाहिँ यो प्रकारको सुविधाहरू दिन सक्नुहुन्छ त, सक्नु हुँदैन. यहाँहरू भने हाम्रो स्कुल्समा हेऱ्यौँ भने है, हुनुहुन्छ हाम्रो लेडिज प्रिन्सिपलहरू पनि हुनुहुन्छ, महिलाहरू पनि हुनुहुन्छ है. तर प्राय जस्तो हेऱ्यो भने को हुन्छ महिला हाम्रो प्रिन्सिपल्सहरू हेऱ्यौँ भने, रेसियोमा हेऱ्यौँ भने केटाहरू नै छ प्रिन्सिपल्स है. जबकि यस्तोहरूमा जब स्कुलको प्रिन्सिपल नै उहाँलाई यो विषयमा जानकारी

0: नर्मलाइज गरेको रहेछु जब मलाई थाहा भयो कि मलाई एन्डोमेट्रियोसिस छ भनेर, जब मलाई थाहा भयो मैले चाहिँ त्यस्तो प्रकारले यसलाई नर्मल हो हुँदो रहेछ भनेर सोचेको रहेछु भनेपछि, कति मेन्स्ट्रुएटरहरूले झन् यो विषयमा त्यसरी भइहाल्छ यस्तै नै हो दुख्छै दुख्छ पिरियड हुँदा भनेर सोच्नु भएको छ र डक्टरकोमा जानु भएको छैन, यसले कस्तो प्रकारको चाहिँ असर गरिरहेको छ होला एउटा मेन्स्ट्रुएटरको लाइफमा, एउटा उसको हेल्थमा, उसको मानसिक स्वास्थ्यमा, आफ्नो फिजिकल हेल्थ मात्र नभएर मेन्टल हेल्थमा पनि कस्तो प्रकारको असर गरिरहेको होला भन्ने कुराहरू चाहिँ हामीले सोच्नु पर्यो।
1: त अनामिकाज्यू, हामी यो कुरा गर्दा गर्दै समय भएको अनुभव भइरहेको छ है, त जाँदा जाँदै पनि हाम्रो यो जुन चाहिँ हाम्रो आजको यो विषय छ स्वच्छ महिनावारी स्वस्थ नारी, यो माथि थप जानकारी के दिनुहुन्छ हाम्रो महिलाहरूलाई?
0: हजुर, म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि सबभन्दा पहिले चाहिँ हामीले यो मौनता, यो महिनावारी वरिपरि जति पनि मौनता छ है, यसलाई चाहिँ तोड्नु एकदमै जरुरी छ र यो विषयमा जति पनि हामीले समस्याहरू भोगिरहेको छौँ है, च्यालेन्जेसहरू भोगिरहेको छौँ, यो विषयमा बातचित गर्नु, जानकारी, सठिक जानकारी लिनु एकदमै जरुरी छ, अनि कस्तो प्रकारको प्रडक्ट्सहरू हामीले युज गरिरहेको छौँ र प्रडक्ट्सले कस्तो प्रकारको असर गरिरहेको छ भन्ने कुराहरू पनि हामीले चाहिँ बुझ्नु एकदमै जरुरी छ। अहिले त धेरै देख्छौँ कि हामी स्कुल्सहरू जाँदाखेरि अहिले हाम्रो युथहरू अलिकति भोकल पनि देख्छौँ हामी, त्यो देख्दाखेरि एकदमै खुसी पनि लाग्छ है, र अल्टरनेटिभ प्रडक्ट्सहरू के छन् त भन्ने कुरामा पनि हामीले अलिकति जानकारी चाहिँ लिनु चाहिँ एकदमै आवश्यक छ जस्तो चाहिँ लाग्छ मलाई। अनि यसमा चाहिँ लजाउनु पर्ने महिनावारी भन्ने कुरा, लजाउनु पर्ने, लुकाउनु पर्ने कुरा केही पनि होइन, यो चाहिँ एउटा नर्मल बायोलोजिकल प्रोसेस हो, यसलाई चाहिँ हामीले सेलिब्रेट गर्नुपर्छ ना कि यसलाई चाहिँ लुकाउनु पर्छ जस्तो चाहिँ लाग्छ मलाई।
1: हजुर, त यहाँ अनामिका शर्माज्यूले स्वच्छ महिनावारी स्वस्थ नानीमाथि अति राम्रो जानकारी हाम्रो श्रोताहरू समक्ष राखिदिनु भयो, त यस्तो जानकारी भविष्यमा पनि आएर यहाँ उहाँले प्रस्तुत गर्नुहुन्छ भन्ने आशा राख्दै आज हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगतिबाट बिदा लिन चाहे। नमस्कार।
0: हुन्छ, थ्याङ्क यू, धन्यवाद।

0: श्रोता महानुभवहरू तथा प्रिय शिक्षक र अभिभावकहरू, स्वागत छ हजुरहरूलाई आजको शिक्षा ज्योति कार्यक्रममा। र आजको शिक्षा ज्योति कार्यक्रममा हामी शैक्षिक कार्यक्रम अन्तर्गत हाम्रो महत्वपूर्ण विषय रहेको छ, विद्यार्थीहरूका लागि ट्युसन आवश्यक छ कि छैन। श्रोता, आजको प्रतिस्पर्धात्मक शिक्षण प्रणालीमा धेरै विद्यार्थीहरू अतिरिक्त सहयोगका रूपमा ट्युसनमा निर्भर हुन थालेका छन्। के ट्युसनले वास्तवमै सिकाइलाई मजबुत बनाउँछ वा नियमित कक्षाको प्रभावकारी अध्यापन र घरमै गरिएको अभ्यास नै पर्याप्त हुन्छ? आजको कार्यक्रममा हामी ट्युसनको आवश्यकता, यसको फाइदा बेफाइदा र विद्यार्थीहरूको वास्तविक सिकाइमा यसको भूमिका कस्तो हुन्छ भन्ने विषयमा विचार गर्नेछौँ। र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक अरुण राई अनि शिक्षक अर्पण सुब्बाज्यू।
1: आकाशवाणी खरसाङका सम्पूर्ण श्रोतागणलाई हार्दिक नमस्कार गर्दै आजको संवाद कार्यक्रम अघि बढाउन लागिरहेका छौँ। र आजको संवादको विषय रहेको छ, विद्यार्थीहरूको निम्ति ट्युसन कतिको आवश्यक छ, र यस विषयमा हामी यहाँ चर्चा गर्न लागिरहेछौँ। र नमस्कार अर्पण सर, र यो ट्युसन सर जुन हाम्रो विषय छ यसलाई तपाईँ कसरी हेरिराख्नु भएको छ?
2: सबैलाई नमस्कार, र आजको विषय एकदमै रोचक छ। विषय छ विद्यार्थीहरूलाई ट्युसन कतिको आवश्यक छ, र मलाई लाग्छ अहिलेको जुन पाठ्यक्रम छ र जुन समय छ नानीहरूले क्लासमा एउटा अध्ययन गर्ने समय, त्यसमा सायद एउटा कक्षामा 40-50 विद्यार्थी छ भने सबैले एउटा विषयवस्तु सठिक रूपले एकैपल्टमा बुझेको नहुनु सक्ला, र त्यसले गर्दाखेरि सबैले नबुझेको खण्डमा जसले बुझेको हुँदैन त्यो विद्यार्थीहरूलाई ट्युसनको अवश्य नै आवश्यकता परेको हुन्छ। र ट्युसन जानाले कक्षामा कुनै विषयवस्तु उसलाई राम्ररीसँग बुझेको छैन भने एउटा त्यो विषयवस्तुलाई राम्ररीसँग बुझ्ने मौका नानीहरूले पाउँछ। र सँगसँगैमा ट्युसनमा मलाई लाग्छ सर व्यक्तिगत तपाईँको ध्यान, विशेष रूपमा तपाईँको इन्डिभिजुअल एटेन्सन नानीहरूले पायो भने नानीहरूले कुनै पनि विषयवस्तु जो उसले कक्षामा राम्ररीसँगले बुझेको हुँदैन त्यो बुझ्न अवश्य नै सक्छ। सँगसँगमा यो बुझ्न सक्यो भने उसलाई त्यो विषयमा रुचि पनि बढेर जान्छ।
1: मलाई चाहिँ यस्तो लाग्छ नानीहरूलाई ट्युसनको आवश्यकता त पर्छ नै, तर सबै नानीहरूलाई ट्युसनको आवश्यकता पर्छ भन्ने पनि मलाई लाग्दैन। कतिपय नानीहरूले है स्व अध्ययनले होइन आफ्नो अध्ययनलाई निखारेर पनि उहाँहरू अघि बढिरहेको पनि हामी देख्छौँ, तरै पनि प्रायः जसो है अधिकांश नानीहरूले ट्युसन लिइरहेका हुन्छन्। र ट्युसन लिँदाखेरि विशेष गरी नानीहरूको विद्यालयमा जुन प्रकारको अध्ययन हुन्छ, जुन प्रकारको पढाइ हुन्छ, त्यो पढाइमा कहीँ कतै कमी कमजोरी रहेको क्षेत्र होइन कुनै क्षेत्रमा कुनै भागमा अवश्य नै परिष्कार गर्ने, नानीहरूलाई अवश्य नै त्यस क्षेत्रमा विशेष ध्यान दिएर अघि बढाइने हुँदा एक हिसाबले सम्पूर्ण म भन्छु 100% नानीहरूलाई नभए पनि अधिकांश नानीहरूलाई ट्युसनको आवश्यकता वर्तमान समयमा चाहिँ रहेको नै म महसुस गर्छु है। र ट्युसनले वर्तमान समयका विद्यार्थीहरूलाई जुन प्रकारको हौसला साथ सहयोग दिइरहेको हामी देख्छौँ, र ती ट्युसन लिने विद्यार्थीहरूले परीक्षाहरूमा एकदमै राम्रो उत्कृष्ट परिणामहरू पनि लिइरहेकोहरू देख्दाखेरि ट्युसनले कहीँ न कतै सकारात्मक असर पनि पारिरहेको नै पनि म महसुस गर्छु सर।
2: हजुर, यो त अवश्य नै हो, ट्युसन गरेर नै नानीहरू, किनभने धेरै नानीहरूलाई एउटा क्लासमा कक्षामा के हुन्छ भने विषयवस्तु हुन्छ, पाठ्यक्रम हुन्छ, जो सर गुरुआमाहरूले दिएको समयमा उहाँले सक्ने एउटा बाध्यता पनि हुन्छ। त त्यो बाध्यतामा के हुनसक्छ भन्दाखेरि सबै विद्यार्थीलाई ध्यान दिनु नसकेला पनि सबै नानीहरूलाई बुझेको छ बुझेको छैन त्यो हामीले पत्तो लगाउन पनि अलिकति अप्ठ्यारो पर्छ होइन। र सठिक ठाउँमा अब ट्युसन भन्दाखेरि फेरि नानीहरूले एउटा अहिले हामी देख्छौँ कति ठाउँमा एउटा ट्युसन फ्यासन पनि भइरहेको छ, ट्युसन पढाउने अनिवार्य छ, तर अब कुन कक्षादेखिको चाहिँ नानीहरूलाई ट्युसन पढाउने होइन हामी देखिरहेको छौँ, आफ्नो गाउँघरमा पनि देख्छौँ। सानो अब नानीहरू 1-2 पढिरहेको हुन्छ साँझ पखमा देख्छौँ, कहाँ गएको नानी भन्दा ट्युसन गएको छैन। र अब कति क्लासदेखिको चाहिँ अब पढाउने अनिवार्य छ, र नानीहरूले ट्युसनै गएर पनि कतिको बुझ्दैछ बुझेको छैन र सँगसँगैमा त्यसको परिणाम चाहिँ अब परीक्षामा चाहिँ तपाईँको कस्तो देखा पर्दैछ। नत्र त तपाईँको ट्युसन के भएर जान्छ भन्दाखेरि आमा बाउले नानीहरूलाई अब एउटा एक प्रकारले हेर्दाखेरि तपाईँको फ्यासन जस्तो पनि छ। तपाईँको कति ठाउँमा तपाईँ सबै ठाउँमा नभन्नु सक्ला, कति ठाउँमा के छ साथी जान्छ म पनि जान्छु भनेर जान्छ नि, तपाईँले पनि अनुभव गर्नुभएको होला है। र त्यो गएर सँगसँगमा जान्छ र ट्युसन पनि तपाईँको फेरि एउटा सरले चाहिँ 30-40 ट्युसन पढाउँछ भने त्यो ट्युसन फेरि तपाईँको के हुन्छ फ्रुटफुल हुँदैन। जहाँ चाहिँ ट्युसन चाहिँ नानीहरू पढोस् जसमा चाहिँ नानीहरूलाई एउटा व्यक्तिगत उसलाई के होस् ध्यान दिया जाओस् र नानीलाई विषयवस्तु चाहिँ एकदमै उसले बुझेर जाओस् र त्यसको तपाईँको फल चाहिँ कहाँ देखा पर्छ उसले आउँदो परीक्षाहरूमा चाहिँ उसको अङ्क चाहिँ राम्रो ल्याउन सक्यो भने चाहिँ ट्युसन तपाईँको कक्षामा जे जति समस्या अलिकति नबुझेको नानीहरूलाई चाहिँ अनिवार्यै लाग्छ तपाईँको। तर यसमा पनि तपाईँको के छ भन्दाखेरि अभिभावकको चाहिँ एकदमै ठुलो भूमिका छ। मैले नानीलाई ट्युसन हालेँ भनेर चाहिँ ढुक्क बस्नु भएन, ट्युसनमा के कसो गर्दैछ कतिजना छ बुझेको छ छैन होइन। र ट्युसन गर्नाले अर्को के पनि हुन्छ भन्दाखेरि ट्युसन गरेको छ भने नानीहरूले एउटा रेगुलर तपाईँको अध्ययन गर्ने पनि एउटा बानी हुन्छ तपाईँको क्या। तर अब फेरि यसमा यो पनि छ ट्युसन गरिसकेर कति नानीहरू घरमा गएर पढ्दैनन्, अन्त यो चाहिँ एउटा अभिभावकहरूले तपाईँको याद गर्ने कुरो हो। किनभने कतिपय नानीहरूले के गर्छ भने म त ट्युसन पढिसकेर ट्युसनमा पढेँ अब घरमा पढ्दिनँ, अब ट्युसनमा त पढेर आएँ तर जे जति स्कुलमा पढाइन्छ जे जति ट्युसनमा पढ त्यो फलोअप चाहिँ हुनु पऱ्यो नि
1: हजुर
2: होइन। तपाईँलाई के कसो लाग्छ?
1: हजुर
2: मलाई लाग्छ अनिवार्य छ, तर यसमा अब गार्जेन अभिभावक जे जति अब ट्युटरहरू छ सबैको सहयोग हुनुपर्छ र सबैले मिलेर होइन एउटा नानीको विकासको लागि पऱ्यो भने यो ट्युसन पनि राम्रै कुरो हो।
1: ट्युसनले विशेष गरी नानीहरूमा चाहिँ सकारात्मक प्रभाव चाहिँ कति बेला परिरहेको मैले महसुस गरेको छु भने दैनिक रूपमा विद्यालय गएर विद्यार्थीहरूले ध्यान दिएर पढिरहेकै हुन्छन् तरै पनि समयको अभावले गर्दाखेरि कतिवटा कुराहरू छुटेको हुन्छ होइन, कति कुरालाई त्यहाँनिर बुझ्न अथवा काम गर्न त्यसलाई अध्ययन गर्न भ्याइरहेका हुँदैनन्। र त्यस्तो अवस्थामा विद्यार्थीहरू त्यस्तो समस्यामा फँसेका छन् भने ट्युसन गएर चाहिँ त्यस्ता समस्याहरूको गाँठो फुकाउने अथवा त्यस्तो समस्याहरूलाई समाधान गर्ने दिशातर्फ जब कोही पनि विद्यार्थी अघि बढ्छ भनौँ न, कोही पनि विद्यार्थीले त्यस विषयमा चाहिँ राम्रोसँगले चाहिँ म केही बुझ्छु अझ यसको गहिरोसँगले अध्ययन गर्छु होइन अझै यस विषयमा राम्रोसँगले म बुझ्ने एउटा सोच बनाएर चाहिँ आएको छु भनेर ट्युसन गएको नानीहरूले अवश्य नै समाजमा अथवा कसैको परिवारमा अथवा कुनै स्कुलको परिणाममा है वार्षिक परीक्षा होस् चाहे बोर्डको परीक्षाहरू होस् होइन त्यसमा राम्रो परिणाम लिएर उत्कृष्ट अङ्क हासिल गरेको हामीले पाएका छौँ। त्यसले गर्दाखेरि यो आजको हाम्रो संवादको विषय विद्यार्थीको निम्ति ट्युसन कतिको आवश्यक छ भन्ने, त्यस दृष्टिकोणले हेर्दाखेरि मलाई ट्युसन आवश्यक नै रहेको महसुस हुन्छ सर।
2: अझै यसमा म तपाईँको के जोड्न चाहन्छु भन्दा नि अब हामी यहाँ अलिकति अब हामी पहाडमा छौँ, पहाडकै कुरा गरौँ है, आफ्नो आफ्नो ठाउँ अनुसार अब अलिकति दृष्टिकोणहरू पनि तपाईँको अर्कै अर्कै हुनसक्छ है।
1: हजुर
2: र पहाडमा हामी के देख्छौँ भन्दाखेरि चाहिँ कमजोरी नानी मात्रै ट्युसन पढ्नुपर्छ
1: हजुर
2: भन्ने एउटा सोच छ क्या, जो चाहिँ होइन है। हामी अब एउटा बङ्गाल राज्यमा बस्छौँ होइन, तलको जति पनि समतलको विद्यार्थीहरू छ जसले बोर्ड परीक्षामा हामी सुन्छौँ यसपालि पनि सुन्यौँ आइसिएससी बुझ्नमा तपाईँको 100 मा 100% ल्यायो होइन 99% ल्यायो 98% ल्यायो, उनीहरू हप्तामा 1-2 दिन भयो भने सबै विषयको ट्युसन गएको हुन्छ
1: हजुर।
2: यसले के बुझिन्छ भन्दाखेरि ट्युसन तपाईँको कमजोर विद्यार्थीको लागि मात्रै होइन
1: होइन,
2: किन भन्दाखेरि स्टुडेन्टले एउटा क्लासरुममा पढाउँदाखेरि बुझ्छ, धेरै ज्ञानी नानीहरू पनि छ, अलिकति हाम्रो ठाउँमा पहाडमा अलिकति मात्रा कम्ती होला, बेसी कम्ती हुन्छ त 19-20 हुन्छ, तर पनि अब राम्रो क्रिम स्टुडेन्ट हुन्छ, तर पनि उनीहरूले सबै 100% बुझेको हुँदैन क्या। र अब स्कुलमा सबै विषयमा एक एकवटा प्रश्नको उत्तर सरगुरुआमालाई मागिरहनु सोधिरहनु समय पनि मिल्दैन र त्यो भ्याउँदैन पनि सकिँदैन पनि। र अब ट्युसन गएको छ उसलाई अब ट्युटर राम्रो छ है र उसलाई एउटा स्पेसल एटेन्सन दिएर राम्रो विषयवस्तु बुझायो भने त हरेक विषयमा तपाईँको राम्रो गर्न सकिन्छ, विषय राम्रो बुझ्छ होइन। विषयमा रुचि भनेको एउटा पर्टिकुलर तपाईँलाई एउटा कुनै इतिहास मनपर्छ भने इतिहासमा मात्रै राम्रो गरेर त भएन
1: हजुर
2: होइन, सबै विषयमा राम्रो गर्नु पर्यो र सबै विषयमा राम्रो गर्नुको लागि सबै विषयको ज्ञान पनि राम्रो हुनु पर्यो
1: अवश्य।
2: र त्यसैले गर्दाखेरि यो होइन कि अब कमजोर स्टुडेन्ट मात्रै अब एउटा ट्युसन जाने, र अझै हामी के देख्छौँ भने नानीहरू विशेष गरी अब ट्युसन त सानो नानीदेखि देख्छौँ, तर मलाई जतिसम्म लाग्छ अब एउटा ट्युसन साह्रै सानो नानी क्लास 1-2 लागि धेरै आवश्यक छैन।
1: हजुर,
2: सानो नानीहरू के हुन्छ भन्दाखेरि सबै कुरो लर्निङ फेजमा हुन्छ होइन, लर्निङ फेजमा त्यो नानीहरूलाई मूल्याङ्कन गर्नु मिलेन नि त
1: होइन।
2: अहिले हामी कतिपय स्कुलमा पाउँछौँ नानीहरूलाई पर्सेन्टेज दिन्छ, ऱ्याङ्किङ दिँदैन नि, त्यो तुलना गर्दैन, किनभने आफ्नो आफ्नो नानीहरूको आफ्नो आफ्नो के हुन्छ बुझ्ने क्षमता हुन्छ। र एउटा अब जब अब 6 पुग्छ हाई स्कुलमा पुग्छ, त्यो पछाडि अब यसो 7-8 खासै त तपाईँको बोर्डको लागि प्रिपेयर गर्नु भयो भने चाहिँ 8 चाहिँ सुरु गर्नुपर्छ
1: हजुर
2: होइन। र अन्त त्यसले गर्दाखेरि तपाईँको मलाई लाग्छ अब 7-8 चाहिँ तपाईँको ट्युसन्सहरू नानीहरूलाई अब आवश्यक छ भने, आवश्यक छैन भने समयको नष्ट चाहिँ नहोस्
1: हजुर
2: होइन। स्कुलमा पनि उसले विषयवस्तु बुझेको छैन, त्यो विषयवस्तुलाई घरमा आएर अलिकति समय दिने ठाउँमा ट्युसनमा गएर पनि समय खेरो फाल्दैछ, त्यस पछाडि घरमा आएर चाहिँ फेरि ऊ पढेको छैन भने त त्यो त समयको नष्ट मात्रै भयो, पैसाको नष्ट मात्रै भयो होइन। र के लाग्छ भन्दाखेरि चाहिँ गार्जेनहरूले आफ्नो आवश्यकता अनुसार नानीहरूले अब 5-7 कया कतिदेखि हाल्नुहुन्छ होइन, तर कहाँ हाल्दैछु, नानीहरूले पढेको छ छैन है। र पढ्नुको मतलब यो होइन धेर जसो अब पाहाडमा हामी के पाउँछ, यो नानीहरू अब गणितमा अलिकति कमजोरी हुन्छ र गणितमा मात्रै ध्यान दिन्छ नि होइन, यो होइन। तर सबै विषयवस्तुमा ध्यान दिएर के कसो छ, बोर्ड एक्जाम दिँदैछ भने सबै विषयवस्तुको नै ट्युसन हालेर होइन, उत्कृष्ट हाम्रो नानीहरूले पनि तपाईँको 99% 98% अब यो चिजहरू हासिल गर्न सक्छौँ। र यो चिजको लागि लक्ष्य राखेर गऱ्यो भने ट्युसन पनि सहायकै भएर जान्छ।
1: तपाईँले उठाउनु भएको जुन विषयमा एउटा कुरा मलाई अलिकति उठान गर्न मन लाग्यो, त्यो के हो भने विद्यार्थीहरू सबै नै कुनै न कुनै विषयमा कमजोर भएको हामीले देखेका छौँ है। कोही म्याथमेटिक्समा एकदमै राम्रो हुन्छ भने कहीँ कतै हिस्ट्रीमा गएर कमजोर हुन्छ होइन, कोही लाइफ साइन्समा गएर कमजोर हुन्छ, कोही म्याथमेटिक्समा कमजोर हुन्छ। यो ट्युसन चाहिँ के हो जस्तो लाग्छ मलाई भने, आफू जुन विषयमा अलिकति कमजोर छ आफू होइन, त्यो विषयलाई चाहिँ मजबुत बनाउने होइन, बलियो बनाउने एउटा ठाउँ पनि हो ट्युसन जस्तो लाग्छ। किनकि सबैलाई सबै विषय रुचि लाग्दैन होइन, अनि कतिवटा विषय राम्रैसित पढाउँदा पनि शिक्षकले नबुझिरहेको अवस्था हुन्छ होइन, त्यो हामीले देखेका पनि छौँ भोगेका पनि छौँ। र त्यो अवस्थामा चाहिँ कोही पनि विद्यार्थीले मलाई चाहिँ यो विषयमा अलिकति आफैलाई कमजोर महसुस गर्छु भनेर लाग्छ भने चाहिँ त्यो विषय चाहिँ ट्युसनमा गएर अझै राम्रोसँगले निखार्ने हो त्यो विद्यार्थीले होइन। म्याथमेटिक्समा कमजोर छु भन्ने लाग्ने विद्यार्थीले म्याथमेटिक्सको ट्युसन लिने हो होइन, लाइफ साइन्समा कमजोर छु भन्नेले लाइफ साइन्सको लिने हो, अनि 6-7 सब्जेक्टमा 2-3 कुनैमा कमजोर छ भने त्यो त्यसरी पनि लिन सकिन्छ। कुनै कुनै विषय नानीहरूले के गर्छ, शिक्षकले पढाउँदा पढाउँदै होइन आफैले पनि पढेर त्यो एउटा रुचि भएकोले गर्दाखेरि राम्ररीसँगले त्यो बुझिम सकेको हुन्छ र त्यसमा आफैमा आत्मविश्वास एउटा कन्फिडेन्ट पनि बढेको हुन्छ। त्यो विषयलाई नलिएर विद्यार्थीहरूले आवश्यक परेको विषयमा कुन विषय चाहिँ आफूलाई अलिकति कमजोर छु जस्तो लाग्छ त्यो विषयमा ट्युसन लिँदा पनि एकदमै विद्यार्थीहरूको सबै सब्जेक्टमा ऊ मजबुत हुँदै जाने, बलियो हुँदै जाने पनि मैले महसुस गरेको छु यो ट्युसन सम्बन्धी सर।
2: हजुर हो, तपाईँको यदि अब कुनै विद्यार्थी कुनै विषयमा अब ऊ दक्ष छ भने होइन, उसले समय किन फाल्ने
1: हजुर
2: होइन, उसले आफू त्यो विषयवस्तु त अघिबाट नै बुझेको छ नि
1: हजुर
2: होइन, त्यसमा अलिकति उसकोमा समय छ भने त उसले जुन विषयवस्तु चाहिँ राम्रोसँग बुझेको छैन
1: होइन
2: त्यसमा ध्यान दिएर त्यसै विषयमा चाहिँ उसले ट्युसन लिएर होइन जे जति उसको डाउटहरू छ क्लियर गर्नु सक्यो
1: होइन,
2: क्लियर गर्न सक्ने बित्तिकै उसले बुझ्न सक्ने बित्तिकै विषयवस्तु उसलाई रुझ्नु थालिसकेपछि समय बित्दै जाँदाखेरि उसले त्यो विषयवस्तुमा पनि उसले दक्ष भएर जान्छ, राम्रो गर्न सक्छ है। र आवश्यकै लाग्छ, तर ट्युसन आवश्यकै हो, गराउनु पनि पर्छ होइन, यो होइन कि अब बोर्ड एक्जाम आयो, बोर्ड एक्जामको अगाडि फेब्रुअरीमा बोर्ड एक्जाम छ, अर्को वर्ष विन्टरमा म डिसम्बरदेखि पढाउँछु भन्ने होइन.
1: हजुर
2: होइन, अब यदि अब अभिभावकहरूले मेरो नानीले बोर्ड एक्जाममा कुनै पनि होस्, माध्यमिक होस्, हायर सेकेन्डरी एक्जामिनेसन होस्, आइएससी होस्, आइसिएससी होस्, कुनै पनि एक्जाममा राम्रो गराउँछु भने त बोर्ड एक्जाम त तपाईँको तपस्या हो नि त, एक वर्षको तपस्या हो होइन. अझै सक्यो भने तपाईँको 9-10 नै, 8 नै बोर्ड एक्जामको लागि ध्यान दिनुपर्छ. एचएस गर्दैछ, आइएससी दिँदैछ भने ऊ 11 नै ध्यान दिनुपर्छ होइन. र कुनै विषयवस्तु उसले बुझेको छैन भने त्यो विषयवस्तुलाई चाहिँ राम्रोसँग बुझ्नुको लागि अब क्लासमा अहिले के पनि छ भन्दाखेरि, जब हामी अब विद्यार्थी थियौँ र अहिले जुन विद्यार्थी छ, अहिले पहिलाको समयभन्दा अहिले अलिक छुट्टी बेसी हुन्छ स्कुल क्या तपाईँको. अलिक स्कुल छुट्टी बेसी हुँदाखेरि चाहिँ तपाईँको त्यो पाठ्यक्रमहरू तपाईँको सक्नुको लागि, तपाईँको सिलेबस कम्प्लिट गर्नुको लागि अलिकति सर गुरुआमालाई तपाईँको चाप पनि हुन्छ.
1: हजुर.
2: अन्त त्यो चापमा गर्दाखेरि अब सबै विद्यार्थीहरूले बुझे बुझेन, अब सर गुरुआमाले अब त्यो छुट्याउनु खोट्याउनु नसक्ला, छुट्याउनु होइन.
1: हजुर.
2: अन्त समय दिनु नसक्ला. अब त्यो अवस्थामा अब नानीले जे विषयवस्तुमा कमजोरी छ उसले अब ट्युसन लिएर त्यो विषयवस्तुलाई राम्रो बुझ्नु सक्यो भने त राम्रो हो नि होइन. त्यसले अब नानीको विकास पनि भएर जान्छ. कुनै स्कुलको अब विद्यार्थी अब यति अङ्क लिएर 98% 99% लिएर पास गऱ्यो भन्दाखेरि यसको कति गर्वको कुरो हुन्छ नि होइन. अन्त त्यसले गर्दाखेरि ट्युसन आवश्यकै हो र नानीहरूले गर्नुपर्छ. तर नानीहरूले यो पनि बुझ्नुपर्छ कि ट्युसन कुनै फ्यासन होइन.
1: हजुर.
2: है, र कसै साथी जाँदैछ भने म पनि जान्छु भन्ने होइन. उसलाई त्यो नानीले साथीले कुन विषयको ट्युसन लिँदैछ, उसलाई आवश्यक छ कि छैन, त्यहाँ गएर पनि हेर्ने. उसलाई त्यही सरले बुझाएको एउटा नानीले बुझ्छ भने अर्को नानीले नबुझ्नु सक्ला होइन.
1: अवश्य.
2: अन्त उसलाई ऊ आफूलाई व्यक्तिगत रूपमा चाहिँ कुनै ट्युसन जोइन गर्छ भने उसलाई कतिको हेल्पफुल हुँदैछ, फ्रुटफुल छ.
1: हजुर.
2: त्यही अनुसार चाहिँ उसले आफ्नो विषय रोजेर ट्युसन रोजेर गयो भने राम्रै हो.
1: आजको शिक्षा ज्योति कार्यक्रम सुनिरहनुभएका विद्यार्थी भाइ बहिनीहरू, साथै श्रोतागणलाई हामी यो पनि भन्न चाहन्छौँ कि ट्युसन विद्यार्थीहरूको निम्ति आवश्यक हो, तर यो कार्यक्रम सुनेपछि होइन ट्युसन लाउनै पर्छ भन्ने त्यो अनिवार्यता पनि होइन भन्ने पनि हामी यहाँदेखि जनाउन चाहन्छौँ. र ट्युसन सम्बन्धी आजको यो संवाद कार्यक्रम चलिरहेको छ र हामीले यो ट्युसन सम्बन्धी आज जुन कुरा राखिरहेका छौँ र विद्यार्थीहरूलाई पलिस गर्नको निम्ति, विद्यार्थीहरूलाई अझै उत्कृष्ट अङ्क हासिल गर्नको निम्ति ट्युसनको आवश्यकता बोध गरिरहेका हाम्रा धेरै अभिभावकहरू पनि हुनुहुन्छ र विद्यार्थीहरू स्वयंले पनि यो कुरा बोध गरिरहेको हामी महसुस गर्छौँ. र सर, मलाई यस्तो लाग्छ ट्युसन है नानीहरू जान्छन् लिन्छन् अनि ट्युसन दिने भनौँ न जसले दिन्छ जसले गराउँछ ती सर गुरुआमाहरूले पनि ट्युसन नानीहरूलाई दिँदाखेरि नानीहरूको मानसिकतालाई होइन मनोविज्ञानलाई अवश्य नै ध्यानमा राखेर होइन कस्तो मनोविज्ञान भएका विद्यार्थी छन्, कस्तो मानसिकता भएका विद्यार्थी छन् अनि ती विद्यार्थीहरूको मनोविज्ञान अनि मानसिकतालाई ध्यानमा राखेर पनि ट्युसन गराउनु पर्ने जस्तो मलाई महसुस हुन्छ. किनकि विद्यार्थीले विद्यालयमा किन चाहिँ विशेष कमजोर रहेको विषय राम्रोसँगले सिक्न अथवा पढ्न अथवा अध्ययन गर्न सकिरहेका छैनन्, त्यो विषयमा पनि ट्युसन दिनेले पनि जान्नु जरुरी मलाई महसुस हुन्छ. र त्यो कुरा जब हामी चिन्हित गर्छौँ विद्यार्थीमा कुन चाहिँ कारणले कुन चाहिँ कुराले गर्दाखेरि चाहिँ एउटा नानीले म्याथमेटिक्स राम्रोसँगले सिक्न अथवा गर्न सकिरहेको छैन भन्ने कुरा चिन्हित गऱ्यौँ भने अझै सजिलो हुन्छ भन्ने पनि मलाई लाग्छ सर.
2: तपाईँले ठिकै भन्नुभयो. ट्युसन है अहिले अब धेरै ठाउँ हामी पाउँछौँ होइन. एउटा अब यहाँ हामी चर्चा गर्दैछौँ होइन, एउटा नानीको कमी कमजोरी छ त्यसलाई कसरी सुधार ल्याउनु त होइन ट्युसन त.
1: हजुर.
2: तर अब अभिभावकहरूले नानीलाई ट्युसन पठाउँदाखेरि एउटा अनुरोध गर्छु कि यो याद राख्नुहोस् तपाईँहरूले, अब नानी ट्युसन पढ्दैछ भने त्यो कसै एउटा फेमस पर्सन ट्युसनमा पनि हुन्छ नि तपाईँको होइन, यसले चाहिँ पढाउँछ भने त्यो होइन नानीले. किन भन्दाखेरि यदि कसैले अब एउटा कमर्सियल बेसिसमा 30-40-50 हालेर एउटा कक्षा जस्तो ट्युसन पढाउँदैछ भने त्यसमा अवश्य नै सबै नानीहरूले बुझ्दैन तपाईँको.
1: हजुर.
2: होइन, ट्युसन भनिसकेपछि चाहिँ के हो, स्कुलमा जे नानीहरूले बुझेको छैन विषयवस्तु होइन, त्यसलाई चाहिँ एउटा तपाईँको इन्डिभिजुअल एटेन्सन दिएर होइन व्यक्तिगत ध्यान दिनु पऱ्यो नि. व्यक्तिगत ध्यान दिएर चाहिँ यो नानीले स्कुलमा के बुझेन, सरगुरुआमाको डरले गर्दा प्रश्न सोध्नु सके कि सकेन, कहाँ चाहिँ उसलाई अलिकति अप्ठ्यारो परेको छ, त्यो डाउट क्लियर गर्नु सक्यो भने चाहिँ नानी त अवश्य नै उसले त्यो विषयवस्तु बुझ्नु सक्छ नि त।
1: हजुर,
2: कुनै पनि चिजको रुचि होस् न, त्यो पछाडि तपाईँ त्यो चिजमा त उत्कृष्ट भएर जानुहुन्छ
1: अवश्य
2: होइन। त्यसै कारणले गर्दाखेरि अब सबै ठाउँमा देख्छौँ ट्युसन्सहरू छ होइन, तर अब यस्तो ठाउँमा ट्युसन्सहरू पनि नजानु जसमा चाहिँ अब 30-40 छ, बरु 4-5 पढाउने ठाउँ होस् जहाँ चाहिँ नानीहरूलाई चाहिँ स्पेसल एटेन्सन होस्,
1: हजुर,
2: जसले चाहिँ केयर गरेर पढाउँछ होइन, तपाईँको टेस्टहरू तपाईँको विकली टेस्ट लिन्छ होइन, त्यसले चाहिँ के हुन्छ नानीमा एउटा सुधार आउँछ नि त होइन, के कसो कमजोरी जब एउटा ट्युटरले बुझ्छ होइन उसको सुधारको लागि चाहिँ उसले काम गर्छ भने चाहिँ के हुन्छ, ट्युसनमा पैसा त छँदैछ तर पैसा मात्रै सबै होइन नि त,
1: हजुर
2: होइन, ट्युसन भन्ने बित्तिकै विद्यार्थीलाई चाहिँ के छ कमी कमजोरीलाई चाहिँ सुधार गर्नु हो नि त ट्युसन त होइन। तर अलिकति यो ट्युसन पनि यो चिजबाट अलिकति तपाईँको पर सरेर अहिले तपाईँको कमर्सियल बेसी भएको छ,
1: र
2: त्यसै कारणले गर्दा एउटा लाग्छ अभिभावकहरूले आवश्यक छ, हामी आज यही चर्चा गरेको छौँ छ छैन भनेर, आवश्यकता छ, ज्ञानी नानीहरूलाई पनि आवश्यक छ, उसले 60-70% ल्याउँछ भने उसले त्यो विषयवस्तुलाई अझै राम्रो बुझेर 90%, 95% होइन 98% त्यो ल्याउनु सक्छ भने त किन नपढ्नु,
1: अवश्य
2: पढ्नु पऱ्यो नि होइन,
1: हजुर,
2: किनभने लास्टमा गएर त्यही पर्सेन्टेज त काउन्ट गर्छ,
1: हजुर
2: है। हामीले अस्ति भर्खर आइएससी सुन्यौँ कन्भेन्टबाट, तपाईँको एउटा अब ह्युम्यानिटिजबाट आर्ट्सबाट 97.5% ल्यायो भनेर त्यो टपरको नाम आयो नि, 97 मात्रै नि ल्याएको थियो होला नि, तर उसको नाम आएन होइन। त्यही कारणले गर्दा यदि अब यो ट्युसन पढेर चाहिँ उसले 60-70% ल्याउँदैछ, त्यसमा चाहिँ 20-25% इजाफा हुन्छ भने त अवश्य गर्नुपर्छ नि,
1: हजुर
2: गर्नुपर्छ, आवश्यक छ। तर यो होइन कि एउटा फेसनको रूपमा साथीहरू जाँदैछ म पनि त्यहीँ जान्छु होइन, महिनामा पैसा मात्रै पे गरेँ के बुझिस् भन्दाखेरि नानीलाई केही थाहा छैन
1: होइन,
2: कुनै इम्प्रुभमेन्ट पनि भएको छैन भने चाहिँ त्यस्तो ट्युसन जान जरुरी छैन।
1: हजुर, ट्युसनको कुरा गर्दा हामीले ट्युसनमा एकजना शिक्षकले है ट्युटरले जे पनि सिकाउँछन् विद्यार्थीहरूको विषयमा अल्मलिएका कुरालाई सिकाउँछन् है, नजानेका कुराहरू सिकाउँछन्। ट्युसन भनेको राम्रो पढेर राम्रो अध्ययन गरेर अङ्क धेरै ल्याउने हो, तर अङ्क धेरै मात्रै ल्याउनु राम्रो हो, तर त्यो सँगसँगै कतिपय सिपहरू है कतिवटा संस्कारहरू होइन त्यो नानीहरूलाई पनि दिन पनि जरुरी लाग्छ ट्युसनमा, अनि नानीहरूमा पनि त्यो संस्कार विकास भएको हुन आवश्यक छ जस्तो पनि लाग्छ मलाई। जस्तो कि ट्युसन गइरहेको छ एउटा नानी, तर ती नानीमा डिसिप्लिन होइन अनुशासन छैन, भोलि गएर अङ्क त ल्याउला होइन, धेरै मात्रामा अङ्क ल्याउला होइन, एकदमै 98-97 अहिले 95-96 अङ्क ल्याउला, तर अनुशासन चाहिँ त्यो नानीमा शून्य छ भने त्यो पनि सायद हाम्रो लागि घातक नै हुन्छ। र यो कार्यक्रम सुनिरहेका विद्यार्थी भाइ बहिनीहरूलाई हामी यही भन्न चाहन्छौँ कि अङ्क धेरै ल्याउनुपर्छ, राम्रो अध्ययन गर्नुपर्छ, ट्युसन पनि जानुपर्छ, सँगसँगै अनुशासन भन्ने कुरा संस्कार भन्ने कुरा पनि सँगसँगै सिकिरहेको हुनुपर्छ। र एकजना शिक्षकले होइन ट्युसन गराउने शिक्षकले ट्युटरले यो विषयमा पनि विभिन्न प्रकारको कुराहरू गरेर हामी त्यसलाई पनि नानीहरूमा विकास गर्न सक्छौँ नि होइन, विभिन्न प्रकारको कार्यक्रमहरू आउँछ, ती कार्यक्रमहरू नानीहरूलाई समावेश गरेर ट्युसन भन्दैमा पैसा लिने अनि शिक्षा दिने मात्रै माध्यम नबनाएर त्यो नबनाएर अलिकति फराकिलो बनाउने, कस्तो भने नानीहरूलाई संस्कार सम्बन्धी कतिको कुराहरू सिकाउन पनि सकिन्छ भन्ने मलाई लाग्छ सर। यसमा
2: अब ट्युसन पढाउनेलाई पनि त नानीहरूले टिचर नै भन्छ नि,
1: हजुर हजुर,
2: तपाईँ शिक्षक भइसकेपछि त शिक्षकको कर्तव्य नै तपाईँको एउटा ज्ञान दिने हो,
1: हजुर,
2: ज्ञान भन्ने बित्तिकै पुस्तकी ज्ञान होइन नि होइन,
1: हजुर,
2: सबैभन्दा पहिला कुरो त तपाईँको के आउँछ भन्दा विद्यार्थीमा अनुशासन हुनुपर्छ,
1: हजुर
2: होइन, र जहीँ पढोस् स्कुलमै होस् या ट्युसनमै होस् नानीहरूले अनुशासन त पालन गर्नैपर्छ, र त्यो नानीहरूलाई अनुशासन विषयमा नानीहरूलाई ज्ञान दिनुपर्छ सिकाउनुपर्छ।
1: हजुर हजुर, कार्यक्रमको हामी निष्कर्षमा आइसकेका छौँ र कार्यक्रमको अन्त्यतिर हामी यही भन्न चाहन्छौँ शिक्षा ज्योति कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनी साथै श्रोतागणलाई आजको विषय विद्यार्थीहरूको निम्ति ट्युसनको कतिको आवश्यकता छ भन्ने विषय, ट्युसनको आवश्यकता सँगसँगै ट्युसनमा अनुशासन पनि सिक्नुपर्ने आवश्यकता हामीले बोध गरेका छौँ र यो विषयमा हामीले चर्चा पनि गरेका छौँ। र सर, अन्त्यमा दुई लाइनमा भन्नुपर्दा निष्कर्षमा तपाईँ यो विषयमाथि के भन्न चाहनुहुन्छ?
2: नानीहरूलाई यही अब एउटा मेसेज दिन चाहन्छु, ट्युसन एउटा फ्यासनको रूपमा नलिएर तपाईँको आफ्नो विषयवस्तु के कमजोरी छ होइन त्यो सुधारको लागि तपाईँहरू जानु चाहनुहुन्छ, अवश्य नै यो ट्युसन तपाईँको अनिवार्य छ र यसले तपाईँलाई सहायता पनि गर्छ होइन, र पढ्नुपर्छ तर समयको दुरुपयोग चाहिँ नहोस्। ट्युसन गएर पनि तपाईँको पढ्न छोडेर अरू अन्त्यतिर तपाईँको व्यस्त हुने काम नहोस्। राम्रो पढेर राम्रो प्रतिशत ल्याएर होइन राम्रो राम्रो इन्स्टिट्युसनहरूमा एडमिसन पाउनु सक्यो भने एकदमै तपाईँको यो लाभदायक हुनेछ। र अन्तमा यही नानीहरूलाई भन्न चाहन्छु, बुझेर ओरेर कति आवश्यकता छ त्यही अनुसार यो ट्युसन लिनुहोस्, र यसलाई लिएर पनि भएन कतिको यसले तपाईँहरूलाई सहायता गर्दैछ त्यो समय समयमा आफ्नो अभिभावकहरूसँग पनि चर्चा गर्ने गर्नुहोस्, र जे जति तपाईँहरूले कक्षामा प्रश्न सोध्नु सक्नु हुँदैन सकेको हुनु हुँदैन त्यो ट्युसनमा गएर अवश्य नै तपाईँको ट्युटरहरूलाई सोध्नुपर्छ, नत्र यो ट्युसनको पनि कुनै तपाईँहरूलाई सहायता हुँदैन।
1: हवस् त, सम्पूर्ण शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका विद्यार्थी भाइ बहिनी साथै श्रोतागणलाई आजको हाम्रो यो विद्यार्थीहरूको निम्ति ट्युसन कतिको आवश्यक छ भन्ने विषयको संवादले केही मात्रामा भए पनि सहयोग भएको हामी महसुस गर्दछौँ र अहिलेलाई हामी बिदा चाहन्छौँ। नमस्कार।
2: नमस्कार, धन्यवाद सबैलाई।
0: आदरणीय श्रोता महानुभवहरू, शिक्षा ज्योतिको आजको शैक्षिक कार्यक्रम यही नै सम्पन्न हुन्छ। हामीले विद्यार्थीका लागि ट्युसनको आवश्यकता र यसको प्रभावबारे विचार गर्यौँ। आज हजुरहरूलाई शिक्षक अरुण राई अनि शिक्षक अर्पण सुब्बाज्यूले विद्यार्थीहरूका लागि ट्युसनको आवश्यकता र यसको प्रभावबारे केही कुराकानी हजुरहरू समक्ष राख्नुभयो, जसबाट हामीले बुझ्यौँ कि ट्युसन केही अवस्थामा सहयोगी हुन सक्छ तर वास्तविक सिकाइ भने कक्षा कोठाको ध्यान, स्व अध्ययन र नियमित अभ्यासबाट नै सम्भव हुन्छ। अनि उहाँहरूले कुरा राख्नुभयो कि ट्युसनमा अध्ययन मात्र नगरेर शिक्षकहरूले अनुशासनहरू पनि सिकाउनु पर्नेछ भन्ने अति नै महत्त्वपूर्ण कुरा हामीले यहाँबाट बुझ्यौँ, र शिक्षक, अभिभावक र विद्यार्थी तिनै पक्षबीचको सहकार्यले नै उत्कृष्ट शिक्षण वातावरण निर्माण हुन सक्छ। त्यसैले ट्युसनमा मात्र निर्भर नभई सिकाइलाई सन्तुलित र आत्मनिर्भर बनाउन आवश्यक छ भन्दै अर्को रोचक शैक्षिक विषयसित फेरि भेट हुने नै छ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको कार्यक्रमबाट विदा दिनुहोस्। नमस्कार।

केन्द्रीय गृह र सहकारिता मन्त्री अमित शाहले देशबाट अवैध प्रवासीहरूको पहिचान गर्न र देश निकाला गर्न सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। भारत कोरिया विस्तृत आर्थिक साझेदारी सम्झौता उन्नयन वार्ताको 12 चरण नयाँ दिल्लीमा सम्पन्न भयो। रक्षा सचिव राजेश कुमार सिंहले आज सिङ्गापुरमा सिङ्गापुरका रक्षा सचिव श्री जोसेफ लियोङसँग 16 रक्षा नीति संवादको सह

0: अध्यक्षता गर्नुभयो। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईले वित्त वर्ष 2026-27 को अवधिमा मुद्रीकरणको लागि राष्ट्रिय राजमार्गहरूको प्रस्तावित खण्डहरूको अस्थायी सूचीलाई अन्तिम रूप दिएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनर्मूल्याङ्कन प्रक्रिया सुरु हुने बताउनु भएको छ। नेसनल टेस्टिङ एजेन्सी एनटिएले कमन युनिभर्सिटी इन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेशपत्र जारी गरेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले लोकतन्त्र संवाद बहस सहमति र असहमतिमा फस्टाउने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वीर सावरकरको जन्मजयन्तीको अवसरमा उहाँलाई स्मरण गर्नुभएको छ। सङ्घ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2026 को अस्थायी उत्तरकुञ्जी जारी गरेको छ। पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्ला स्थित पिङ्गलाका दुई व्यक्तिलाई पाकिस्तानी आईएसआईको जासुसी गरेको आरोपमा अदालतले 14 दिनको पुलिस हिरासतमा राखेको छ। भारतीय जनता पार्टीले आज 3 राज्य र राष्ट्रिय राजधानीका लागि नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गर्ने घोषणा गरेको छ र युवा मामिला तथा खेल मन्त्रालयले राष्ट्रिय खेल डिजिटल इकोसिस्टम अन्तर्गत राष्ट्रिय खेल सङ्घमा सूचना प्रौद्योगिकी सल्लाहकार नियुक्त गर्नेछ। मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ साथै न्युज अन एयर एफएम पनि सुन्न सक्नुहुनेछ। अहिले समय साँझको 5:07:50 भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेको छ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। श्रोतागण, जय जवान कार्यक्रम आज हामी यहाँलाई सुनाइरहेका छौँ विविध चलचित्र बाट लता मङ्गेशकर मोहम्मद रफीको आवाजमा केही गीतहरू। पहिले सुन्नुहोस् यो गीत चलचित्र लभ म्यारिजबाट, शब्द सङ्गीत हर्षद जयपुरी अनि शङ्कर जयकिसानको।

0: खरसांग।
1: विज्ञापन को निम्ति सधैं सम्झिनु होस् आकाशवाणी खरसांग।
2: श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र असली नक्लीबाट लता मङ्गेशकर र मोहम्मद रफीको आवाजमा। यस गीतको शब्द सङ्गीत रहेको छ हर्षद जयपुरी अनि शङ्कर जयकिसानको।

श्रोतागण, यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र आज हामी यहाँलाई सुनाइरहेका छौँ विविध चलचित्रबाट लता मङ्गेशकर र मोहम्मद रफीको आवाजलाई। अहिले सुन्नुभयो चलचित्र जब प्यार किसी से होता हैबाट, जसमा शब्द सङ्गीत थियो हसरत जयसवाल अनि शङ्कर जयकिसानको। र अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र ताजमहलबाट, शब्द सङ्गीत हसरत जयपुरी अनि शङ्कर जयकिसानको।

0: श्रोतागण सुन्दै हुनुहुन्थ्यो कार्यक्रम जय जवान र आज हामीले यहाँलाई सुनायौँ विविध चलचित्रका गीतहरू लता मङ्गेशकर अनि मोहम्मद रफीको आवाजमा सुन्दै हुनुहुन्छ आकाशवाणी र अब केही क्षणमा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुन्दै गर्नुहोस् आकाशवाणी
1: Lindom game! Lindom!

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। केन्द्रीय गृह र सहकारिता मन्त्री अमित शाहले देशबाट अवैध प्रवासीहरूको पहिचान गर्न र देश निकाला गर्न सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज गान्धीनगर लोकसभा क्षेत्रमा 340 करोड रुपियाँको विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभएपछि एक जनसभालाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, सरकार सीमाहरू सुरक्षित गर्न र देशमा अवैध आप्रवासन उन्मूलन गर्न प्रतिबद्ध छ। आफ्नो सम्बोधनको क्रममा गृहमन्त्री श्री शाहले सीमा सुरक्षा बललाई एक हप्ताभित्र 600 हेक्टर जमिन द्रुत रूपमा उपलब्ध गराएकोमा पश्चिम बङ्गाल सरकारलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलङ्करण परेड गान्तोकको पाल्जोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला, गरिब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पनि जोड दिनुभयो। राष्ट्रपति मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डिप फेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले कानुन व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा, अटुट अनुशासन र राष्ट्रपति समर्पणको सम्मानमा कुनै पनि पुलिस बललाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो। रक्षा सचिव राजेश कुमार सिंहले आज सिङ्गापुरमा सिङ्गापुरका रक्षा सचिव श्री जोसेफ लियोङसँग 16 रक्षा नीति संवादको सह अध्यक्षता गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा रक्षा मन्त्रालयले भनेको छ, वार्ताले भारत र सिङ्गापुर बीचको बलियो द्विपक्षीय रक्षा साझेदारीलाई पुनः पुष्टि गरेको छ। बैठकमा रक्षा सहयोग, सुरक्षा सहयोग र दुई देशबीचको सामरिक सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूका बारेमा पनि विस्तृत चर्चा भएको थियो। भारत कोरिया विस्तृत आर्थिक साझेदारी सम्झौता उन्नयन वार्ताको 12 चरण नयाँ दिल्लीमा सम्पन्न भयो। वार्ताको सहअध्यक्षता वाणिज्य विभागका सहसचिव कपिल चौधरी र कोरिया गणराज्यका व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय व्यापार सम्झौता नीति महानिर्देशक पार्क ग्युन ओहलेले गर्नुभएको थियो। बैठकमा दुवै पक्षले उन्नयन वार्तामा हालसम्म भएका प्रगतिको समीक्षा गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ। दुवै पक्षले भारतको द्विपक्षीय व्यापार घाटालाई स्वीकार गरे। जुन 2010 भारत कोरिया व्यापक आर्थिक साझेदारी सम्झौता लागू भएदेखि उल्लेखनीय रूपमा बढेको छ र दुवै पक्षले यस मुद्दालाई समाधान गर्न सहमत भएका छन्। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईले वित्त वर्ष 2026-27 अवधिमा मुद्रीकरणको लागि राष्ट्रिय राजमार्गहरूको प्रस्तावित खण्डहरूको अस्थायी सूचीलाई अन्तिम रूप दिएको छ। सडक परिवहन तथा राजमार्ग मन्त्रालयले पहिचान गरिएका राष्ट्रिय राजमार्गको कुल लम्बाइ 1,659 किलोमिटर भन्दा अधिक रहेको जनाएको छ। यी राज्यहरू हरियाणा, झारखण्ड, कर्नाटक, राजस्थान, तमिलनाडु, तेलङ्गाना, उत्तर प्रदेश, बिहार र महाराष्ट्र गरी 9 राज्यहरूमा फैलिएका छन्। सरकारको यस पहलको उद्देश्य राष्ट्रिय राजमार्गको परिचालित सम्पत्तिको लाभ उठाएर बुनियादी ढाँचा विकासका लागि पुँजी जुटाउनु हो, निजी क्षेत्रको सहभागितालाई बढावा दिनु र राष्ट्रिय राजमार्ग सञ्चालनको विस्तारलाई गति दिनु हो। टोल अपरेटर ट्रान्सफर एन्ड इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट अन्तर्गत पारदर्शी र संरचित संयन्त्र मार्फत यो प्रक्रिया गरिने मन्त्रालयले जनाएको छ। नेसनल टेस्टिङ एजेन्सी एनटिएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेशपत्र जारी गरेको छ। प्राधिकरणका अनुसार अब परीक्षा यही महिनाको 31 तारिक र अर्को महिनाको 6 र 7 तारिक सञ्चालन गरिनेछ। आज हुने भनिएको परीक्षा ईद उल अजहाका कारण स्थगित भएको छ। एनटिएले भनेको छ, आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेशपत्र जारी गरिएको छ र तिनीहरू ntacuet.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। बाँकी परीक्षार्थीहरूको प्रवेशपत्र आगामी महिनाको 6 र 7 तारिक जारी हुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले लोकतन्त्र संवाद बहस सहमति र असहमतिमा फस्टाउने बताउनु भएको छ। दिल्ली विधानसभामा 1924 देखि 1930 सम्म केन्द्रीय विधानसभाको सबै 407 बैठकहरूको कार्यवाहीको 89 खण्डको अद्वितीय संकलनको विमोचन गर्नुहुँदै श्री बिरलाले भन्नुभयो, यो संग्रह भावी पुस्ता र लोकतान्त्रिक संस्थाहरूका लागि एक अमूल्य मार्गदर्शकको रूपमा काम गर्नेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: FM 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेको छौँ। यहाँहरूले हामीलाई FM 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङबाट पनि सुन्न सक्नुहुनेछ। र अब प्रस्तुत छ हिन्दी फिल्मी गीतको कार्यक्रम अन्तर्गत यो गीत चलचित्र जालबाट किशोर कुमार र गीता रोयको आवाजमा र यस गीतको सङ्गीत शब्द रहेको छ एसटी बर्मन अनि साहिरको। त्यस पहिले सुन्नुहोस् यो छोटो सन्देश।

0: दिल का
1: सुन्दै हुनुहुन्थ्यो हिन्दी फिल्मी गीत चलचित्र जालबाट। सुन्दै हुनुहुन्छ आकाशवाणी र केही समय प्रस्तुत छ गाउँले सभा।

0: ओए धनमाया दिदी, कान्छीमाया दिदी आइपुगे म पनि।
1: ए नमस्ते छ बिरे भाइ, नमस्ते छ, आउनुहोस् सजिलो गरेर बस्नुहोस्।
2: मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते छ।
0: तिनैजना ठिक समयमा भेला भएछ आज त दिदीहरू।
1: समयमा यसरी सबैजना भेटघाट हुँदा त रमाइलो हुन्छ हौ बिरे भाइ।
0: हो नि हो नि,
2: हजुर
0: हजुर। अनि सधैँ यसरी भेटघाट भएपछि विभिन्न विषयमा कुराकानी गर्छौँ।
1: कोही बेला खेतीपातीको कुराकानी गर्छौँ, कोही बेला पशुपालनको कुरा गर्छौँ, कोही बेला योजनाको कुरा गर्छौँ, कोही बेला स्वास्थ्यको पनि कुरा गर्छौँ।
2: हो नि,
1: हामी गाउँ बस्तीमा बसेपछि खेतीपाती र पशुपालन नगरी हुँदै हुँदैन।
0: हो नि हो नि, अनि आज पनि केही काम लाग्ने विषयमा त हामी कुराकानी गर्नै पर्छ। तर हाम्रो कुराकानी गर्नुभन्दा पहिले चाहिँ एकछिन विश्राम गरेर गीत सुनौ न पहिले।
1: आनन्द लिनुपर्छ बिरे भाइ, पसिना सेलिन्छ नि त आनन्द लिँदा त।
2: कामको मेलो पनि सर्छ नि त।
1: हजुर हजुर, सुनौ न त।

0: आहा बिरे भाइ कान्छी माई दिदी,
1: हजुर
0: गीत त साह्रै रमाइलो भयो, निकै विश्राम पनि भयो नि त।
1: विश्राम भयो, आनन्द भयो।
0: हजुर
1: भन्दा पनि धनमा बहिनी, अस्ति तपाईँहरूले यसो गाउँ म घुम्दै जाँदा त बाख्राको खोर्जो चाहिँ ठाक ठाक ठोक ठोक गरेर ठोक्नु पो हुँदैथ्यो त, एकदम मजाले पनि मिलाएर नाति नातिनाहरू गाउँको दाजुभाइहरू सबै मिलेर बनाइदिँदै
0: मिलेर बनाउनु लगाएको नि कान्छे माई दिदी। अब हेर्नुहोस् है, बाख्रा पालन गाई पालन नगरी हामी जीविकै चल्दैन है, र त्यो खोर चाहिँ किन बनाएको भन्दा चाहिँ अलिक विकसित उन्नत जातको बाख्रा पालौँ भनेर नि त।
2: ठिक काम गर्नुभएछ, किनभने हाम्रो दार्जिलिङ पहाडी क्षेत्रमा पशुपालन कृषि पेसाको एउटा महत्त्वपूर्ण अङ्ग हो। पशुपालनहरू मध्ये फेरि बाख्रा पालन सबैभन्दा लोकप्रिय र लाभदायक व्यवसाय पनि त हो नि त। कम लगानी, छिटो उत्पादन, कम ठाउँमा पालन गर्न सकिने तथा मासु र दुध दुवैको निम्ति आमदानी हुने भएकोले बाख्रा पालन चाहिँ हाम्रो गाउँ बस्तीमा मानिसहरूको आय अर्जनको एउटा स्रोत नै बनिसकेको छ नि त।
0: ठिकै कुरा गर्नुभयो बिरे भाइ तपाईँले, त्यही कारणले त कान्छी माई दिदी बिरे भाइ म पनि यसो बाख्रा पालन गरेर चाहिँ केही आय स्रोत पो हुन्छ कि भनेर व्यवसाय गर्नु पर्यो भनेर नि।
1: एकदम राम्रो सोच तपाईँको, आय स्रोत त हुन्छ नि, खट्यो भने किन
0: हुँदैन।
2: फेरि धनमाया दिदी, आजकल त परम्परागत जातको बाख्रा भन्दा उन्नत जातको बाख्राको पालन बढ्दै गएको छ, किनकि उन्नत जातको बाख्राले बढी मासु दुध तथा छिटो वृद्धि दिने गर्छ नि धनमाया दिदी।
1: हो नि हो नि,
0: यसरी उन्नत जातको बाख्रा पालन गर्दा नि के कुरामा चाहिँ ध्यान दिनुपर्छ होला नि कान्छी माई दिदी?
1: मलाई याद आएको चाहिँ के छ भन्दाखेरि, हामीले यदि राम्रो खालके बाख्रा पालन गर्नु छ भने, उन्नत जातको बाख्रा पालन गर्नु छ भने राम्रो घोरको व्यवस्थापन गर्नु पर्यो।
0: हजुर
1: सफा र हावा पानी हुने गोठ, पानी नजम्ने ठाउँमा हामीले बनाउनु पर्यो। जग्गा जमिन छ नि त, मजाले बनाउन सक्छौँ होइन? त्यसले गर्दाखेरि हामीले पोषणयुक्त आहार पनि दिनु पर्यो,
0: ठिकै हो,
1: अनि त्यसमा घाँसहरू पनि दिनु पर्यो। दानाको कुरा गर्दा चाहिँ हामीले जस्तै कि अब सफा

0: पनि दिनु पर्यो
1: ज्यू हजुर
0: त्यसरी नै नियमित खोप पनि हामीले लाउनु पर्यो
1: ज्यू ज्यू
0: पीपीआर खुरियत र जुगाको औषधि पनि हामीले दिनुपर्छ है बाख्रा पालेपछि
1: समयमै दिनु पर्यो है यो औषधिहरू पनि हजुर अरू के कुरा होला नि
0: अनि हामीले नियमित स्वास्थ्य परीक्षण गर्नु पर्यो पशुलाई पशु पाले भनेर चुबो लागेर बस्नु भएन हामीले पशु चिकित्सकसँग चाहिँ सरसल्लाह चाहिँ लिँदै गर्नुपर्छ है धनमाय बहिनी
1: ज्यू हजुर र अब बाख्रा पाल्छु त भने है कान्छीमा दिदी बिरे भाइ र उन्नत जातको बाख्रा चाहिँ किन पाल्नु त्यो पनि त जान्नु पर्यो
0: जान्नु पर्यो
1: ज्यू बताउनुहोस् न
2: अब उन्नत जातको बाख्रा किन पाल्ने भन्दा चाहिँ यसको चाहिँ उत्पादन क्षमता भएको हुन्छ
1: हजुर
2: रोग प्रतिरोध गर्ने जुन क्षमता हुन्छ त्यो राम्रो भएको तथा छिटो वृद्धि हुने जातलाई चाहिँ हामीले उन्नत जात मान्छौँ त्यसैले उन्नत जात पालेको चाहिँ राम्रो धर्मायो दिदी
1: हजुर हजुर
2: अनि वैज्ञानिक तरिकाले छनौट र प्रजनन गरी विकास गरिएको बाख्राको जातलाई उन्नत जात भनिन्छ त्यसले गर्दाखेरि चाहिँ हामीले उन्नत जातको बाख्रा पालेको चाहिँ राम्रो धनमाय दिदी
1: ज्यू राम्रो कुरा हो नि है कान्छीमाई दिदी
0: हजुर हजुर हो नि
1: र अब यसरी उन्नत जातको बाख्रा पाल्छु भनेर त भने तर अब यो उन्नत जातमा पनि प्रमुख जातहरू त होला नि त है भाइ त्यो पनि त जान्नु पर्यो कुन कुन जात पाल्दा चाहिँ हाम्रो यो पहाडी इलाकामा चाहिँ राम्रो हुन्छ होला
2: अब उन्नत जातहरूमा धेरैवटा छ
1: ज्यू
2: ती मध्ये एउटा छ बोयर
1: यो पनि उन्नत जातको बाख्रा हजुर
2: यो चाहिँ दक्षिण अफ्रिकाको प्रसिद्ध मासु उत्पादन गर्ने बाख्राको जात हो यसको शरीर ठुलो छिटो वृद्धि हुने तथा मासु धेरै हुने भएकोले विश्वभरि नै लोकप्रिय छ है धनमाया दिदी अनि यो बोयर बाख्राको विशेषता चाहिँ के छ भन्दाखेरि शरीर ठुलो र बलियो हुन्छ छिटो तौल बढ्ने हुन्छ मासु उत्पादन धेरै पाउँछ रोगसँग लड्ने क्षमता पनि राम्रो हुन्छ है फेरि यो बाख्राहरूको बुझ्नुभयो
1: राम्रो रहेछ है कान्छीमा
2: अनि बोयर बाख्रा पाल्नुको फाइदाहरू लाभहरू चाहिँ के छ भन्दाखेरि छोटो समयमा राम्रो उत्पादन हुन्छ मासुको बजारमा धेरै माग पनि छ नि त फेरि यो बोयर बाख्राको बुझ्नुभयो अनि व्यावसायिक पालनको लागि एकदमै राम्रो हो धनमाया दिदी यो बोयर बाख्रा
1: हजुर हजुर कोसिस गर्नुपर्छ नि है कान्छीमा दिदी यो बाख्रा पाल्नुमा
0: अब त्यो बाहेक पनि अर्को के हुन्छ भन्दा उहाँले जस्तो बोयर बाख्राको भन्नुभयो मलाई अर्को मन परेको चाहिँ यो जमुना पारी हो
1: यो चाहिँ के कस्तो किसिमको बाख्रा होला
0: हजुर अब यो जमुना पारी चाहिँ के छ भन्दा यो हाम्रो भारतको एकदम प्रसिद्ध जात हो
1: हजुर
0: अनि यो चाहिँ दुध तथा मासु दुवैको लागि एकदमै पालिन्छ विशेष त अब यसको के हुन्छ भन्दाखेरि लामो कान हुन्छ ठुलो शरीर हुन्छ अनि दुध को लागि यदि तपाईँलाई होइन मलाई बाख्राको दुध पनि चाहियो भने त दुध उत्पादन पनि एकदम राम्रो हुन्छ यो जमुना पारीको अनि लाभ चाहिँ के छ भन्दाखेरि दुध र मासु दुवैबाट पनि आम्दानी हुन्छ यसको अनि अर्को एकदमै हामीलाई चाहिने चाहिँ यो प्रजनन पनि चाहियो नि त होइन अब बाख्रा हामीले बेच्नु पर्यो भने प्रजनन पनि त गराउनु पर्यो अनि प्रजनन क्षमता पनि यसको एकदमै राम्रो हुन्छ र जुन चाहिँ हाम्रो यो पहाडी इलाका छ यो हाम्रो पहाडी क्षेत्रमा पनि यसको पालन गर्न चाहिँ सकिन्छ
1: अब राम्रो जातको बाख्राको त वृद्धि गराउनु पर्यो नि त
0: हजुर हजुर यदि तपाईँले यसरी सोच्नु भएको छ भने यो पनि पाल्दा हुन्छ है
1: हजुर
2: हो नि हो नि यो बाहेक अर्को उन्नत जात छ बारबरी
1: यो चाहिँ कस्तो किसिमको बाख्रा होला नि
2: अब यो विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै हो तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौ न त
0: मेरो त मुख थाक्यो बिरे भाइ
1: घाँटी पनि सुक्यो होला यहाँ कान्छीमाई दिदी चिया छ नि कान्छीमाई दिदी यो
0: खोल्नुहोस् न त राखिरहनु भएको
1: चिया पिउँछ
0: सुनौ आनन्द पनि
1: हुन्छ

0: Baklas.
1: Baklas.
0: Baklas.
1: Baklas.
0: Baklas.
1: Baklas.
2: आहा, साह्रै रमाइलो भयो।
3: च्यापिएर घाँटी पनि भिज्यो होला।
2: हजुर, घाँटी चिल्चिलाउँदै थियो, त्यो पनि हरायो भने अदुवा हालेको रहेछ नि त्यसमा।
3: यहाँ बिरे भाइलाई पनि निकै आराम भयो होला च्यापिएर।
2: जो भयो अब फेरि के बताउनु पर्ने तपाईँलाई, त्योपट्टि लाग्नुपर्छ।
3: हुन्छ हुन्छ।
4: अनि यहाँ आज धनमाया दिदीले बाख्राको उन्नत जात र यसको फाइदा साथसाथै बाख्रा पालनमा ध्यान दिनुपर्ने कुराहरू सम्बन्धी सोध्नु हुँदैछ। अनि उन्नत जातमा अघि मैले गीत सुन्न अगाडि बारबरी भनेर भनिराखेको थिएँ, अब यो सम्बन्धी सुन्नुहोस् ल धनमाया दिदी।
3: हुन्छ हुन्छ, बताउनुहोस् न, सुन्दै जान्छु नि के कस्तो छ, कुन बाख्रा पाल्नु पनि राम्रो है, बताउनुहोस् न।
4: अब यो बारबरी भन्ने जात चाहिँ सानो आकारको तर छिटो वृद्धि हुने जात हो है फेरि दिदी।
3: यो बारबरी भन्ने,
4: हजुर। अनि यसको विशेषता चाहिँ के छ भन्दाखेरि कम ठाउँमा पालन गर्न सकिन्छ।
3: यो त झन् राम्रो रहेछ है एनसीमा दिदी।
4: अनि अर्को फाइदा चाहिँ के छ भन्दा बच्चा चाहिँ धेरै जन्माउँछ है यो बाख्राले।
2: यो पनि त चाहियो, प्रजनन पनि त चाहियो।
4: हजुर, अनि यो चाहिँ छिट्टो परिपक्व हुन्छ के। बारबरी बाख्रा पाल्नुको फाइदा लाभहरू चाहिँ के छ भन्दाखेरि,
3: हजुर,
4: सानो सानो कृषकहरू जसले चाहिँ बाख्रा पालन व्यवसाय सुरु गर्न लागेका हुन्छन् नि, उनीहरूको लागि चाहिँ राम्रो छ यो।
3: हजुर,
4: कम खर्चमा पालन गर्न सकिन्छ, योबाट चाहिँ राम्रो नाफा पनि हुन्छ।
3: ए हजुर हजुर, सबैको लागि नै पाल्नु सक्ने रहेछ नि त है कान्छीमा दिदी।
2: हजुर हजुर, र अर्को चाहिँ के छ भन्दाखेरि यो ब्ल्याक बङ्गाल भन्छ,
3: ए यो पनि
2: हुन्छ एउटा।
3: हजुर,
2: हामी त बाख्रा मात्रै भन्छौँ, लामकाने भन्छौँ, कुनी के भन्छौँ होइन, तर अब थुप्रै हुन्छ यसरी नामहरू,
3: अब जातमा त धेरै
2: जातहरू याद गर्नुपर्छ। अनि यो ब्ल्याक बङ्गाल चाहिँ कस्तो छ भन्दाखेरि यो बङ्गाल क्षेत्रमा पाइने एकदमै राम्रो जातको हो।
3: ज्यू ज्यू
2: यो, र अनि यसको विशेषता के छ भन्दाखेरि शरीर चाहिँ सानो तर मासु चाहिँ एकदमै स्वादिलो, एकदमै राम्रो हुन्छ। अनि रोग प्रतिरोधकको कुरा गर्दा यसको रोग प्रतिरोधक क्षमता पनि राम्रो हुन्छ, धेरै बच्चा जन्माउने हुन्छ यसको चाहिँ, त्यसले गर्दा यो पाल्नु पनि एकदम
3: फाइदाजनक।
2: हजुर, हाम्रो बाख्रा पालक दाजुभाइ दिदी बहिनीहरूले। अनि हामी यता लाभपट्टि जाउँ, अब लाभ पनि त हेर्नु पर्यो, खटेर मात्र पनि भएन,
3: विशेष गरेर हामी यसकै लागि त बाख्रा
2: पाल्छौँ,
3: उन्नत जातको बाख्रा पाल्नुको फाइदा नै अब आफूलाई
2: पर्यो। अनि लाभको कुरा गर्दा चाहिँ मासुको ठुलो माग छ यसको बजारमा, अनि छालाको चाहिँ गुणस्तर एकदमै राम्रो छ, र हाम्रो जुन चाहिँ पहाडी इलाका छ, यो पहाडी तथा ग्रामीण क्षेत्रमा चाहिँ सजिलै यसलाई चाहिँ पाल्न चाहिँ सक्छौँ हामी।
3: ज्यू हजुर।

0: बजारमा मासु धेरै हुन्छ।
1: हजुर,
0: बजारमा खसीको मासुको मांग धेरै भएकोले राम्रो नाफा पनि कमाउन सकिन्छ।
2: हो नि
1: ज्यू, हजुर हजुर।
2: अनि त्यो बाहेक पनि हामीले दुध उत्पादन गर्न पनि सक्छौ बाख्राबाट।
1: हजुर,
2: बाख्रा पालेर कतिले दुधहरू उत्पादन गर्छ, अनि केही उन्नत जातले चाहिँ दैनिकमा धेरै दुध दिन्छ।
1: ज्यू हजुर,
2: दुध उत्पादनको लागि पनि राम्रो, केही उन्नत जातले दैनिक धेरै दुध दिन्छ, अनि त्यो दुधबाट पनि हामीले धेरै आय आर्जन चाहिँ गर्न सक्छौँ,
1: गर्न सकिन्छ। बाख्राको दुध पनि एकदमै राम्रो भनेर, सजिलो भनेर भनिन्छ नि त,
2: जिउ सजिलोको लागि एकदमै राम्रो। अब पाइँदैन, तर अब राम्रो खालके हामीले पाल्यौँ भने बिक्री बट्टा गरेर पनि हामीले आय आर्जन चाहिँ गर्न सक्छौँ,
1: हजुर, उत्पादन गर्न सक्छौँ।
2: अनि त्यसको लागि अब दुध उत्पादन गर्नुको लागि त हामीले त्यसलाई निरोगी राख्नु पर्यो नि त पशुलाई
1: दिदी।
2: त्यसको लागि चाहिँ अब रोग प्रतिरोधक क्षमता उन्नत जातको बाख्रामा चाहिँ रोगसँग लड्ने क्षमता एकदमै राम्रो भएको हुनाले मृत्यु दर पनि कम हुन्छ। अब मृत्युै भएन भने त हामीले त्यो बाख्रालाई बिक्री गर्न पनि सक्छौँ, त्योबाट दुध पनि उत्पादन गर्न सक्छौँ, धेरै राम्रो हुन्छ नि।
1: सबैभन्दा ठुलो नै अब रोग नलाग्नु हो नि त,
2: हो त,
1: पशुपालन गरेपछि
2: ज्यू।
0: अनि त्यसरी नै धनमाया दिदी, उन्नत जातको बाख्रा पालनको अर्को फाइदा चाहिँ के छ भन्दाखेरि,
1: के छ होला नि,
0: यसले चाहिँ बेरोजगारी समस्या समाधान पनि गर्छ। अब युवाहरूले बाख्रा पालन व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न सक्छन्, यसले चाहिँ रोजगारको सृजना गर्न मदत पनि त गर्छ नि त,
2: एकदम हो नि।
1: यसरी हाम्रो यो दार्जिलिङ पहाडी इलाकामा चाहिँ नि यो उन्नत जातको बाख्रा पालनको महत्त्व चाहिँ के कस्तो छ होला नि कान्छीमान दिदी?
2: हाम्रो जुन चाहिँ पहाडी इलाका छ, यसमा चाहिँ बाख्रा पालनको महत्त्व के छ भन्दाखेरि, हाम्रोमा अब हरियो घाँसहरू प्रशस्त पाउँछौँ नि त, डाले घाँस पाउँछौँ है, भुइँ घाँस पाउँछौँ, हामीले चरनमा छोड्नु सक्छौँ। त्यसले गर्दाखेरि अब यस्तो पहाडी इलाकामा हाम्रो जुन चाहिँ मौसम छ, त्यो चाहिँ एकदम बाख्रा पालनको लागि एकदमै अनुकूल छ। अनि त्यसरी नै गाउँ घरमा चाहिँ परम्परागत अनुभव त छँदैछ बाख्रा पालनमाथि है, त्यसले गर्दाखेरि यो उन्नत जातको बाख्रा पाल्दा पनि केही कठिनाई चाहिँ पर्दैन जस्तो चाहिँ मलाई लाग्छ हौ भाइ।
1: राम्रो कुरा हो नि दिदी।
2: त्यसरी नै अब बजारमा मासुको माग धेरै भएको कारणले गर्दा हामीले बाख्रा पाल्नु पनि सजिलो पनि छ, सक्छौँ पनि,
1: हजुर हजुर।
2: त्यसले गर्दा हामीले गाउँ घरमा बाख्रा पालेर आफ्नो जीविका आर्जन गर्न पनि सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ।
1: राम्रो कुरा हो नि दिदी।
2: र अर्को कुरो के भन्न मन लाग्यो भन्दा, मलाई उन्नत जातको बाख्रा पालनले चाहिँ आर्थिक विकासमा पनि ठुलो योगदान पुर्याइरहेको हामीले देखि नै रहेको छौँ।
1: हजुर हजुर, अब उन्नत जातको बाख्रा पाल्छु भनेर त भने है, यो बाख्रा पाल्दा चाहिँ कस्तो किसिमको कठिनाइहरू चाहिँ आइपर्छ होला?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो धनमाया दिदी।
2: हजुर, नभई नहुने प्रश्न पो गर्नुभयो।
0: हो त, अब बाख्रा पालनमा धेरै प्रकारको चुनौतीहरू छ नि।
1: ए ज्यू ज्यू,
0: त्यो चुनौतीहरूमा पहिलो चाहिँ हो रोगको समस्या। अब बाख्रालाई विभिन्न प्रकारको रोगहरू लाग्न सक्छ
1: है।
0: त्यसरी नै अर्को छ राम्रो जातको बाख्राहरू नपाउनु, उपलब्ध नहुनु।
1: हजुर हो, ठिकै हो।
0: अनि कोही कोही ठाउँमा चाहिँ पशु चिकित्सकहरूको कमी हुनु, बजारको व्यवस्थापन समस्या क्या धनमा,
1: हजुर हो नि।
0: अनि दानाको मूल्य चाहिँ महँगो हुनु, मधेस खण्ड भन्दा हाम्रो पहाडी इलाकामा चाहिँ अब धेरै टाढोमा गाडीमा लिएर आउनु पर्ने हुँदाखेरि अलिकति महँगो चाहिँ परिहाल्यो।
1: ठिकै हो हजुर,
0: यो चाहिँ विशेष बाख्रा पालनमा कठिनाइहरू पर्छ हौ धनमा।
1: हजुर, अनि यसरी यस्तो किसिमको समस्याहरू पर्यो भने नि बिरे भाइ,
0: हजुर,
1: यो समस्याहरूलाई चाहिँ हामीले कसरी चाहिँ समाधान गर्नु सकिन्छ होला?
0: अब यो समस्याहरूको समाधानको लागि चाहिँ सरकारी सहयोगहरू बढाउने के धनमा,
1: हजुर,
0: अनि कृषकहरूलाई तालिम दिने,
2: जान्नु त पर्यो नि त,
0: हो, उन्नत जातको बाख्राहरू उपलब्ध गराउने,
1: हजुर,
0: पशु स्वास्थ्य सेवा सुधार गर्ने, अनि सहकारी मार्फत बजार व्यवस्थापन गर्ने।
1: ज्यू ज्यू हजुर,
0: अब चुनौतीहरू त छ, तर त्यसलाई पनि हामीले मिलेर समाधान गर्यौँ भने चाहिँ ठुलो कुरो चाहिँ
1: छैन,
2: कुरो त केही छैन बिरे भाइ, सबैजना मिल्यो भने हामीले गर्न चाहिँ सक्छौँ,
1: धेरै राम्रो कुरा हो नि।
2: हजुर, अन्तमा चाहिँ मलाई के भन्न मन लाग्यो
1: भन्नुहोस्
2: न, यो बाख्राको उन्नत जात पालन आधुनिक जुन चाहिँ लाभदायक एकदम व्यवसाय हो, अब यसले चाहिँ हाम्रो जुन चाहिँ पशुपालक दाजुभाइ दिदीबहिनीहरूको आर्थिक अवस्था पनि सुधार्ने, बेरोजगारी पनि घटाएर जाने, तथा अब हामी ग्रामीण इलाकामा बस्छौँ है, र ग्रामीण विकास गर्न चाहिँ एकदम महत्त्वपूर्ण भूमिका पनि यसले खेल्छ है।
1: हजुर हजुर,
2: र हाम्रो जुन चाहिँ दार्जिलिङ पहाडी इलाका छ, यो दार्जिलिङ पहाड क्षेत्रमा चाहिँ उन्नत जातका

0: बाख्राको पालन अझ बढी सम्भावनायुक्त चाहिँ मलाई लाग्छ।
1: धेरै सम्भावना छ
0: हजुर। र त्यसरी नै उचित व्यवस्थापन पोषण अब खानपानमा पनि ध्यान दिनु पर्यो, अनि स्वास्थ्य सेवामा पनि ध्यान दियो भने राम्रो उत्पादन र राम्रो आमदामी प्राप्त गर्न चाहिँ सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ।
2: ठिकै हो दिदी।
0: यसैले अब हाम्रो जति पनि युवाहरू छ अहिले बेरोजगार भएर कामको लागि विदेश पलायन भइरहेको छ है, आफ्नो जग्गा जमिनहरू ठुल्ठुलो छोडेर विदेश पलायन भएर विदेशमा गएर त्यस्तो टन्टलापुर घाममा काम गरिरहेको छ, तर आफ्नै जग्गामा बसेर आफ्नै भूमिमा बसेर हामीले यसरी आफ्नो भूमिमा बसेर यसरी पशुपालनमा पनि यो बाख्रा पालन गरेर हामीले आफ्नो आय आर्जन गऱ्यौँ भने अथवा सबै कुरो जानेर राम्रो खालको उन्नत जातको बाख्रा हामीले पाल्न सक्यौँ भने चाहिँ विदेश जानुपर्छ होला जस्तो चाहिँ मलाई लाग्दैन।
2: ठिकै कुरा गर्नु। र यसरी उन्नत जातको बाख्राको पालनको कुरा गर्दाखेरि नि
0: ज्यू
2: पालौँ पालौँ जस्तो लाग्यो
0: तपाईँलाई दिदी? हजुर तपाईँलाई त्यस्तो लाग्यो?
2: मलाई त्यस्तो लाग्यो नि।
1: अब कतिवटा कुरा आजको आजै त बुझिँदैन माया दिदी, अब कुनै प्रकारको समस्या भए यहाँ कान्छी माया दिदीलाई बोलाउँदाम भयो, मलाई बोलाउँदाम भयो, हामी आइदिउँला नि धन माया दिदी।
2: हुन्छ नि, अब यसरी नयाँ कुरो सुरु गर्दाखेरि त कठिनाई त पर्छै पर्छ।
0: हजुर हजुर,
2: तपाईँहरूबाट नै के कस्तो हुन्छ सरसल्लाह त लिनु पर्यो नि त।
0: राम्रो गर्नुभएछ तपाईँले, अब जुन चाहिँ पहिला बाख्रा पाल्नु भएको छ त्यसलाई पनि अलिक राखेर त्यो भन्दा पनि अझै उन्नत जातको पाल्छु भनेर जुन चाहिँ सोच विचार गर्नुभएको छ हामीलाई पनि खुसी लाग्यो। तपाईँले पाल्नुहोस्, यसरी पालेपछि आर्थिक अवस्था पनि सुधार हुने, केही कमाउनु पनि सक्ने होइन,
2: ठिकै हो।
0: जति पनि बेरोजगारहरू छ यसो
2: उहाँहरूलाई पनि सिकाउनु पर्यो,
0: त्यो अनुसार खुबै राम्रो हुन्छ धनमाया बहिनी।
2: हजुर हजुर, खुसी लाग्यो नि तपाईँहरूले यस्तो राम्रो सरसल्लाह दिँदाखेरि त खुसी लाग्छ नि त।
0: हजुर, हामीले पनि यस्तो जानेको कुरा बताउनु पाउँदा खुसी लाग्छ है दिदी भाइ।
1: हो नि। अनि अब यहाँले उन्नत बाख्रा पालन सम्बन्धी पनि कुरा बुझ्नु भएछ, अनि हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ।
0: यहाँले खुसी पार्यो भनेपछि त यहाँले पनि हामीले त खुसी पार्नु पर्यो।
2: हो नि, र अब समय छ भने चाहिँ यसो अलिकति रमाइलो गरौँ न त।
0: ए हुन्छ हुन्छ हुन्छ, लु मनैको कुरा गर्नुभयो, लु सुनौ न त।

0: लौ त आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, बिचमा यसरी गीतहरू पनि सुन्यौँ, गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ आफ्नो आफ्नो घरतिर लागौँ होला।
1: हुन्छ हुन्छ,
2: समय भएपछि त घरतिर लाग्नु पर्यो। लो जाउँ भाइ, कान्छे माइती, बिरे भाइ सँगै जाउँ।

श्रोताबन्धु सुन्दै हुनुहुन्थ्यो गाउँले सभा र अबको केही बेरमा समप्रसार गरी सुनाइरहेका छौँ आकाशवाणी गान्तोक केन्द्रबाट प्रादेशिक समाचार।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। भारत की राष्ट्रपति द्रौपदी मुर्मू, सिक्किम का राज्यपाल ओम प्रकाश माथुर, मुख्यमंत्री प्रेम सिंह तामाङ, श्रीमती कृष्ण कुमारी राई, मुख्य सचिव आर तेलंग र पुलिस महानिदेशक अक्षय सचदेवा को उपस्थितिमा आज पालजोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्ने कार्यक्रम पूर्ण औपचारिक भव्यताका साथ सम्पन्न भयो। राष्ट्रपति स्टेडियम पुग्नु भएपछि सिक्किम पुलिसको टोलीले सम्मान गारद र राष्ट्रिय सलामी दिएको थियो। सभालाई सम्बोधन गर्दै श्रीमती मुर्मूले राष्ट्रप्रतिको असाधारण र विशिष्ट सेवाको सम्मान सिक्किम पुलिसलाई प्रदान गर्न पाउँदा अत्यन्तै खुशी व्यक्त गर्नुभयो। सेनाको समृद्ध विरासतलाई उजागर गर्दै राष्ट्रपतिले 1897 स्थापित सिक्किम पुलिसले राज्यमा शान्ति, सुरक्षा र न्याय कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको भन्नुभयो। मानिसहरूले निर्भयतापूर्वक पुलिससँग सम्पर्क गर्न सकुन् भनी पुलिस प्रणालीलाई नागरिक मैत्री बनाउनुपर्ने आवश्यकतामा उहाँले जोड़ दिनुभयो। राष्ट्रपतिले सिक्किम पुलिसको व्यावसायिक र जनता मैत्री दृष्टिकोण मार्फत राज्यमा शान्ति र साम्प्रदायिक सद्भाव कायम राखेकोमा प्रशंसा गर्नुभयो। तीन देशहरूसँग अन्तर्राष्ट्रिय सीमा साझा गर्ने र ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरू आउने सिक्किमको रणनीतिक महत्वलाई उल्लेख गर्दै राष्ट्रपतिले सिक्किम पुलिसको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण दुवै रहेको भन्नुभयो। वहाँले साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ र डीप फेक जस्ता आधुनिक प्रविधिले निम्त्याएका चुनौतीहरूको बारेमा पनि भन्नुभयो। यस्ता अपराधहरूलाई प्रभावकारी रूपमा सामना गर्न पुलिस कर्मचारीहरूलाई नवीनतम प्राविधिक सीप, साइबर सुरक्षा जागरूकता र डिजिटल अनुसन्धान क्षमताहरूले सुसज्जित गर्नुको महत्वमा श्रीमती मुर्मूले जोड़ दिनुभयो।
1: पुलिस व्यवस्था को अधिक सिटीजन फ्रेंडली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
0: यो सम्मान प्राप्त गर्ने सिक्किम पुलिस देशको 15 र पूर्वोत्तर क्षेत्रमा तेस्रो राज्य पुलिस बल बनेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज लोकभवन परिसरमा रोडोडेन्ड्रोन आर्बोरियमको बिरूवा रोप्नुभयो, जसलाई स्थानीय रूपमा लाली गुराँस भनेर चिनिन्छ। औपचारिक वृक्षारोपण कार्यक्रम राज्यमा राष्ट्रपतिको आधिकारिक संलग्नताको एक भाग थियो र यसले वातावरणीय संरक्षण तथा दिगो जीवनयापनको महत्वलाई जोड़ दियो। यस पहलले सिक्किमको समृद्ध पारिस्थितिक सम्पदा र हिमालय क्षेत्रको प्राकृतिक वातावरण संरक्षणप्रति राज्यको निरन्तर प्रतिबद्धतालाई पनि प्रकाश पारेको थियो। राज्यपाल ओम प्रकाश माथुर, अन्य वरिष्ठ राज्य सरकारका अधिकारीहरू र विशिष्ट व्यक्तिहरू यस अवसरमा उपस्थित थिए। 31 लाचेन मंगन निर्वाचन क्षेत्रका बूथ स्तर अधिकारी बीएलओहरूलाई आज निर्वाचन दर्ता अधिकारी ईआरओ र एसडीएम मंगन सन्दीप कुमारको कार्यालयमा एक संक्षिप्त अभिमुखीकरण कार्यक्रममा विशेष गहन पुनरीक्षण एसआईआर किटहरू हस्तान्तरण गरियो। श्री कुमारले बीएलओहरूलाई गणना फर्म वितरण प्रक्रियाका सबै पक्षहरूको बारेमा जानकारी गराए र केही प्रश्नहरूको जवाफ दिए। तिनीहरूलाई सम्बन्धित बूथ स्तर एजेन्टहरू चाँडोभन्दा चाँडो बैठक गर्न र गणना फर्म संकलन प्रक्रियाका लागि उनीहरूको सहयोग लिन सल्लाह दिइएको थियो। भारतीय निर्वाचन आयोगले तोकेको समय सीमा अनुसार एसआईआर का लागि गणना फर्महरूको वितरण 30 मई 2026 शुरू हुनेछ। जिल्ला स्तरीय ब्रडब्याण्ड समिति डीएलबीसी को समन्वय बैठक आज अतिरिक्त जिल्लापाल मुख्यालय सुभाष घिमिरे नाम्चीको कार्यालयमा आयोजना गरियो, जसले जिल्लामा ब्रडब्याण्ड पूर्वाधार विकास, दूरसंचार सम्पर्क र सेवा प्रदायकहरूको बीचको समन्वयको समीक्षा गर्यो। डीएलबीसी राष्ट्रिय ब्रडब्याण्ड मिशन अन्तर्गत गठित विकेन्द्रीकृत कार्यबल हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। यहाँहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङबाट पनि सुन्न सक्नुहुनेछ। र अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्न सक्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। 7:05 लोकगीतको कार्यक्रम लोकलहरी। 7:15 आधुनिक गीतको कार्यक्रम सुर सङ्गम। 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। 7:50 समाचार। राति 8 कार्यक्रम युवावाणी। विषय रहनेछ जीवन एक सम्झौता, प्रस्तुत पूरण राईबाट। 8:30 कार्यक्रम चर्चा चौधरी। यस लगायतका कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट। 9:30 राष्ट्रिय कार्यक्रम कन्ट्रीसाइड इनसाइट। राति 10 अखिल भारतीय कार्यक्रम आजका फनकार। भोलि बिहानको हाम्रो पहिलो अधिवेशन आरम्भ हुनेछ बिहानी 6:22। 6:30 कार्यक्रम गान्धी कथा। विषय रहनेछ अहिंसाका पुजारी महात्मा गान्धी, प्रस्तुत दिव्या गुरुङबाट। 7:07 कार्यक्रम सुप्रभात। 8:45 फिल्मी गीतको साथमा कार्यक्रम सन्दर्भ। 9:05 पुराना हिन्दी फिल्मी गीतहरू। 10:05 कार्यक्रम हेलो खरसाङ। 10:30 कार्यक्रम हाम्रो सरोकार। 11:05 कार्यक्रम स्वरमाधुरी। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। दिउँसो 1 समाचार। 1:05 तिब्बती कार्यक्रम। 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति। साँझ 5:07 कार्यक्रम जय जवान। 5:30 पाश्चात्य सङ्गीत कार्यक्रम इभिनिङ मेलोडिज। 6:10 गाउँले सभा। 7:05 लोकगीतको कार्यक्रम लोकलहरी। 7:15 कार्यक्रम सुर सङ्गम। राति 8 कार्यक्रम युवावाणी कोसेली मैले मन परेका गीतहरू। 8:30 कार्यक्रम चर्चा चौतारी। यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट। 9:30 राष्ट्रिय कार्यक्रम करेन्ट अफेयर्स। 10 अखिल भारतीय कार्यक्रम आजका फनकार। श्रोतागण, यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमबारे छोटो विवरण। मौसम विभाग अनुसार हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरू, दार्जिलिङ, कालेबुङ र अन्य जिल्लाहरूमा हल्का वायुको साथ केही मात्रामा वृष्टि हुने सम्भावना रहेको छ। श्रोतागण, हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको केही क्षणमा सुन्न सक्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार।

मुख्य समाचार। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। पश्चिम बंगाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फर्म जारी गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ अनि दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026का लागि आधिकारिक जज नियुक्त भएकी छन्। अब समाचार विस्तारमा। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै घुसपैठलाई नियन्त्रण गर्न डिटेक्ट रिमुभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने भइएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्ताहरूलाई हिरासत केन्द्रमा राखिनेछ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्किने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निर्वासनको पर्खाइमा छन्। यसैबीच सिलगढी मतिगढा नक्सलबाडी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपैठहरूलाई अधिक प्रभावी ढङ्गमा पहिचानका लागि निगरानी बढाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। गान्तोकस्थित सिक्किम विश्वविद्यालयको दीक्षान्त

0: समारोहमा राष्ट्रपति मुर्मूले उक्त घोषणा गर्नुभएको हो। यो घोषणा समाजमा सबैका लागि आजीवन शिक्षाको बुझाइ उल्लास पहल अन्तर्गत घोषणा गरिएको हो। यो सिक्किमका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो र यसले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा शैक्षिक सशक्तिकरण र समावेशी विकासका लागि राज्यको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति 2020 अनुरूप सुरु गरेको यस पहलको उद्देश्य 15 वर्ष र यसभन्दा माथिका व्यक्तिहरूको लागि वयस्क शिक्षा, कार्यात्मक साक्षरता र आजीवन सिकाइलाई बढावा दिनुका साथै निरन्तर सिकाइ र कौशल विकासलाई प्रोत्साहित गर्नु हो। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलङ्करण परेड गान्तोकको पाल्जोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 अनि पूर्वोत्तरबाट 3 राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला, गरिब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पनि जोड दिनुभयो। सुश्री मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डिप फेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभएको छ। पश्चिम बङ्गाल सरकारले अन्नपूर्ण योजनाका लागि 11 पृष्ठको विस्तृत आवेदन फर्म जारी गरेको छ। यस योजना अन्तर्गत पात्र महिलाहरूलाई प्रत्येक महिना 3,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो नवन्नमा आयोजित पत्रकार सम्मेलनमा फारम जारी गर्दै भन्नुभयो, आउँदो 1 जुनदेखि सुरु हुने आवेदन प्रक्रिया 3 महिनासम्म चल्नेछ। सरकारले जारी गरेको फारममा निवेदक र उनको सम्पूर्ण परिवारसित सम्बन्धित विस्तृत विवरणको माग गरिएको छ। परिवारका मुखियाको नाम, जन्मतिथि, ठेगाना, आधार नम्बर र मोबाइल नम्बर अनिवार्य गर्नुपर्नेछ। यसबाहेक परिवारका सबै सदस्यको नाम, सम्बन्ध, आधार विवरण र अन्य व्यक्तिगत जानकारी पनि भर्नुपर्ने हुन्छ। फारममा परिवारका प्रत्येक वयस्क सदस्यको ब्याङ्क खाताको जानकारी पनि उपलब्ध गराउनु पर्नेछ। सरकारले ब्याङ्क खातासित आधार लिङ्क हुन जरुरी रहेको स्पष्ट पारेको छ। यसका साथै भोटर कार्ड नम्बर, विधानसभा क्षेत्र र सबै सदस्यको पाठ नम्बरको बारेमा पनि जानकारी मागिएको छ। यदि परिवारसित डिजिटल राशन कार्ड छ भने त्यसको सम्पूर्ण जानकारी पनि फारममा रेकर्ड गर्नुपर्नेछ। अन्नपूर्ण योजनाको आवेदनमा पनि सम्पत्तिसित सम्बन्धित जानकारी अनिवार्य गरिएको छ। आवेदकले आफ्नो परिवारको पक्का घर छ कि छैन, कति जमिन छ भन्ने जानकारी दिनुपर्नेछ र जमिनको म्युटेसन र नामाङ्कनको कागजात पनि बुझाउनु पर्नेछ। परिवारको कुनै सदस्यको नाममा 4-चक्किए वाहन छ भने जानकारी पनि दिनु पर्नेछ। समाचार कक्षबाट रोशनी छेत्री।
0: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्नुहुँदै उहाँले सबै जनतामा सुख, शान्ति अनि समृद्धिको कामना गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले ईद उल अजहाको पवित्र पर्वले समाजमा भातृत्व, सद्भाव र आपसी एकताको सन्देश दिएको बताउनु भएको छ। उहाँले पर्व मनाइरहेका सम्पूर्ण व्यक्ति तथा उनीहरूको परिवारको सुख शान्तिको कामना गर्नुभयो। उहाँले यस पर्वले आम नागरिक बीच प्रेम, सद्भाव अनि सामाजिक एकतालाई अझ सुदृढ तुल्याउने अवसर भएको बताउनु भएको छ। तृणमूल काङ्ग्रेसका नेता तथा पूर्व राज्यसभा सांसद डाक्टर शान्तनु सेनले पार्टीको राष्ट्रिय प्रवक्ता पदबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा पत्र तृणमूल काङ्ग्रेसकी प्रमुख ममता ब्यानर्जीलाई प्रेषित गर्नुभइसकेको छ। पश्चिम बङ्गाल सरकारले अवैध बङ्गलादेशी घुसपैठहरूका लागि बनाइएको अस्थायी होल्डिङ सेन्टरहरूमा खाना र उपचारको व्यापक व्यवस्था गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: राज्य प्रशासनले सीमा सुरक्षा बललाई हस्तान्तरण गर्नुअघि यी घुसपैठहरूलाई मानवीय सुविधाहरू प्रदान गरिने बताएको छ। नवन्नाका एक वरिष्ठ अधिकारीका अनुसार राज्य सरकारको नयाँ नीति अन्तर्गत अवैध घुसपैठहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। त्यसपछि उनीहरूलाई सीमा सुरक्षा बलको नजिकको सीमा चौकीमा हस्तान्तरण गरिनेछ, जहाँबाट उनीहरूलाई उनीहरूको देश फिर्ता पठाइनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गत हप्ता अवैध बंगलादेशी घुसपैठीहरूलाई अदालतमा पेश नगरिने बताउनु भएको थियो। पहिले उनीहरूलाई उचित खाना उपलब्ध गराएर सीमा सुरक्षा बललाई बुझाउन उहाँले पुलिसलाई निर्देश दिनुभएको छ। बंगलादेशी घुसपैठ फिर्ता ल्याउन हाकिमपुर सीमा क्षेत्रमा अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ। मंगलबार रातिदेखि ठूलो संख्यामा घुसपैठीहरू आइपुगेको समाचार प्राप्त भएको छ। प्रशासनले त्यहाँ खाना र प्राथमिक उपचारको व्यवस्था गरेको छ।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज एकपल्ट फेरि नादिया जिल्लाको भ्रमण गर्नुभयो। मंगलबार कल्याणीमा प्रशासनिक बैठक राखेपछि उहाँले मायापुर स्थित इस्कनको भ्रमण गर्नुभयो। मुख्यमन्त्री बनेपछि यो उहाँको मायापुर इस्कनको पहिलो भ्रमण हो। इस्कन प्रबन्धनको निमन्त्रणामा मुख्यमन्त्री शुभेन्दु अधिकारी आज बिहान हाउडाको डुमुर जलबाट हेलिकप्टर मार्फत मायापुर पुग्नुभयो। उहाँलाई त्यहाँ साधु सन्तहरूले स्वागत गरे। यसपछि मुख्यमन्त्री सिधै इस्कनको गौशालामा जानुभयो, जहाँ उहाँले गौमाताको विशेष पूजामा भाग लिनुभयो। मुख्यमन्त्री अधिकारीले गौशालामा भएको गौर सेवा कार्यक्रममा भाग लिनुका साथै गाईलाई घाँस खुवाउनुभयो तथा मायापुरको मुख्य चन्द्रोदय मन्दिरमा विशेष पूजा र यज्ञमा भाग लिनुभयो। मुख्यमन्त्रीको यो भ्रमण राजनैतिक वृत्तमा निकै महत्त्वपूर्ण मानिएको छ। यसअघि विगत फेब्रुअरी महिनामा केन्द्रीय गृहमन्त्री अमित शाह पनि मायापुर स्कनको कार्यक्रममा सामेल हुनुभएको थियो। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR खरसाङ न्युज अनि आकाशवाणीमा समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। पश्चिम बंगालमा सत्ता परिवर्तनपछि पूर्व सत्तारूढ दल तृणमूलका नेता, मन्त्री, पार्षद र निकट अधिकारीहरूमाथि लगातार कार्यवाही भइरहेको छ। 9 मेको दिन शपथ लिनुभएको शुभेन्दु अधिकारी नेतृत्वाधीन भाजपा सरकारले 19 दिनमा लगभग 2 दर्जन टिएमसी नेताहरू पक्राउ गरेको छ। भ्रष्टाचार, चन्दा वसुली, आर्थिक अनियमितता, चुनावपछि हिंसाका मुद्दामा राज्यका विभिन्न जिल्लाहरूबाट टिएमसीका नेताहरू पक्राउ गरिएको हो। पुलिस र प्रवर्तन निदेशालयको कार्यवाहीका कारण कयौं प्रभावशाली नेताहरू जेल जानु परेको छ। सर्वाधिक चर्चित पक्राउ पूर्व दमकल मन्त्री सुजित बोसको पक्राउलाई मानिएको छ। उनलाई नगरपालिका भर्ती भ्रष्टाचारको मामिलामा दक्षिण दमदम नगरपालिकामा अवैध नियुक्तिको सिफारिस गरेको आरोपमा ईडीले 11 मेको दिन पक्राउ गरेको थियो। विधानसभा चुनाव अघि पनि उनलाई कैयौँपल्ट सोधपुछका लागि बोलाइएको हो। अलिपुरद्वार जिल्लामा 100 दिन काम मनरेगामा ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोपमा तृणमूलका एक प्रभावशाली नेता पक्राउ परेका छन्। सामुकतला थाना क्षेत्र अन्तर्गत माझेर डाबडीबाट हिजो राति पुलिसले मानस रायलाई पक्राउ गरेको छ। मानस राय युवा तृणमूल कङ्ग्रेसका पूर्व जिल्ला सह उपाध्यक्ष हुन्। पुलिस सूत्र अनुसार उनी विरुद्ध लगभग 10 करोड रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ। मानस राईले आफ्नी श्रीमतीको पदको दुरुपयोग गरी आफ्नो राजनैतिक प्रभावको प्रयोग गरेर मनरेगा परियोजनामा करोडौँ रुपियाँ हिनामिना गरेको आरोप लागेको छ। जिल्ला तृणमूलका धेरै शीर्ष नेताहरूसँग घनिष्ठ सम्बन्धका कारण उनले लामो समयदेखि यो भ्रष्टाचार गर्दै आएको आरोप पनि लगाइएको छ। पुलिसले थप कार्यवाही सुरु गरिसकेको छ। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित पिङ्गलाका 2 व्यक्तिलाई पाकिस्तानी आईएसआईको जासुसी गरेको आरोपमा अदालतले 14 दिनको पुलिस हिरासतमा राखेको छ। आरोपी शेख मुर्सलिन र गौतम खारालाई पश्चिम बंगाल पुलिसको एटीएफले पक्राउ गरेको हो। मुख्य अभियुक्त गौतम खाराको मोबाइल सिम कार्ड दोकान छ, जहाँ उसले ग्राहकको विवरणहरू प्रयोग गरेर सिम कार्ड सक्रिय गर्दछ र अर्को अभियुक्त मुर्सलिनले ती सिम कार्ड नम्बरहरू आईएसआईलाई पठाउँथ्यो। पुलिसले उनीहरूबाट केही मोबाइल र सिम कार्ड जफ्त गरेको छ। उनीहरूलाई आज कलकत्ता लगिएको छ। पश्चिम बंगाल विधानसभा चुनावमा भएको लज्जास्पद हारपछि तृणमूल कङ्ग्रेसभित्रको मतभेद उजागर भइरहेको छ। पार्टी सांसद काकोली घोष दस्तीदारले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेख्नुहुँदै तृणमूल कंग्रेसका सांसद कल्याण ब्यानर्जीमाथि मौखिक उत्पीडन र महिला द्वेषपूर्ण व्यवहारको आरोप लगाउनु भएको छ। बारासातका सांसद काकोली घोष दस्तीदारले हिज लोकसभा अध्यक्षलाई पठाएको पत्रमा कल्याण ब्यानर्जी विरुद्ध औपचारिक उजुरी दर्ता गर्न अनुमति माग्नु भएको छ। उहाँले कल्याण ब्यानर्जीले लोकसभाभित्र धेरैपल्ट मौखिक दुर्व्यवहार गरेको अनि महिला सांसदहरूप्रति उनको व्यवहार अनादरपूर्ण र महिला द्वेषपूर्ण रहेको आरोप समेत लगाउनु भएको छ। पद्मश्री पुरस्कारले विभूषित डाक्टर जीएस योञ्जन आज कालेबुङ फर्किनु भएको छ। उहाँले कालेबुङमा भन्नुभयो, पुरस्कार प्राप्तिले मलाई खुसी मात्र होइन तर प्रेरणा पनि मिलेको छ। मैले पहाड अनि देशको निम्ति अझै केही ठूला कुराहरू गर्छु भन्ने नयाँ विचारहरू पनि लिएको छु। पद्मश्री डाक्टर योञ्जनलाई आज कालेबुङवासीद्वारा 9 माइलदेखि स्वागत जनाएर बजार प्रवेश गराइएको थियो। यस अवसरमा जनसाधारणले उहाँलाई खदा अर्पण गर्दै स्वागत तथा सम्मान जनाएका थिए। विगत लामो समयदेखि पहाडमा अन्य खेल सरह हकीमा पनि भविष्य छ भन्ने उदाहरण बनेकी दार्जिलिङकी छोरी निशा गुरुङ एसियन हकी फेडरेसनले जापानको काकामिगा हारामा आगामी 29 मेदेखि 7 जुन 2026 आयोजना गर्ने प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त भएकी छन्। गिङ धर्मशाला गिङ टी स्टेट लेबोङ दार्जिलिङ निवासी उनी दार्जिलिङ मोन्टेसोरी हाउस अफ चिल्ड्रनमा शिक्षिकाको रूपमा कार्यरत रहँदै हक्कीप्रति आफ्नो समर्पणलाई निरन्तर अघि बढाइरहेकी छन्। उनी गत मङ्गलबारकै दिन जापान प्रस्थान गरिसकेकी छिन्। निशाले आफ्नो हकी यात्रा नेपाली गर्ल्स हायर सेकेन्डरी स्कुलबाट सुरु गरेकी थिइन्। कक्षा 7 अध्ययनरत हुँदा नै उनले जिल्लाको प्रतिनिधित्व गरेकी थिइन् भने सन् 2009 उनी खेलको दल नेताजी सुभाष चन्द्र स्टेट गेम्समा उपविजेता बनेको थियो। आज सोनादामा पश्चिम बङ्गाल आँगनबाडी कर्मी अनि सहायिका कल्याण समिति जोर बङ्गलो सुके पोखरी खण्ड समितिको तेस्रो वार्षिक सभा श्रीमती विद्या राईको अध्यक्षतामा सम्पन्न गरियो। कृष्णकला प्रधानद्वारा सञ्चालित कार्यक्रममा खण्ड समितिका अध्यक्ष श्रीमती फुर्बा किमा शेर्पाले आँगनबाडी कर्मी अनि सहायिकाहरूको भलाइको निम्ति कल्याण समितिको गठन भएको तथा अहिलेसम्म समितिले धेरै काम गरिरहेको बताउनुभयो। 16 ग्राम पञ्चायतको आँगनबाडी कर्मी अनि सहायिकाहरूको बाक्लो उपस्थिति रहेको सभामा वक्ताहरूले विभिन्न समस्याहरूको समाधानको लागि दार्जिलिङका सांसद राजु विष्ट समक्ष 10 प्रमुख मागहरू राखेको जानकारी दिए। सिक्किमको राजधानी गान्तोकस्थित मनन केन्द्रमा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा मिरिक थाना लाइन शीतलानगर निवासी सुश्री विपासा खत्रीले कला विषयमा मास्टर डिग्री प्रथम दर्जामा उत्तीर्ण गरेकोमा स्वर्ण पदक अनि प्रमाणपत्र प्राप्त गरेकी छन्। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बङ्गाल सरकारले बङ्गाललाई अवैध घुसपेटबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज ईद उल अजहाको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ अनि दार्जिलिङकी निशा गुरुङ एसियन हकी फेडरेसनद्वारा प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 लागि आधिकारिक जज नियुक्त भएकी छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: समाचारपछि पुनः स्वागत गर्न चाहन्छौँ र अब सुरु गर्न लागिरहेछौँ लोकगीतको कार्यक्रम लोकलहरी र आज हामी यहाँलाई सुनाइरहेका छौँ उष्णा ब्लोनको आवाजमा केही लोकगीतहरू पहिले सुन्नुहोस् यो छोटो सन्देश
1: के तपाईँको दृष्टि धमिलो छ यसलाई लापरवाही नगर्नुहोस् सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस् सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ ठेगाना सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि सिबुक रोड सिलगढी सम्पर्क नम्बर 9733300090

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम लोकलहरी, जसमा सुन्नुभयो उष्णा ब्लोनको आवाजमा लोकगीत। समय अहिले 7:15 अनि 20 सेकेन्ड भइरहेको छ। अब प्रस्तुत गर्न लागिरहेछौँ आधुनिक गीतको कार्यक्रम सुरसङ्गम। सुन्नुहोस् निन्दिया बान्तवको आवाजमा केही आधुनिक गीतहरू।

सुन्दै हुनुहुन्छ आधुनिक गीतको कार्यक्रम सुर संगम, र जसमा सुन्नुहुँदैछ निन्द्या बान्तवको आवाजलाई। अब सुन्नुहोस् यो अन्तिम गीत।

प्रथममा यस बुलेटिनका प्रमुख समाचारहरू। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ बढी जनमैत्री बन्न र सर्वसाधारण विशेष गरी महिला गरीब तथा बाल बालिकाहरूका समस्याप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ। देशबाट प्रत्येक अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई निष्कासन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहको भनाई। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाद्वारा मुख्यमन्त्री पदबाट राजीनामा र राष्ट्रिय परीक्षा एजेन्सी एनटीएद्वारा आज स्थगित गरिएको परीक्षा आगामी 31 मई अनि 6 र 7 जुनमा आयोजन गरिने। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ बढी जनमैत्री बन्न र सर्वसाधारण विशेष गरी महिला गरीब तथा बाल बालिकाहरूका समस्याप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ। राष्ट्रपतिले आज सिक्किमस्थित गान्तोकको पाल्जोर स्टेडियममा आयोजित एक भव्य अलंकरण परेडमा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्दै यस्तो आग्रह गर्नुभएको हो। यस गौरवपूर्ण सम्मानका साथ सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 र उत्तर पूर्वी भारतको 3 राज्य बनेको छ। सन् 18

0: अधिक सिटीजन फ्रेंडली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
1: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले देशबाट प्रत्येक अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई निष्कासन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरालाई पुनः दोहोर्याउनु भएको छ। आफ्नो गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रमा आज 340 करोड रुपियाँ मूल्यका विभिन्न विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्नुहुँदै गृहमन्त्री शाहले सीमा सुरक्षा सुनिश्चित गर्न र अवैध आप्रवासनलाई निर्मूल पार्न सरकार दृढ रहेको कुरामा जोड़ दिनुभयो। आफ्नो सम्बोधनका क्रममा गृह मन्त्री श्री शाहले एक साताभित्रै 600 हेक्टर जमिन सीमा सुरक्षा बललाई उपलब्ध गराएकोमा पश्चिम बंगाल सरकारलाई बधाई दिनुभयो। वीर सावरकरको जन्म जयन्तीको अवसरमा मन्त्री शाहले मातृभूमिका लागि उहाँले पुर्याउनु भएको अतुलनीय योगदान, सर्वोच्च त्याग र आजीवन समर्पणको स्मरण गर्नुभयो। श्री शाहले आज शाहीबाग सर्किट हाउसमा एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुने कार्यक्रम छ। आगामी ओलम्पिक कमनवेल्थ र वर्ल्ड पुलिस एन्ड फायर गेम्सका लागि पूर्वाधारको तयारी अवस्थाको मूल्याङ्कन पनि शाहले गर्नुहुने कार्यक्रम रहेको थियो।
2: घुसपैठियों को देश के बाहर निकालना ये हमारी सरकार का संकल्प है और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमीशन कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमिटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की भी चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करे।
1: कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा राज्यपालका विशेष सचिव समक्ष आफ्नो राजीनामा औपचारिक रूपमा बुझाउनु भएको छ। राजीनामा बुझाएपछि संचारकर्मीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नो राजीनामा पत्र सचिवलाई हस्तान्तरण गर्नुभएको पुष्टि गर्नुभयो। सिद्धरमैयाले विधानसभामा 136 भन्दा बढी विधायकहरूको समर्थनका साथ काङ्ग्रेस सरकारसँग पूर्ण बहुमत रहेकाले राज्यपाललाई नयाँ मुख्यमन्त्रीलाई सरकार गठनका लागि आमन्त्रित गर्न अनुरोध गर्नुभएको छ। काङ्ग्रेस पार्टीले सन् 2023 विधानसभा चुनावमा जित हासिल गरेपछि सिद्धरमैया मई 2023 दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो। यसअघि उहाँले सन् 2013 2018 मुख्यमन्त्रीको रूपमा सेवा गरिसक्नु भएको छ। वर्तमानका उपमुख्यमन्त्री तथा काङ्ग्रेस पार्टीका वरिष्ठ नेता डीके शिवकुमारलाई पार्टीले नयाँ मुख्यमन्त्री नामित गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत देशका 12 राज्यका लागि 10,000 करोड रुपियाँ भन्दा बढीको राशि जारी गर्नुभएको छ। यी राज्यहरूमा असम, छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, झारखण्ड, कर्नाटक, केरल, पंजाब, राजस्थान, तमिलनाडू र उत्तर प्रदेश रहेका छन्। यस अवसरमा बोल्नुहुँदै मन्त्री चौहानले देशका कुनै पनि गरीब नागरिक कच्चा घरमा बस्न नपरोस् भन्ने कुरा सुनिश्चित गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहनुभएको बताउनु भएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईद्वारा शुरू गरिएको अन स्क्रिन मार्किङ प्रणालीलाई मूल्याङ्कन प्रक्रियामा अझ बढी पारदर्शिता ल्याउने एक प्रगतिशील कदम बताउनु भएको छ। नयाँ दिल्लीमा सीबीएसईका अधिकारीहरूसँगको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री प्रधानले सीबीएसई कक्षा 12 परीक्षाको पुनर्मूल्याङ्कन पोर्टलमा देखिएका प्राविधिक समस्या र त्रुटिहरूका कारण चिन्तित बनेका विद्यार्थीहरूका सबै गुनासोहरूलाई सम्बोधन गरिने स्पष्ट पार्नुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले सीयूईटी परीक्षा 2026 संशोधित परीक्षा तालिका र प्रवेश पत्र जारी गरेको छ। एनटीएको सूचना अनुसार स्थगित गरिएका परीक्षाहरू अब यही मई महिनाको 31 तथा आगामी जुन महिनाको 6 र 7 तारिकमा सञ्चालन हुनेछन्। आज 28 मई

0: श्रोतागण सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत। अब केही बेरमा सुन्न सक्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा राज्यपालका सचिवलाई आफ्नो औपचारिक राजीनामा सुम्पिनुभयो। उपमुख्यमन्त्री डीके शिवकुमार राज्यका नयाँ मुख्यमन्त्री हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट प्रत्येक अवैध अप्रवासीको पहिचान गरी उनीहरूलाई निर्वासित गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड रुपियाँ जारी गर्नुभएको छ। नेशनल टेस्टिङ एजेन्सीले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। र ब्याडमिन्टनमा पीवी सिन्धु र लक्ष्य सेन सिङ्गापुर ओपनको सिङ्गल्स क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा राज्यपालका सचिवलाई आफ्नो औपचारिक राजीनामा सुम्पिनुभयो। श्री सिद्धरमैयाले भन्नुभयो, वहाँले राज्यपाललाई नामित मुख्यमन्त्री डीके शिवकुमारलाई पदभार ग्रहण आमन्त्रित गर्न अनुरोध गर्दै भन्नुभयो, वहाँको सरकारलाई 136 भन्दा बढी विधायकहरूको समर्थनमा विधानसभामा पूर्ण बहुमत प्राप्त छ। श्री सिद्धरमैयाले पार्टीले वहाँलाई राज्यसभाको सीटको प्रस्ताव गरेको बताउनुभयो, जुन वहाँले विनम्रतापूर्वक अस्वीकार गर्नुभएको छ। राष्ट्रिय स्तरको राजीनामामा आफूलाई रुचि नभएको माफ गर्नुहोला राष्ट्रिय स्तरको राजनीतिमा आफूलाई रुचि नभएको बताउँदै निवर्तमान मुख्यमन्त्रीले भन्नुभयो, वहाँले राज्यका जनताको लागि काम जारी राख्नुहुनेछ। कंग्रेसको विधानसभा चुनावमा जितपछि सिद्धरमैया मई 2023 दोस्रो पटक कर्नाटकको मुख्यमन्त्री निर्वाचित हुनुभएको थियो। यसअघि वहाँले 2013 2018 मुख्यमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो। नामित मुख्यमन्त्री डीके शिवकुमार कर्नाटक कंग्रेसका वरिष्ठ नेताहरूमध्ये एक हुनुहुन्छ र वर्तमानमा उपमुख्यमन्त्री हुनुहुन्छ। 2023 कर्नाटक विधानसभा चुनावमा कंग्रेस पार्टीको जितमा वहाँको महत्वपूर्ण भूमिका रहेको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट प्रत्येक अवैध अप्रवासीको पहिचान गरी उनीहरूलाई निर्वासित गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। आज गान्धीनगर लोकसभा क्षेत्रमा 340 करोड रुपियाँका विभिन्न विकास परियोजनाहरू को उद्घाटन र शिलान्यास गरेपछि एक जनसभामा वहाँले यो कुरा बताउनुभयो।
2: घुसपैठिए को देश के बाहर निकालना ये हमारी सरकार का संकल्प है और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमिटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
1: श्री शाहले भन्नुभयो, सरकार सीमाको सुरक्षा गर्न र देशमा अवैध अप्रवासनलाई समाप्त गर्न प्रतिबद्ध छ। गृहमन्त्रीले एक साताभित्र सीमा सुरक्षा बललाई 600 हेक्टेयर भूमि उपलब्ध गराएकोमा पश्चिम बंगाल सरकारलाई बधाई पनि दिनुभयो। आज वीर सावरकरको जयन्तीको अवसरमा श्री शाहले मातृभूमिप्रति वहाँको सर्वोच्च बलिदान समर्पण र अमूल्य योगदानको स्मरण गर्नुभयो। श्री शाह 3 दिने गुजरात भ्रमणमा हुनुहुन्छ। वहाँले आज कर्पोरेट सामाजिक जिम्मेदारी पहल अन्तर्गत विकसित धेरै जनसुविधाहरूको उद्घाटन गर्नुभयो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज भिडियो कन्फरेन्सको माध्यमबाट प्रधानमन्त्री आवास योजना ग्रामीण पीएमएवाईजी अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड रुपियाँ जारी गर्नुभएको छ। यस अवसरमा श्री चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदी यो सुनिश्चित गर्न प्रतिबद्ध हुनुहुन्छ कि देशका कुनै पनि गरीब मानिस कच्चा घरमा बस्नु हुँदैन।
3: प्रधानमंत्री जी का संकल्प है हर गरीब को पक्का मकान मिले, पक्का आवास मिले, और उसके लिए 2016 से ही प्रधानमंत्री आवास योजना ग्रामीण के माध्यम से हर आवासहीन को पक्का मकान उपलब्ध कराने का अभियान चल रहा है। ग्रामीण क्षेत्र में हमने 3,91,00,000 घरों को मंजूरी दी और उनमें से 3,05,00,000 से ज्यादा पूरे हो गए।
1: रेल मंत्री अश्विनी वैष्णवले तेलंगानाको काजीपेट रेल निर्माण इकाईमा आगामी 5 वर्षमा 200 इन्टरसिटी रेलगाडीहरूको निर्माण गरिने बताउनु भएको छ। रेलगाडीहरू देशभरि कम दूरीको यात्राको लागि चलाइनेछन्। श्री वैष्णवले रेल राज्यमन्त्री रवनीत सिंह बिट्टु र वरिष्ठ अधिकारीहरूसित आज काजीपेट रेल निर्माण इकाई सञ्चालन गर्ने योजनाहरूको समीक्षा गर्नुभयो। यी रेलहरूले सामान्यतः लगभग 300 किलोमिटरको दूरी तय गर्नेछन् र प्रत्येक यात्रामा धेरै स्टपेज हुनेछन्। यी ट्रेनहरूले मानिसहरूलाई अन्तर सहर यात्राको लागि नयाँ किफायती विकल्प प्रदान गर्नेछ। सरकारले आर्टिफिसियल इन्टेलिजेन्समा उदाउँदो तकनिकी रुझानहरूसित शिक्षार्थीहरूलाई राम्रोसित परिचित गराउन सरकारले एआई पाठ्यक्रमको व्यापक सुधारको दिशामा उद्योग जगतका साथ काम गरिरहेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा एआई पाठ्यक्रम कार्यबलका साथ एक उच्च स्तरीय बैठक गर्नुभयो। बैठकको क्रममा उद्योग अकादमिक सहयोगलाई सुदृढ पार्ने र भविष्यको प्राविधिक आवश्यकताहरू अनुरूप एआई शिक्षालाई अनुकूलन गर्नबारे छलफल भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेशनल टेस्टिङ एजेन्सी एनटिएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरण अनुसार अब परीक्षा यसै महिनाको 31 तारिक र जुन महिनाको 6 र 7 तारिकमा सञ्चालन गरिनेछ। आज हुने परीक्षा ईद उल अझाका कारण स्थगित गरिएको थियो। एनटिएले भनेको छ आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेश पत्र जारी गरिएको छ र उनीहरू ntacuet.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले येनेज यान्सालाई स्लोभेनियाको प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिनुभएको छ। सोशल मिडिया पोस्ट मार्फत श्री मोदीले दुवै देशका जनताको साझा समृद्धि र पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने स्लोभेनियाका प्रधानमन्त्रीसित नजिकबाट काम गर्न आफू उत्सुक रहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साइप्रसमा त्यहाँका राष्ट्रपति निकोस क्रिस्टोडलाइटसित भेटवार्ता गर्नुभयो। सोशियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभएको छ बैठकमा दुवै पक्षले पश्चिम एसियाको बदलिन्दो स्थिति र भूमध्य सागरमा भारतको हितका बारे छलफल गरे। उहाँले साइप्रसका राष्ट्रपतिको हालैको भारत भ्रमणको क्रममा दुवै देशबीचको साझेदारीलाई नयाँ स्तरमा पुर्याइएको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटक, गोवा र केरलमको 3 दिने भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपति भोलि कर्नाटकको बेंगलुरूमा आर्ट अफ लिभिङ फाउन्डेशनको 45 वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित वैश्विक समारोहमा भाग लिनुहुनेछ। वहाँ कर्नाटकको दावणगेरी स्थित युनिभर्सिटी बीडीटी कलेज अफ इन्जिनियरिङको प्लाटिनम जुब्ली समारोहमा पनि भाग लिनुहुनेछ। रक्षा सचिव राजेश कुमार सिंहले आज सिङ्गापुरमा त्यहाँका रक्षा सचिव जोसेफ लियोङका साथ 16 रक्षा नीति वार्ताको सह अध्यक्षता गर्नुभयो। रक्षा मन्त्रालयले सोशियल मिडिया पोस्टमा भनेको छ यस वार्ताले भारत र सिङ्गापुर बीच मजबुत द्विपक्षीय रक्षा साझेदारीलाई पुष्टि गरेको छ। सिङ्गापुर ओपन ब्याडमिन्टन टुर्नामेन्टमा पीवी सिन्धु र लक्ष्य सेन आफ्नो वर्गमा क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। एचएस प्रणय टुर्नामेन्टबाट बाहिरिएका छन्। दुईपटककी ओलम्पिक पदक विजेता सिन्धुले दोस्रो चरणको खेलमा जापानकी रिको गुन्जीलाई 21-9, 21-12 पराजित गरिन्। दोस्रो वरियता प्राप्त कुन लावुत विदित शरणलाई ढाडको समस्या भएको कारण 2 अङ्क हासिल गरेपछि म्याचबाट पछि हट्नाले लक्ष्य सेन क्वार्टर फाइनलमा पुगेका छन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले आज लोकभवनमा राज्यपालका सचिवलाई आफ्नो औपचारिक राजीनामा सुम्पिनुभयो। उपमुख्यमन्त्री डीके शिवकुमार नयाँ मुख्यमन्त्री हुनुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट प्रत्येक अवैध अप्रवासीको पहिचान गरी उनीहरूलाई निर्वासित गर्ने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत 12 राज्यहरूलाई 10,000 करोड़ रुपियाँ जारी गर्नुभएको छ। नेशनल टेस्टिङ एजेन्सीले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। र ब्याडमिन्टनमा पीवी सिन्धु र लक्ष्य सेन सिङ्गापुर ओपनको सिंगल्स क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। यसका साथै समाचार पूरा भयो।
0: अब प्रस्तुत छ कार्यक्रम युवाणी।

जीवन सुन्नमा कति सानो शब्द, तर बुझ्न खोज्दा सायद सबैभन्दा गाह्रो यात्रा। कसैका लागि जीवन सपना हो, कसैका लागि सङ्घर्ष। कसैले जीवनलाई खुसीमा भेट्छ, कसैले पीडाभित्र खोजिरहेको हुन्छ। तर एउटा कुरा भने, लगभग सबैको जीवनमा समान हुन्छ, त्यो सम्झौता। पुरनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। प्रिय श्रोता मित्रहरू, सायद हामीमध्ये धेरैले जीवनमा कुनै न कुनै मोडमा आफूलाई चुप गराएका छौँ। मनले एउटा कुरा चाहँदा पनि परिस्थितिका कारण अर्कै बाटो रोज्नु परेको छ। कहिलेकाहीँ आफ्ना सपना अधुरा छोड्नु परेको छ। कहिलेकाहीँ आफ्ना भावनालाई दबाएर मुस्कुराउनु परेको छ। अनि कहिलेकाहीँ अरूको खुसीका लागि आफ्नै खुसीसँग सम्झौता गर्नु परेको छ। बाहिरबाट हेर्दा जीवन धेरै सामान्य देखिन्छ। मानिसहरू हाँसिरहेका देखिन्छन्, रमाइरहेका देखिन्छन्, सफल देखिन्छन्। तर वास्तविकता के हो भने, हरेक मुस्कानभित्र कुनै न कुनै सङ्घर्ष लुकेको हुन्छ। हरेक मानिस आफ्नो ठाउँमा केही न केही सहेर, केही न केही गुमाएर अघि बढिरहेको हुन्छ। सायद त्यसैले जीवनलाई केवल यात्रा होइन, एउटा निरन्तर सम्झौता पनि भनिन्छ। आजको यो व्यस्त दुनियाँमा मानिसहरू धेरै नजिक देखिन्छन्, तर भावनात्मक रूपमा टाढिँदै गइरहेका छन्। सबैसँग कुरा गर्ने माध्यम छ, तर मन बुझ्ने समय कम हुँदै गएको छ। यस्तै परिस्थितिमा आज हामी एउटा यस्तो विषय लिएर उपस्थित भएका छौँ, जुन सायद हरेक श्रोताको जीवनसँग कतै न कतै जोडिएको छ। आजको हाम्रो प्रस्तुति रहेको छ, जीवन एक सम्झौता। आज हामी कुरा गर्नेछौँ, जीवनले मानिसलाई कसरी बदल्छ, किन कहिलेकाहीँ आफ्ना सपनाभन्दा जिम्मेवारी ठुलो बन्छ, किन मानिस मुस्कुराउँदै पनि भित्रभित्रै थाकिरहेको हुन्छ, र किन जीवनमा सबै कुरा आफ्नो अनुसार नहुँदा पनि मानिस अघि बढिरहन्छ। तसर्थ कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँग जोडिरहनुहोस्, किनकि आजको यो प्रस्तुति केवल शब्दहरूको सङ्ग्रह मात्र होइन, सायद तपाईँको आफ्नै जीवनको कुनै अधुरो भावना, कुनै मौन पीडा वा कुनै अपूर्ण सम्झौतासँग जोडिने एउटा अनुभूति पनि हुन सक्छ। म फेरि एकपटक स्वागत गर्दछु। म सञ्चालक पुरन, र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम युवावाणी। जीवन सायद त्यही यात्रा हो, जहाँ मानिसले हरेक मोडमा केही न केही छोडेर अगाडि बढ्नुपर्छ। कहिलेकाहीँ आफ्ना इच्छा, कहिलेकाहीँ भावना, त कहिलेकाहीँ आफ्नै खुसीसँग पनि सम्झौता गर्नुपर्छ। बाहिरबाट हेर्दा सबै मानिस हाँसिरहेका देखिन्छन्, रमाइरहेका देखिन्छन्। तर वास्तविकता के हो भने, धेरैजसो मानिसहरू आफ्नो जीवनसँग कुनै न कुनै सम्झौता गरेर बाँचिरहेका हुन्छन्। प्रिय श्रोता मित्रहरू, सायद तपाईँले पनि जीवनमा कहिले यस्तो महसुस गर्नुभएको होला, जहाँ मनले एउटा कुरा चाहिरहेको थियो, तर परिस्थितिले अर्कै बाटो रोज्न बाध्य बनायो। कहिलेकाहीँ हामीले चाहेको सपना अधुरै छोड्नुपर्छ, कहिलेकाहीँ आफूलाई मनपर्ने मान्छेबाट टाढिनुपर्छ, अनि कहिलेकाहीँ आफ्नै खुसीलाई दबाएर अरूको लागि मुस्कुराउनुपर्छ। यही त जीवन हो, एउटा निरन्तर सम्झौता। बाल्यकालमा जीवन धेरै सरल लाग्थ्यो। त्यति बेला खुसी साना कुरामा भेटिन्थ्यो। मन परेको खेलौना पाए पुग्थ्यो। साथीहरूसँग हाँस्न पाए संसार नै सुन्दर लाग्थ्यो। तर उमेर बढ्दै जाँदा जिम्मेवारीहरू थपिन थाले। परिवारको अपेक्षा, समाजको दबाव, भविष्यको चिन्ता, यी सबैले मानिसलाई बिस्तारै बदल्न थाल्छन्। अनि एक दिन थाहा नै नपाई हामी आफ्ना धेरै रहरहरूसँग सम्झौता गरिरहेका हुन्छौँ। कतिपय मानिसहरू आफ्नो सपनाको करियर छोडेर परिवारको जिम्मेवारी सम्हालिरहेका हुन्छन्। कसैले आफ्नो प्रेम गुमाएर पनि मुस्कुराउन सिकिरहेका हुन्छन्। कसैले आफ्ना आँसु लुकाएर घर परिवारका लागि बलियो बन्ने अभिनय गरिरहेका हुन्छन्। बाहिरबाट उनीहरू सामान्य देखिन्छन्, तर भित्रभित्रै उनीहरू हरेक दिन जीवनसँग सम्झौता गरिरहेका हुन्छन्। तर सम्झौता गर्नु भनेको हार मान्नु मात्र होइन, कहिलेकाहीँ जीवनलाई अघि बढाउन पनि सम्झौता आवश्यक हुन्छ। यदि हरेक मानिसले केवल आफ्नो इच्छा मात्र खोज्ने हो भने सम्बन्धहरू टिक्न सक्दैनन्,
परिवार, मित्रता, प्रेम यी सबै सम्बन्धहरूमा त्याग र सम्झौताको आवश्यकता पर्छ। आमा बुबाले आफ्ना सपना छोडेर सन्तानको भविष्य बनाइरहेका हुन्छन्। दाजुभाइ दिदीबहिनीले एकअर्काको खुसीका लागि आफ्ना चाहना दबाइरहेका हुन्छन्। प्रेममा पनि कहिलेकाहीँ म भन्दा हामी ठुलो बन्नुपर्छ। यही सम्झौताले सम्बन्धलाई टिकाइरहेको हुन्छ। श्रोता मित्रहरू, हरेक सम्झौता सही हुँदैन। जीवनमा कतिपय मानिस यति धेरै सम्झौता गर्छन् कि एक दिन उनीहरूले आफ्नै अस्तित्व हराएको महसुस गर्न थाल्छन्। अरूलाई खुसी राख्ने प्रयासमा आफूभित्रको खुसी हराइरहेको हुन्छ। सबैलाई बुझ्ने क्रममा आफूलाई नै बुझ्न छोडिएको हुन्छ। अनि एक दिन मनले चुपचाप सोध्छ, आखिर मैले आफ्नो लागि के बाँचे। त्यसैले जीवनमा सम्झौता गर्नु आवश्यक भए पनि आफ्नै आत्मसम्मान र खुसीलाई पूर्ण रूपमा मारेर बाँच्नु उचित हुँदैन, किनकि जीवन केवल अरूका लागि मात्र होइन, आफ्ना लागि पनि हो। आफूलाई हराएर बनाएको खुसी धेरै समय टिक्दैन। कहिलेकाहीँ मलाई पनि खुसी हुन मन छ भनेर भन्न सिक्नुपर्छ। आफ्ना भावनालाई पनि महत्त्व दिन सिक्नुपर्छ। आजको समाजमा धेरै युवाहरू यही सङ्घर्षबाट गुज्रिरहेका छन्। उनीहरू आफ्ना सपनाहरू र वास्तविकता बीच अड्किएका छन्। मनले एउटा जीवन चाहिरहेको हुन्छ, तर परिस्थितिले अर्कै बाटोमा हिँडाउन खोजिरहेको हुन्छ। सामाजिक सञ्जालमा सबै सफल र खुसी देखिन्छन्, तर वास्तविक जीवनमा धेरै मानिसहरू चुपचाप आफ्नो मनसँग लडिरहेका हुन्छन्। उनीहरू हाँसिरहेका हुन्छन्, तर भित्र कतै थाकेका हुन्छन्। सायद यही नै जीवनको सबैभन्दा गहिरो सत्य हो। हरेक मुस्कानभित्र कुनै न कुनै सम्झौता लुकेको हुन्छ। जीवनले हामीलाई धेरै कुरा सिकाउँछ। कहिलेकाहीँ हार स्वीकार्न सिकाउँछ, कहिलेकाहीँ छोड्न सिकाउँछ, त कहिलेकाहीँ फेरि उठ्न पनि सिकाउँछ। सम्झौता गर्दैमा जीवन समाप्त हुँदैन, बरु कहिलेकाहीँ त्यही सम्झौताले मानिसलाई अझ परिपक्व बनाउँछ। दुःख बुझ्न सिकाउँछ, अरूको भावना महसुस गर्न सिकाउँछ। जीवन साँच्चै एक सम्झौता हो। समयसँग सम्झौता, परिस्थितिसँग सम्झौता, सम्बन्धसँग सम्झौता, अनि कहिलेकाहीँ आफ्नै मनसँग पनि सम्झौता। तर यो सम्झौता बीच पनि यदि मानिसले आफ्नो आशा, आत्मविश्वास र मुस्कान जोगाइराख्न सक्यो भने जीवन अझै सुन्दर बन्न सक्छ, किनकि जीवनको अर्थ केवल आफूले चाहेको सबै कुरा पाउनुमा मात्र छैन, कहिलेकाहीँ नपाएका कुरासँग पनि मुस्कुराएर बाँच्न सक्नुमा हुन्छ। प्रिय श्रोता मित्रहरू, जीवनको सबैभन्दा कठिन सम्झौता सायद समयसँग हुने सम्झौता हो। हामीले चाहेर पनि धेरै कुरालाई रोक्न सक्दैनौँ। बालापन रोकिँदैन, मानिसहरू सधैँ साथमा रहँदैनन्, परिस्थिति एउटै रहँदैन। समयले बिस्तारै सबै कुरा बदल्दै लैजान्छ, अनि हामी पनि बाध्य हुन्छौँ बदलिन, बुझ्न अनि स्वीकार गर्न। कहिलेकाहीँ जीवनले हामीबाट त्यस्ता मानिसहरूलाई टाढा लैजान्छ जसलाई हामी कहिले गुमाउन चाहँदैनथ्यौँ। सम्बन्धहरू पहिले जस्तै रहँदैनन्, नजिकका मानिसहरू अपरिचित जस्ता लाग्न थाल्छन्। त्यति बेला मनले धेरै प्रश्न गर्छ, किन बदलियो सबै? तर जीवनसँग सायद सबै उत्तर हुँदैनन्। त्यसैले मानिसले चुपचाप वास्तविकतासँग सम्झौता गर्न सिक्नुपर्छ। कतिपय सपना समयमै पुरा हुँदैनन्। धेरै मेहनत गर्दा पनि कहिलेकाहीँ परिणाम आफ्नो पक्षमा आउँदैन। त्यति बेला मानिस आफूलाई कमजोर ठान्न थाल्छ। तर वास्तवमा सङ्घर्ष गर्नु नै जीवनको अर्को नाम हो। हरेक सफल मानिसको पछाडि पनि धेरै अधुरा सपना, धेरै आँसु र धेरै सम्झौताहरू लुकेका हुन्छन्। बाहिर देखिने सफलताभन्दा भित्र लुकेको सङ्घर्ष धेरै ठुलो हुन्छ। प्रिय श्रोता मित्रहरू, जीवनमा सबैभन्दा धेरै सम्झौता सायद भावनाले गर्छ। मन दुखेको हुन्छ, तर हामी म ठिक छु भनेर मुस्कुराउँछौँ। आँखा रसाइरहेका हुन्छन्, तर कसैलाई थाहा नदिई चुप लागेर बस्छौँ।
कहिलेकाहीँ हामी आफूलाई नै सम्झाउँछौँ सबै ठिक हुनेछ। यही आत्मा सम्झाइले मानिसलाई अघि बढ्न सिकाइरहेको हुन्छ। तर जीवन केवल पीडा र सम्झौताले मात्र बनेको छैन, यही सङ्घर्षबीच साना साना खुसीहरू पनि लुकेका हुन्छन्। परिवारसँग बिताएको समय, साथीहरूसँगको हाँसो, कसैले तिमी महत्त्वपूर्ण छौ भनेर भनिदिएको एउटा वाक्य, यी कुराहरूले थाकेको मनलाई फेरि बाँच्ने ऊर्जा दिन्छ। त्यसैले जीवन जतिसुकै कठिन भए पनि आशा कहिले मर्न दिनु हुँदैन। सायद परिपक्व हुनु भनेकै यही हो, सबै कुरा आफ्नो अनुसार नहुँदा पनि जीवनलाई स्वीकार गर्न सक्नु, टुटेका सपनाभित्र पनि नयाँ बाटो खोज्न सक्नु र धेरै सम्झौतापछि पनि आफ्नो मनभित्रको उज्यालो बचाइ राख्न सक्नु। किनकि जीवन पूर्ण कहिले हुँदैन, तर अपूर्णतामै पनि मुस्कुराउन सक्नु नै सायद जीवनको सबैभन्दा सुन्दर कला हो।

प्रिय श्रोता मित्रहरू, मानिसले जीवनमा धेरै कुरा कमाउँछ, पैसा, सफलता, नाम, सम्बन्ध, तर यति धेरै दौडधुपपछि पनि राति निदाउनु अघि मन शान्त छैन भने सायद कतै न कतै जीवनसँग गरिएको सम्झौताले मनलाई थकाइरहेको हुन्छ। बाहिर सबै ठिक देखिए पनि भित्र एउटा खालीपन बाँचेको हुन्छ, अनि मानिस आफैसँग प्रश्न गर्न थाल्छ, म वास्तवमै खुसी छु त? आजको समयमा धेरै मानिसहरू अरूलाई खुसी देखाउनका लागि बाँचिरहेका छन्, सामाजिक सञ्जालमा मुस्कान पोस्ट गरिरहेका छन्, तर वास्तविक जीवनमा आफ्ना भावनाहरू लुकाइरहेका छन्। कसैले आफ्नो पीडा खुलेर भन्न सकिरहेका छैनन्। सबै बलियो देखिन चाहन्छन्, जबकि भित्रभित्रै धेरैजना थाकिसकेका हुन्छन्। सायद यही कारणले आज मानिसहरू नजिक भएर पनि भावनात्मक रूपमा टाढिँदै गइरहेका छन्। जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि मानिस चुप हुन सिक्छ। पहिले सानो कुरामा रुने मन बिस्तारै मौन हुन थाल्छ। धेरै चोटपछि मानिसलाई आफ्नो पीडा सुनाउने बानी पनि हराउँछ, अनि ऊ मुस्कुराउन त सिक्छ, तर त्यो मुस्कानभित्र कति सङ्घर्ष लुकेको छ भन्ने सायद कसैले बुझ्दैन। तर श्रोता मित्रहरू, यही जीवनको अर्को सुन्दर पक्ष पनि हो। समय सधैँ एउटै रहँदैन, दुःख स्थायी हुँदैन, रात जतिसुकै लामो भए पनि बिहान अवश्य आउँछ। जीवनले जति तोड्छ कहिलेकाहीँ त्यति नै बलियो पनि बनाउँछ। हिजो जुन पीडाले रुवाएको थियो, एक दिन त्यही अनुभवले जीवन बुझ्न सिकाउँछ। हामीले कहिलेकाहीँ हार स्वीकार्नुपर्छ, कहिलेकाहीँ छोड्नुपर्छ, अनि कहिलेकाहीँ फेरि नयाँ सुरुवात गर्नुपर्छ, किनकि जीवन रोकिँदैन, समय अघि बढिरहन्छ, र जीवनको सबैभन्दा ठुलो सुन्दरता पनि सायद यही हो। सबै कुरा समाप्त भएको जस्तो लाग्दा पनि कतै न कतै फेरि आशा बाँचेको हुन्छ। त्यसैले यदि आज तपाईँ जीवनसँग कुनै कठिन सम्झौता गर्दै हुनुहुन्छ भने आफूलाई कमजोर नसम्झिनुहोस्। सङ्घर्ष गर्नु हार होइन, भावुक हुनु कमजोरी होइन, थाक्नु स्वाभाविक हो, तर थाकेर पनि फेरि उठ्ने साहस राख्नु नै जीवनको वास्तविक जित हो। जीवन एक सम्झौता त हो, तर यो सम्झौताभित्र पनि धेरै सुन्दर क्षणहरू लुकेका छन्। कहिलेकाहीँ आँसुभित्र खुसी लुकेको हुन्छ, कहिलेकाहीँ हारभित्र नयाँ सुरुवात, र कहिलेकाहीँ टुटेको मनभित्र नै सबैभन्दा बलियो मानिस जन्मिरहेको हुन्छ। प्रिय श्रोता मित्रहरू, आजको प्रस्तुति जीवन एक सम्झौता यही समापनको चरणमा आइपुगेको छ। आज हामीले जीवनका ती पक्षहरूबारे कुरा गर्यौँ जुन धेरै मानिसहरूले महसुस त गर्छन् तर खुलेर भन्न सक्दैनन्। हामीले बुझ्ने प्रयास गर्यौँ कि जीवनमा हरेक मानिस कुनै न कुनै सम्झौतासँग बाँचिरहेको हुन्छ। कसैले सपनासँग सम्झौता गरिरहेको छ, कसैले समयसँग, कसैले सम्बन्धसँग, अनि कसैले आफ्नै भावनासँग। तर श्रोता मित्रहरू, सम्झौता गर्नु भनेको सधैँ हार मान्नु मात्र होइन, कहिलेकाहीँ परिस्थितिलाई स्वीकार गरेर पनि मानिस अघि बढिरहेको हुन्छ, टुटेर पनि फेरि उठिरहेको हुन्छ, र यही उठ्ने साहस नै जीवनको सबैभन्दा सुन्दर शक्ति हो। जीवनले सबैलाई आफूले चाहेको कुरा दिँदैन। कतिपय सपना अधुरा रहन्छन्, कतिपय मानिस छुटेर जान्छन्, कतिपय सम्बन्ध बदलिन्छन्, तर यति हुँदा हुँदै पनि मानिस फेरि मुस्कुराउन सिक्छ, फेरि आशा गर्न सिक्छ, र फेरि नयाँ सुरुवात गर्न सिक्छ। सायद यही नै जीवनको वास्तविक अर्थ हो। प्रिय श्रोता मित्रहरू, यदि तपाईँ अहिले जीवनको कुनै कठिन मोडमा हुनुहुन्छ भने याद राख्नुहोस्, अन्धकार सधैँ स्थायी हुँदैन। आजको सङ्घर्षले भोलिको तपाईँलाई अझ बलियो बनाइरहेको हुनसक्छ। त्यसैले आफूलाई कहिले कमजोर नसम्झिनुहोस्। आफ्ना भावनालाई दबाएर होइन, बुझेर बाँच्न सिक्नुहोस्, किनकि जीवन पूर्ण नहुन सक्छ तर अपूर्णतामै पनि सुन्दर बन्न सक्छ। तपाईँहरूको माया, साथ र निरन्तर सुनाइले नै कार्यक्रम युवावाणी अझ आत्मीय बनिरहेको छ। आगामी दिनहरूमा फेरि यस्तै नयाँ विषय, नयाँ अनुभूतिका साथ भेट्ने नै छौँ। अहिलेलाई म तपाईँहरूबाट बिदा चाहन्छु।
आफ्नो सपना कहिले मर्न नदिनुहोस्, आफ्ना मान्छेहरूको कदर गर्नुहोस् र जीवनले जति परीक्षा लिए पनि आशा भने कहिले नहार्नुहोस्। पुरनसँग कार्यक्रम युवा भनी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

0: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठूलो फड्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
1: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी पूर्वोत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौं।
0: 13 मार्च 2026 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड़ रूपियाँ भन्दा बढ़ीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 वटा अन्य सड़क परियोजना, 4 वटा फ्लाइओभर अनि बीटीसीका लागि 2 वटा पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570 करोड़ रूपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
1: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि वहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।

0: भारत तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
1: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ सबका साथ सबका विकास, सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न, राज्यमा शान्ति र सौहार्दको सृजना गर्न, पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्यधारामा जोडेर एउटा सशक्त बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ। अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ,
0: साथियों हमारी परम्परा में माँ लक्ष्मी को सुख आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं। आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
1: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय सबै धेर थोर अशान्त थियो। हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत 1 दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिचाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ मोदी हे तो मुमकिन है।
2: त श्रोता, आज हामीले असमको सर्वाङ्गीण विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको, नयाँ गति अनि राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीण विकासमा मारेको ठूलो फड्को बारे क्रमशः जान्नेछौ। यथार्थमा भनौं भने डबल इन्जिनको सरकारले विगत 1 दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ।
1: पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारगभीत अनि सुन्दर विवरण यस प्रकार गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूल्ठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल बुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ। आम जनजीवनलाई सहज र गुणवत्मक रूपमा उत्कृष्ट बनाउँदैछ। राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन् जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्।
2: असमको पूर्वाधार विकासका साथसाथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढ़ावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ।
1: अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरूबारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी 2026 गर्नुभयो। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसित जोड्ने यो एउटा अत्यन्तै महत्वपूर्ण र प्रमुख 6 लेनको पुल हो जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा मजबूत बनाइरहेको छ। लगभग 3,030 करोड़ रूपियाँको अनुमानित लागतमा निर्मित यो ऐतिहासिक पुलले देशकै पहिलो एक्स्ट्रा डोज प्रिस्टेस्ड कंक्रीट पुल हो। यसले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट घटाएर 60 मिनटमा ल्याइदिएको छ अनि सराईघाट पुल माथिको दबाउलाई निकै कम गरेको छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित यसको डिजाइन गरिएको छ। क्षेत्रको उच्च भूकम्पीय गतिविधिहरूको सामना गर्न यो पुल सक्षम छ। असम तथा पूर्वोत्तरका अन्य राज्यहरू बीचको सम्पर्क सञ्जाल सम्वर्धनमा यो पुल एउटा कोसेढुङ्गा बनेको छ। यसले पर्यटन र वाणिज्यलाई ठूलो टेवा दिएको छ।
2: एउटा अर्को महत्वपूर्ण परियोजनाको उल्लेख प्रतिम पालज्यूले गर्नुभएको छ, त्यो हो सिलोङ सिल्चर हाई स्पीड करिडोर। यो सिलोङ सिल्चर हाई स्पीड करिडोर भारतको उत्तर पूर्वीय क्षेत्रको आर्थिक तथा रणनीतिक दुवै हिसाबले सबैभन्दा परिणामकारी र महत्वपूर्ण पूर्वाधार परियोजनाहरूमध्ये एक हो। मेघालयको राजधानी सिलोङ तथा असमको सिल्चरलाई जोड्दछ। 4 लेनको 166.8 किलोमिटर लामो यस ग्रीनफिल्ड महत्वाकांक्षी सड़क परियोजनाको लागत खर्च झण्डै 22,864 करोड़ रूपियाँ रहेको छ। यसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुभयो। यो करिडोरले गुवाहाटी, सिलोङ र बाराक उपत्यका, त्रिपुरा, मिजोरम र मणिपुरलाई देशको अन्य भागसँग जोड्नुमा महत्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजनाले देशको सुरक्षा तथा आवागमनमा एउटा निर्णायक परिवर्तन ल्याउनेछ। यसको ठूलो सामरिक महत्व छ। यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एउटा महत्वपूर्ण भूमिलिङ्गको रूपमा काम गर्नेछ।
1: यसले पूर्वोत्तर भारतलाई बंगलादेशमाथि निर्भरता बिना नै कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्ततालाई बढ़ाउनेछ। साँघुरो सिलगढ़ी करिडोरसित सम्बन्धित जोखिमहरूलाई कम गर्नेछ। यसले क्षेत्रीय व्यापार सञ्जालहरूसित उत्तर पूर्वलाई अझ बलियोसित जोड्नेछ अनि सैन्य तथा रक्षा सम्बन्धी मामिलाहरूको दृष्टिकोणले उत्तर पूर्वलाई अभेद किल्लाको स्वरूप प्रदान गर्नेछ। विशेष गरी चीनको

0: कुनै पनि खतराको सामना गर्न देशको सैन्य सञ्चालनलाई ठूलो गति प्रदान गर्नेछ।
1: यसले भारतको लुक इस्ट पोलिसीलाई पनि ठूलो टेवा दिनेछ। साथै यस हाई स्पीड राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक क्रान्ति ल्याउनेछ अनि क्षेत्रको पर्यटन, रसद दक्षता र रोजगारी सृजनालाई प्रेरित गर्नेछ। देशको विकासमा तथा आसियान देशहरूसम्म भारतको व्यापार वाणिज्यलाई ठूलो टेवा दिनेछ।
0: श्रोतागण, असम तथा पूर्वोत्तरको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीका महत्वपूर्ण पाइलाहरूबारे हाम्रो चर्चा चौतारीको अर्को अंकमा लिएर फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् बेलुकी 8:30 मा आकाशवाणी खरसाङको प्रस्तुति
2: चर्चा चौतारी।

105 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। श्रोतगण, अबको रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाइरहेका छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले रातिको 10:30 भयो। यसका साथै आजको हाम्रो तेस्रो अधिवेशन यही समाप्त गरिन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित रहनेछौँ। तबसम्म सम्पूर्ण श्रोतालाई शुभरात्रि। जय हिन्द।